0: अर्याली मनसून जन्य विपदका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी साथ आवागमनको व्यवस्था मिलाउन सरकारलाई रूलिङ गर्नु भएको हो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनु भएको छ। प्रधानमन्त्री शाह जेठ 17 गतेपछि पहिलो पटक प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएको हो। बैठक हिजो बिहान 11 बजे शुरू भए पनि प्रधानमन्त्री शाह दिउँसो 2 बजेतिर मात्रै संसदमा प्रवेश गर्नु भएको थियो। उहाँ झण्डै 20 मिनट बसेर बाहिरिनु भएको हो। प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँगै प्रधानमन्त्री संसदमा प्रवेश गर्नु भएको थियो। नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी ई पासपोर्ट वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले हिजो बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारे जानकारी गराउनु भएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता भएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग भएको पहिलो पटक गोटा $10.45 पर पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो। यो कम्पनी मार्फत कुल 58 लाख थान राहदानी छापिएको विभागको तथ्याङ्क छ। वर्तमान सरकारले जर्मनीका दुई कम्पनी मूल उर र भेरिडोससँग नयाँ ठेक्का सम्झौता गरेको थियो। नयाँ सम्झौता अनुसार प्रतिगोटा राहदानीको लागत $8.31 कायम भएको छ, जुन अघिल्लो दरको तुलनामा निकै कम हो। नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै राहदानी विभाग, केही जिल्ला प्रशासन कार्यालय र विदेशमा रहेका नेपाली नियोगबाट सेवा प्रवाह शुरू भइसकेको छ। वैदेशिक रोजगारी र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको राहदानी सेवालाई अत्यन्त संवेदनशील मान्दै सरकारले यसलाई एक दिन पनि नरोकिने गरी व्यवस्था मिलाएको परराष्ट्र सचिव राईको दावी छ। राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल रोकिएको छ। अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै सांसदहरूले आपत्ति जनाएपछि समितिको बैठक स्थगित भएको छ। देशको बीमा पहुँच 51% जनसंख्यामा पुगेको र बीमा बजारको कोष 10 खर्ब रूपियाँ भन्दा धेरै पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको हिजोको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारे जानकारी गराउनु भएको हो। कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा 37 बीमा कम्पनी सञ्चालनमा छन्। त्यस्तै जसमा 14 जीवन बीमा, 14 निर्जीवन बीमा र 7 लघु बीमासँगै 2 पुनर्बीमा कम्पनी रहेका छन्। गएको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार कुल 2.23 खर्ब रूपियाँ बीमा शुल्क संकलन भएको छ भने 66 अर्ब रूपियाँ भन्दा धेरै दावी भुक्तानी भएको छ। नेपालको कुल ग्राहस्त उत्पादनमा बीमा क्षेत्रको योगदान 3.69% पुगेको छ, जुन विश्वको औसत 3.50% भन्दा धेरै हो। यातायात सर्भर लगातार दोस्रो दिन पनि अवरूद्ध हुँदा देशैभरि लाइसेन्स र यातायात सम्बन्धी सेवा अवरूद्ध हुन पुगेको छ। यातायात व्यवस्था विभागले आर्थिक वर्ष अन्तिममा सर्भरमा अत्यधिक चाप बढ़दा सेवा अवरूद्ध भएको दावी गरेको छ। यातायात कार्यालयहरूका अनुसार हिजो अपरान्हसम्म सर्भर चलेको छैन, सेवा अवरूद्ध हुँदा लाइसेन्स वितरण र दुई पाङ्रे सवारी साधनको ब्लूबुक नवीकरण बाहेक सम्पूर्ण सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित भएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आफ्ना सभा र कार्यपालिकाका निर्णयहरू सार्वजनिक गर्न कड़ा निर्देशन दिएको छ। साथै मन्त्रालयले सार्वजनिक सरोकारका अन्य सूचनाहरू नियमित रूपमा सार्वजनिक गर्न पनि भनेको छ। मन्त्रालयको सुशासन प्रवर्धन शाखाले हिजो देशका सबै स्थानीय तह, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई परिपत्र गर्दै कानूनले गोप्य राख्नुपर्ने बाहेकका सबै निर्णय र सूचनाहरू समयमै सार्वजनिक गर्न व्यवस्था मिलाउन निर्देशन दिएको हो। राष्ट्रिय सतर्कता केन्द्रमा स्थानीय तहहरूले आफ्ना सभा र कार्यपालिकाका निर्णयहरू सार्वजनिक नगरेको तथा अन्य आवश्यक सूचनाहरू समेत नियमित रूपमा प्रकाशित नगरेको भन्दै उजुरी परेको थियो। केन्द्रले 2083 असार 26 मन्त्रालयलाई पत्र गर्दै यस विषयमा ध्यानाकर्षण गराएपछि मन्त्रालयले असार 30 अर्थात हिजो मात्रै यो निर्देशन जारी गरेको हो। मन्त्रालयले जारी गरेको पत्रमा नेपालको संविधानद्वारा प्रत्याभूत गरिएको नागरिकको सूचनाको हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिइएको छ। अब नागरिक एप मार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक रूपमा रक्त सूचना पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधा मार्फत देशभरका रक्त संचार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौजात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। प्रयोगकर्ताले आफूलाई आवश्यक रक्त समूह कहाँ र कति परिमाणमा उपलब्ध छ भन्ने जानकारी नागरिक एपबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन्। स्वास्थ्य सेवा पहुँचलाई थप प्रभावकारी पारदर्शी र प्रविधि मैत्री बनाउने उद्देश्यले यो सेवा नागरिक एपमा एकीकृत गरिएको हो। यसबाट आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी तथा उनका आफन्तलाई आवश्यक जानकारी छिटो प्राप्त हुने, त्यस्तै रक्त व्यवस्थालाई सहज बनाउने तथा रक्त संचार सेवाको समन्वयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। विभिन्न क्षेत्रमा क्रियाशील थारू समुदायका अगुवाहरूले सिकल सेल एनिमियाको रोकथाम नियन्त्रण र उपचार सेवालाई प्रभावकारी बनाउन माग गर्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्ञापन पत्र बुझाएका छन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लामी छानेलाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले सिकल सेल एनिमिया बारे सचेतना तथा परामर्शका लागि अस्पतालमा छुट्टै डेस्क स्थापना हुनुपर्ने लगायतका मागहरू राखेका हुन्। ज्ञापन पत्रमा राप्ती प्रादेशिक अस्पतालमा सिकल सेल एनिमियाका बिरामीहरूका लागि परामर्श केन्द्र स्थापना गर्नुपर्ने, नेपाल सरकारसँग समन्वय गरेर समय समयमा थारू समुदायमा सिकल सेल एनिमियाको शिविर सञ्चालन गर्नुपर्ने लगायतका माग गरिएको छ। थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूडबहादुर चौधरीले सिकल सेल एनिमिया नियन्त्रणका लागि स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीले प्रभावकारी भूमिका खेल्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भएको छ। महिलालाई सिप स्वरोजगार र उद्यमशीलतासँग जोड्ने उद्देश्यले बुटवलमा रियाना बुटिक एण्ड गार्मेन्ट ट्रेनिङ इन्स्टिच्यूट सञ्चालनमा आएको छ। इन्स्टिच्यूटको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले सिपमूलक शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउने बताउनु भएको छ। उपमहानगरपालिकाले विभिन्न लक्षित वर्गका महिलालाई सिपसँग जोड्दै उद्यम विकासका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उपप्रमुख अर्यालले निजी क्षेत्रबाट सञ्चालनमा आएको यस्तो संस्थाले पनि प्रशिक्षार्थीलाई व्यावसायिक ज्ञान दक्ष र रोजगारीका अवसरसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
1: बुटिक गर्नका लागि तपाईँहरूलाई त्यो तालिमका लागि आह्वान गरेर तपाईँहरू चाहिँ उपस्थित हुनुभयो र यो अहिलेको लेटेस्ट माग हो। अहिलेको माग चाहिँ बुटिक हो। तपाईँ साडीको पल्लीमा पनि बुटिक छ, पर्समा पनि बुटिक छ, चोलीमा पनि बुटिक छ, छातामा पनि बुटिक छ, जुत्तामा पनि बुटिक छ, सबै कुरामा बुटिक छ। अहिलेको यो समयको माग अनुसार यो कार्यक्रमलाई अगाडि बढाउनु भएको छ। म उपप्रमुख हुने बित्तिकै उपप्रमुख आत्मनिर्भर उद्यमशीलताबाट बुटिककै तालिम दिएको थिएँ। त्यति बेला त्यति इन्ट्रेस्ट चाहिँ लिनु भएन साथीहरूले, दुईजनाले मात्रै, 25 जनामा 2 जनाले त्यो कामलाई अगाडि बढाउनु भएको छ। 2 वर्ष अगाडि लिने तालिम र अहिले तालिममा पनि फरक भइसक्यो।
0: त्यस्तै रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्यमशील समाज निर्माणका लागि दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको बताउनु भएको छ। इन्स्टिच्यूटका संचालक मदन घिमिरेले होजियारी एण्ड गार्मेन्ट उद्योगबाट प्राप्त अनुभवलाई आधार बनाएर व्यावसायिक तालिम केन्द्र स्थापना गरिएको बताउनुभयो। रूपन्देही व्यापार संघका कोषाध्यक्ष अर्जुन भट्टराई, त्यस्तै मोटिभेशनल स्पीकर डाक्टर विष्णु घिमिरे, सहायक प्रशिक्षक नीलम पाण्डे लगायतले मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन पत्रकार पारू न्यौपानेले गर्नुभएको थियो। इन्स्टिच्यूटमा साउन 1 गतेदेखि 1 महिने र 3 महिने व्यावसायिक तालिम शुरू हुने जनाइएको छ। र सन् 2022 उपविजेता फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश गरेको छ। फ्रान्सलाई 2-0 हराउँदै स्पेनले 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको हो। स्पेनले यसअघि सन् 2010 संस्करणमा विश्वकपको उपाधि उचालेको थियो। स्पेनको जितमा मिकेल ओरियाजवल र पेड्रो पोरोले गोल गर्नुभएको थियो। खेलको 21 मिनटमा फ्रान्सका लुकास डिग्नेले पेनाल्टी एरियामा लेमिन यामललाई फाउल गर्नुभएको थियो र त्यसपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो। उक्त मौकाको सदुपयोग गर्दै उरियाजवलले स्पेनलाई पहिलो अग्रता दिलाउनु भएको हो। खेलको 58 मिनटमा पेड्रो पोरोले गोल गर्दै अग्रता दोब्बर बनाउनु भएको हो। खेलको 61 मिनटमा लेमिन यामलले प्रहार गरेको बलले जाली चुमेको थियो। उहाँको अफसाइड पोजिशनका कारण उक्त गोलले मान्यता पाएन। स्पेनसँग हारसँगै फ्रान्स लगातार तेस्रो पटक फाइनल पुग्ने राष्ट्रको रूपमा रेकर्ड बनाउन असफल भएको छ। प्रतियोगिताभर फ्रान्स पहिलो पटक गोलविहीन बन्यो। फाइनलमा स्पेनले अर्जेन्टिना र इंग्ल्याण्डको खेलबाट तय हुने विजेताको सामना गर्नेछ। यही खबर सँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। आजदेखि भरि सिलिण्डर ग्यास बिक्री वितरण हुने। सरकारको एकद्वार विज्ञापन नीति सर्वोच्च अदालतद्वारा खारिज। सर्वोच्चद्वारा प्रधानमन्त्री कार्यालयबाट जारी परिपत्र बदर हुने निर्णय। विपद जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रूलिङ। प्रधानमन्त्री शाह लामो समयपछि संसदमा उपस्थित। विद्युतीय राहदानीमा लागत घटेको सरकारको दावी। बीमा बजारको आकार 10 खर्ब रूपियाँ नाग्यो। यातायात सर्भर लगातार दोस्रो दिन पनि नचल्दा सेवाग्राही मर्कामा सबै स्थानीय तहका निर्णय र सूचना नियमित रूपमा सार्वजनिक गर्न मन्त्रालयको निर्देशन। रगतको विवरण अब नागरिक एपमा। सिकलसेल एनिमियाको उपचार सहज बनाउन थारू समुदायका अगुवाहरूको माग। र फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन 16 वर्षपछि विश्वकपको फाइनलमा। हवस् त, यिनै खबर शीर्षकसँगै बिहान 5:40 को हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
1: प्राविधिक शिक्षा किन पढ्ने,
0: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता,
1: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर,
0: सजिलै आय आर्जन गर्न सकिने,
1: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
0: र रोजगारी सिर्जना गर्न सकिने, 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
1: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
0: फारम भर्ने अन्तिम मिति यही असार 29 गते सम्म।
1: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
0: मोबाइल 98570 28 815, 98570 33 813, 98470 88 377 र 98648 58 148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 31 गते बुधबार, जुलाई 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको प्रतिपदा तिथि, विश्व युवा दक्षता दिवस। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खान सहित 16 जनालाई कैद सजाय, कर्जा दुरूपयोगको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ, राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण,
1: विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराइने, जोखिममा रहेका बस्ती स्थानान्तरणमा भने ढिलाइ, पूर्व तयारी चुस्त बनाउन सभामुखको निर्देशन,
0: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै, मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार,
1: पश्चिम बंगालका सरकारी विद्यालय खाजामा अण्डा हटाउँदा भारतमा पोषण सम्बन्धी बहस शुरू, रूसी ब्यालिस्टिक क्षेपणास्त्र युक्रेनद्वारा नष्ट, अमेरिका रूस बीच अन्तरिक्ष सहकार्य हुने,
0: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित, आज मध्यराति अर्जेन्टिना अनि इंग्ल्याण्ड खेल्ने, एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, नक्कली भूटानी शरणार्थी प्रकरणमा 16 जनालाई कैद सजाय निर्धारण गरिएको प्रसंग।
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खान सहित 16 जनालाई कैद सजाय तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले प्रतिवादी 16 जनालाई हिजो सजाय निर्धारण गरेको हो। 23 असारमा अदालतले प्रतिवादी 31 मध्ये 15 जनालाई दोषी ठहर र 7 जनालाई सफाई र 8 जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेको थियो। बालकृष्ण खानलाई 2 वर्ष कैद र 20,000 जरिवाना, मुख्य योजनाकार दुलाल र भण्डारीलाई 4 वर्ष जेल सजाय तोकिएको छ। अदालतको फैसला अनुसार पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृह सचिव टेक नारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारी सहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढ़ी 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकिएको छ। सजाय पाउनेहरूमा सन्देश शर्मा, आङ टावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्। पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राईलाई 4 वर्ष कैद तोकिए पनि उमेर 75 वर्षमाथिका कारण सजायमा केही छूट दिएको छ। उहाँलाई अब 3 वर्ष 2 महिना 10 दिन कैद र 40,000 रूपियाँ जरिवाना भुक्तान गर्नुपर्नेछ। यस प्रकरणमा जोड़िएका नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने 1 वर्ष कैद र 10,000 रूपियाँ जरिवानाको फैसला सुनाइएको छ।
0: विपदमा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विभिन्न निजी क्षेत्रका संघ संस्थाको बीचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। प्राधिकरणमा आयोजित एउटा कार्यक्रममा प्राधिकरण र वायु सेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ तथा नेपाल एसोसिएशन अफ ऱ्याफ्टिङ एजेन्सी नारा बीच त्यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। संचालक संघको समझदारी अनुसार काठमाण्डु उपत्यकाभित्र उडान गर्नु परेमा संघले हेलिकप्टर निशुल्क उपलब्ध गराउनेछ भने उपत्यका बाहिर न्यूनतम संचालन खर्चमा सेवा उपलब्ध गराइनेछ। नेपाल ड्रोन संघको सम्झौता अनुसार विपदको समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निशुल्क रूपमा ड्रोन र तत्सम्बन्धी उपकरण पाइलट सहित उपलब्ध गराउनु पर्नेछ। त्यस कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ। नेपाल एसोसिएशन अफ राफ्टिङ संघको समझदारी अनुसार बाढ़ी डुबान तथा नदीजन्ने विपदमा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार राहत सामग्री औषधि र उद्धार टोलीको ढुवानीका लागि नाराले निशुल्क रूपमा राफ्ट र जनशक्ति सहित आवश्यक उपकरण उपलब्ध गराउनुपर्नेछ। यो समझदारी एवं एक वर्षसम्म कायम रहने र आपसी सहमतिमा पुनः नवीकरण गर्न सकिने जनाइएको छ। कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपदका बेला सरकार निजी क्षेत्र र समुदायको आपसी सहकार्य र समन्वय जरूरी हुने बताउनुभयो। उहाँले सबैको हातेमालोबाट मात्रै विपद व्यवस्थापन गर्न सकिने भन्दै निजी क्षेत्रको यो सेवा भावप्रति आभार पनि व्यक्त गर्नुभयो। वायु सेवा संचालक संघका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन र नाराका निमित्त अध्यक्ष शिव अधिकारीले विपदमा परेका नागरिकको जीवधनको सुरक्षाका लागि आफूहरू सधैं सहयोगी भूमिकामा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। तर देशका विभिन्न स्थानमा जोखिममा रहेका बस्ती स्थानान्तरणको प्रभावकारी रूपमा र तीव्रताका साथ काम हुन नसकेको सरकारवाला निकायले बताउने गरेका छन्। कार्यकारी समितिबाट बस्ती स्थानान्तरण गर्ने निर्णय भएमा पुनस्थापनाका लागि योग्य घर परिवारलाई लाभग्राहीको रूपमा सूचीकृत गरी कार्यविधि बमोजिम पुनस्थापना अनुदान उपलब्ध गराइने व्यवस्था रहे पनि त्यस अनुसारको कामले तीव्रता पाउन सकेको छैन। ती जिल्लाभित्र सुरक्षित स्थान उपलब्ध नभएको अवस्थामा प्रदेश विपद व्यवस्थापन समितिको निर्णय अनुसार प्रदेशभित्रका अन्य जिल्लामा समेत बस्ती स्थानान्तरण गर्न सकिने व्यवस्था पनि कार्यविधि तथा नीतिमा उल्लेख गरिएको छ। हाल प्राधिकरण तथा अन्य संस्थासँगको समन्वयमा भइरहेका बस्ती स्थानान्तरण कार्यहरू अझै सुस्त गतिमा छन्। आर्थिक वर्ष 2082-83 प्राधिकरणले अन्य संस्थाको सहयोगमा 255 जोखिमयुक्त बस्तीहरूको प्राविधिक अध्ययन सम्पन्न गरिसकेको छ। अध्ययनबाट प्राप्त प्रतिवेदन अनुसार 37 बस्ती स्थानान्तरण गर्नुपर्ने सिफारिश गरिएको छ, जसमा 20 बस्ती पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने छ भने 17 बस्ती आंशिक रूपमा स्थानान्तरण गर्नुपर्ने उल्लेख गरिएको छ। 162 बस्तीमा आवश्यक रोकथाम तथा जोखिम न्यूनीकरण उपायहरू अवलम्बन गरी हालकै स्थानमा सुरक्षित रूपमा बसोबास गर्न सकिने पनि सुझाव दिइएको छ। 56 बस्तीमा सामान्य प्रकृतिका जोखिम न्यूनीकरणका उपायहरू अप्नाई यथास्थानमै बसोबास गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष 2082-83 सुरक्षित स्थानमा स्थानान्तरणका लागि उपयुक्त स्थल पहिचान गर्ने उद्देश्यले विभिन्न निकायबाट अध्ययन कार्य सञ्चालन भइरहेको छ। प्राधिकरणको आन्तरिक कार्यक्रमबाट 3 स्थान, सम्बन्धित स्थानीय तहहरूबाट 3 स्थान, प्राधिकरणको समन्वयमा नेपाल रेड क्रस सोसाइटी मार्फत 1 स्थान निर्धारण र त्यसबारेमा छलफल गरिएको छ। आर्थिक वर्ष 2082-83 प्राधिकरणको 4 बस्तीमा रोकथाम तथा संरक्षणका उपाय अवलम्बन गरी जोखिमको मात्रा घटाउन सकिने सम्भावना सम्बन्धी विस्तृत प्राविधिक अध्ययन सम्पन्न गरिसकिएको छ। संखुवा सभा जिल्ला अन्तर्गत सिलिङचोङ गाउँपालिका 1 चित्र स्थित जोखिमयुक्त बस्तीबाट घरधुरीलाई सोही सिलिङ बस्तीबाट 12 घरधुरीलाई सोही सिलिङचुङ गाउँपालिका 1 बखलचुम, 25 घर परिवारलाई सोही सिलिङचुङ गाउँपालिका 1 चित्रेमा र 55 घरधुरीलाई खाँदबारी नगरपालिका 7 भैर डाँडामा स्थानान्तरण गर्न अनुदान उपलब्ध गराइएको पनि विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। ताप्लेजुङ जिल्ला अन्तर्गत मौवाखोला गाउँपालिका 4 65 घरधुरीलाई मौवाखोला गाउँपालिका 3 साँघुमा स्थानान्तरण गर्ने सम्बन्धमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिबाट निर्णय भई अनुदान सम्झौता चरणमा रहेको पनि प्राधिकरणले बताएको छ।
1: यसैबीच हेटौडा काठमाडौँ जोड्ने 2 राजमार्ग रातिको समयमा बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौडा भइसे काठमाडौँ र हेटौडा हुँदै काठमाडौँ आउजाउ गर्ने कान्ति राजमार्ग साँझ 6:30 बिहान 5 बन्द हुनेछ। बाढ़ी पहिरोको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले रातिको समयमा दुवै राजमार्गमा सवारी चलाउन रोक्ने निर्णय गरेको हो।
0: यसैबीच हिजोको संसद बैठकमा सरकारवाला निकाय र अरू विभिन्न सांसदहरूले पनि विपद पूर्वको तयारीमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुख डोल प्रसाद अर्यालले मनसून शुरू भएसँगै बढ़िरहेको मौसमी विपद, बाढ़ी, पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
3: डुबान जस्ता विपदजन्य घटनाहरू बढ्न थालेका छन्। यस्ता विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
0: 24 घण्टामा देशभर मनसुनी विपदका 73 घटनामा 2 जनाको मृत्यु भएको छ, 1 जना बेपत्ता र 7 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। गएको 24 घण्टामा चितवनको भरतपुरमा सबभन्दा धेरै 318.4 मिलिमिटर पानी परेको जानकारी दिएको छ। अबको आगामी दिनको केही समयसम्मको मौसम कस्तो रहला? सीआईएनसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले सीआईएनसँग भन्नुभयो,
4: कोशी मधेस बागमती चाहिँ गण्डकी प्रदेशको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको पनि केही ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा, एक दुई ठाउँ भारी वर्षाको सम्भावना देखिन्छ। त्यो सँगसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा र कतै कतै चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ देखिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदबाट जोगाउनका लागि स्थानीय तहमा उपलब्ध संयन्त्र,
5: जसरी चाहिँ यो फलफूल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौं र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिराखेका छौं।
0: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै, मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
7: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: बैंकको कर्जा दुरूपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ पर्नु भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उहाँलाई हिजो पक्राउ गरेको हो। उहाँ एमाले नेता विष्णु पौडेल निकट व्यवसायी रहेको प्रहरीले जनाएको छ। नेता पौडेलले रूपन्देहीमा करोड़ौंको जग्गा शशीको नाममा राखेको सूचनाका आधारमा हाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान अगाडि बढ़ाएको प्रहरीले जनाएको हो। रिसोर्ट बनाउन भनेर प्रभु बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको विषयमा व्यवसायी पौडेललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
0: मिटर ब्याच पीड़ित आन्दोलनका लागि काठमाण्डु यात्रा गर्न थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगहरूका प्रतिवेदन तत्काल गृह मन्त्रालय मार्फत कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो। मिटर ब्याच पीड़ितहरूसँग निजगढ पुगेर गृहमन्त्री सुधन गुरूङ वार्ता गर्न थालेपछि बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले पाँचवटा निर्णय गरेको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
11: यो भिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोजुदारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने, नेपाल वायु सेवा निगम संचालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने, महाप्रबन्धकको काम समेत गर्ने गरी, अर्को उचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने प्रमुख पाँचवटा निर्णयहरू।
0: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट तीनवटा विधेयक प्रमाणीकरण गरिएको छ। राष्ट्रपति पौडेलले बजेट सम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण हिजो गर्नुभयो। संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित तीन विधेयकहरू प्रमाणित भएका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम, विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक वर्ष 2083 प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष 2083-84 लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानूनी बाटो खुलेको छ।
1: नेपाल आयल निगमले आजबाट 14.2 किलो तौल भएको ग्यास सिलिण्डर बिक्री गर्ने भएको छ। 29 फागुनदेखि बजारमा आधा तौल भएको सिलिण्डर मात्रै प्रयोगमा रहेकोमा 4 महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिण्डर उपलब्ध हुनेछ। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजबाट पूर्ण तौल भएको सिलिण्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिनुभयो।
0: वीरगंज महानगरपालिकाको मुख्य सड़क क्षेत्र सड़क विस्तारको काम केही शिथिल भएको छ। सड़क डिभिजन कार्यालय हेटौडाले पूरिएका सड़क छेउका नाला तथा फुटपाथ सफाईको कामलाई प्राथमिकता दिएपछि सड़क विस्तारको कामले गति लिन नसकेको हो। सड़क डिभिजन हेटौडाले हिजो मुरली तथा नारायणी अस्पताल क्षेत्रमा नाला र फुटपाथ सफाईको काम सम्पन्न गरेको छ। सड़क डिभिजन हेटौडाका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार हाल बिरता मन्दिरदेखि उत्तरतर्फ सड़क विस्तारको काम जारी छ। त्यस क्षेत्रमा रहेका केही अग्ला घर भत्काउने काममा निकै समय खर्च भइरहेको पनि उहाँले बताउनुभयो। आज दिउँसोसम्म ती घर भत्काइसकेपछि केही दिनका लागि सड़क विस्तारको कामलाई विश्राम दिइने पनि उहाँको भनाई उद्धृत गर्दै त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: कोरोना महामारी पछिको मन्दीलाई चिर्दै सन् 2025 नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सार्वजनिक नेपाल पर्यटन तथ्याङ्क 2025 अनुसार पछिल्लो वर्षको तुलनामा नेपालमा भित्रिने पर्यटकको संख्या र बसाई अवधि दुवैमा वृद्धि भएको छ। तथ्याङ्क अनुसार 2025 कुल 11,62,365 जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो अघिल्लो वर्ष 2024 तुलनामा 1.29% वृद्धि हो। यस वर्ष 11,47,548 जना पर्यटक भित्रिएका थिए। आगमनको संख्यासँगै पर्यटकहरूको नेपाल बसाई अवधिमा पनि परिवर्तन देखिएको तथ्याङ्कमा उल्लेख छ। 2024 औसत बसाई 13.3 दिन रहेकोमा 2025 यो बढ़ेर 16.34 दिन पुगेको छ। बसाई अवधि बढ़ेपछि पर्यटकहरूको प्रति व्यक्ति दैनिक खर्चमा पनि केही गिरावट आएको छ। प्रमुख देशहरूबाट आएको आगमनमा भारत 2,93,000, अमेरिका 1,13,000, चीन 96,000, बेलायत 59,000, बंगलादेश 58,000 र अस्ट्रेलिया 50,000 रहेका छन्। तथ्याङ्क अनुसार कुल पर्यटकहरूमध्ये 60.2% पर्यटकहरू घुमफिर तथा मनोरञ्जनका लागि नेपाल आउने गरेको तथ्याङ्कले देखाएको छ।
0: सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने सरकारको यस अघिको निर्णय खारेज गरिदिएको छ। यो सँगै अब सरकारी निकायहरूले निजी संचार माध्यममा पनि सरकारी विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्न पाउनेछन्। न्यायाधीश सारंगा सुवेदी र निरपदोज निरुलाको इजलासले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गत चैतमा जारी गरेको परिपत्र खारेज गर्ने आदेश दिएको हो। सरकारले नयाँ सरकार गठनपछि सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै उपलब्ध गराउन संघ प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको थियो। उक्त निर्णय विरूद्ध नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्त राज लुइटेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
1: यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्रै धान रोपाई सकिएको हो। गएको वर्ष यही अवधिमा 57.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5% रोपाई घटेको हो। नेपालमा कुल 13,70,000 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म 6,27,566 हेक्टर क्षेत्रमा रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी 65.9% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 31.5% मात्रै रोपाई भएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो।
0: बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले हिजो जावलाखेल स्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17,00,000 रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभयो। प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था दर्शन बचत तथा ऋण सहकारी संस्था सुमेरु बचत तथा ऋण सहकारी संस्था नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लाली गुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरिएको थियो। मुख्यमन्त्री बानियाले समस्याग्रस्त 5 सहकारीका 14,064 जना बचतकर्ताको बचत फिर्ताको माग दावी गरेको जानकारी दिनुभयो।
1: साझा खबरमा अब विदेशका खबर। पश्चिम बंगालका सरकारी विद्यालयको मध्याह भोजनबाट अण्डा हटाएपछि शाकाहारी भोजन लागू गर्ने निर्णयले भारतमा पोषण सम्बन्धी बहस चर्किएको छ। बालबालिकाको अधिकारमाथि खेलवाड़ गरिने प्रयास भएको पोषण कर्मीहरूले बताएका छन्। हालै सम्पन्न प्रादेशिक निर्वाचनपछि पहिलो पटक पश्चिम बंगालमा सत्तामा आएको भारतीय जनता पार्टी भाजपाको नेतृत्वको सरकारले राज्य संचालित विद्यालयमा निशुल्क शाकाहारी भोजन उपलब्ध गराउने जिम्मेवारी धार्मिक संस्था अन्तर्राष्ट्रिय कृष्ण चेतना समाजलाई दिएपछि यस अघिसम्म नियमित रूपमा दिइने अण्डा खाजाबाट हटाइएको हो। यस निर्णयसँगै भोजन धार्मिक विश्वास र बाल पोषणबारे भारतमा लामो समयदेखि चलिरहेको बहस पुनः सतहमा आएको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि अमेरिकी रूसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रतिनिधिले रूसद्वारा संचालित अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गरेका छन्। युक्रेनमा रूसको सैन्य कार्यवाहीपछि अमेरिका रूस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै मुलुकबीच सहकार्य जारी रहेको संकेतका रूपमा यस भ्रमणलाई हेरिएको छ। भ्रमण करिब 8 यताकै पहिलो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता युक्रेनले रूसी हवाई आक्रमणका क्रममा प्रहार गरेका 5 ब्यालिस्टिक क्षेप्रास्त्र खसालेको दावी गरेको छ। युक्रेनी वायुसेनाले केही क्षेप्रास्त्र तथा ड्रोन भने राजधानी किबमा प्रहार हुँदा त्यहाँ केही क्षति भएको जनाएका छन्। लगभग 2 यता पहिलो पटक युक्रेनले रूसी ब्यालिस्टिक क्षेप्रास्त्र अवरोध गर्न सफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डोलास रंगशालामा भएको पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन 16 फाइनलमा प्रवेश गरेको हो। स्पेनको जीतमा पेड्रो पोरो र मिकेल ओयारजाबले 1-1 गोल गर्नुभएको थियो। 22 मिनटमा पेनाल्टी गोल मार्फत स्पेनले पहिलो अग्रता लिएको थियो। सन् 2010 विश्व विजेता स्पेन त्यसपछि पहिलो पटक फाइनलमा पुगेको हो। स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रो पटक फाइनलमा पुग्नबाट वञ्चित बन्यो। अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच आज मध्यराती खेल हुनेछ। 1:15 हुने खेलमा दुवै टोली जीतको खोजीमा हुनेछन्। साबिक विजेता अर्जेन्टिना यसपटक अपराजित यात्रामा सँगै अगाडि बढ़िरहेको छ र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीत सहित क्वार्टर फाइनलमा पुगेको छ। हिजो भएको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको समूह विजेता बनेर नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालले अघि पहिलो खेलमा कतारलाई 105 रनले अनि दोस्रो खेलमा सिंगापुरलाई 151 रनले पराजित गरेको थियो।
1: कफी खेतीमा लागेका धनकुटाका किसान स्थानीय सरकारको सहयोगको अपेक्षामा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब गाँजा खेतीको विकल्प खोज्ने किसानको कुरा। गण्डकी प्रदेशमा औषधिका लागि प्रयोग गर्न गाँजा खेती गर्न खुकुलो बनाउने नीति पारित भएको लामो समय भएको छैन, तर धनकुटाको सहित भूमि गाउँपालिकामा भने भइरहेको गाँजा खेती छोड्दै किसान कफी खेतीतिर लागेका छन्। गाँजा ओसार पसार र कारोबारमा संलग्न भएको आरोपमा दैनिक जस्तो स्थानीयवासी पक्राउ पर्न थालेपछि उनीहरू वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका हुन्।
13: शहीद भूमि गाउँपालिका दुईका किसान बाबुराम राईले अहिले आफ्नो बारीमा कफी खेती शुरू गर्नुभएको छ। उहाँका अनुसार गाँजाबाट तत्काल राम्रो आमदानी भए पनि कानूनी जोखिम र समाजमा हुने बदनामका कारण अब त्यसको विकल्प खोज्नु परेको हो।
14: यो गाँजा सधैँभरि हुने चीज होइन र गर्न सकिने चीज पनि होइन। भोलि आउन सक्ने नराम्रो प्रभावहरूलाई हेरेर हामीले कफी खेतीलाई विकल्पको रूपमा सोचेको छौँ र त्यही भएको कारणले कफीलाई विस्तार गर्दै सोच 9-10 वर्ष अगाडिदेखि हामीले गरेका थियौँ।
13: धनकुटा कोशी प्रदेशका प्रतिबन्धित गाँजा उत्पादन हुने पहाड़ी जिल्ला मध्ये एक हो। पछिल्ला वर्षहरूमा प्रहरीले गाँजा खेती ओसार पसार र कारोबार विरूद्ध निगरानी बढ़ाएको छ। यसको प्रभाव शहीद भूमिमा पनि परेको हो। गाँजा सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या बढ़ेपछि किसानहरू अन्य नगदी बालीतर्फ लाग्न थालेका हुन्। शहीद भूमिका किसान देवल कुमार राई,
15: कानूनी प्रक्रियासँग नमिल्ने चिज हुँदा यो अब मान्छेले दराई दराई खेती गर्नुपर्ने र धर पकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
13: गाँजाको व्यावसायिक खेतीलाई आर्थिक लाभ दिए पनि यसले सामाजिक र कानूनी समस्या बढ़ाएको छ। त्यसैले किसानलाई दिगो र सुरक्षित आय दिने वैकल्पिक खेतीमा लाग्न जोड़ दिन आवश्यक रहेको राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक तथा शहीद भूमि एकका स्थानीय सिद्धराज राईको भनाइ छ।
16: करिब 400 मान्छे चाहिँ त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै शहीद भूमिका मान्छे परेको देखिन्छ। त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
13: गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज स्थानीयदेखि संसदसम्मबाट उड्दै आएको छ। यसअघि शहीद भूमि गाउँपालिकाले गाँजा खेतीबारे अध्ययन गर्न कार्यदल गठन गरी बजेट समेत छुट्याएको थियो, तर कानूनी रूपमा स्थानीय तहले यस्तो निर्णय गर्न नसक्ने भएपछि उक्त प्रक्रिया अघि बढ़न सकेन। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार अहिले पालिकाले गाँजा भन्दा वैकल्पिक कृषि उत्पादनलाई प्राथमिकता दिन थालेको छ।
5: विकल्पका रूपमा चाहिँ यस अगाडिदेखि जसरी चाहिँ यो फलफूल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिरहेका छौँ।
13: जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जित कारका अनुसार चालू आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागू औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 पक्राउ परेका छन् भने 1,775 किलोग्राम गाँजा बरामद गरिएको उहाँले बताउनुभयो।
17: चालू आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा मुद्दा 36 दर्ता भए। लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 मानिसहरू पक्राउ परे, जसमा 55 पुरूषहरू 2 महिलाहरू पक्राउ परेका छन् र बरामद गाँजातर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ।
13: किसानहरूका अनुसार सरकारले केवल गाँजा खेती रोक्न आग्रह गरेर मात्रै समस्या समाधान हुँदैन। कफी, अलैची, सुन्तला, फलफूल, मसला तथा अन्य उत्पादन जन्य अन्य उच्च मूल्यका नगदे बालीको उत्पादन, बजार सुविस्तार र प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्र किसान दीर्घकालीन रूपमा वैकल्पिक खेतीमा आकर्षित हुनेछन्। गोपाल बराइली, सीआईएन, रेडियो धनकुटा एफएम, धनकुटा।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खान सहित 16 जनालाई कैद सजाय। कर्जा दुरूपयोगको आरोपमा व्यवसायी शशि शर्मा पौडेल पक्राउ। राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण।
0: विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्टिङ उपलब्ध गराइने। जोखिममा रहेका बस्ती स्थानान्तरणमा भने ढिलाइ। पूर्व तयारी चुस्त बनाउन सभामुखको निर्देशन।
1: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार।
0: पश्चिम बंगालका सरकारी विद्यालयमा खाजा अण्डा हटाएपछि पोषण सम्बन्धी बहस। रूसी ब्यालिस्टिक क्षेपास्त्र युक्रेनद्वारा नष्ट। अमेरिका रूसबीच अन्तरिक्ष सहकार्य हुने।
1: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित। आज मध्यराती अर्जेन्टिना र इंल्याण्ड खेल्ने एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा प्रवेश।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विभिन्न सार्वजनिक स्थानमा हुने पार्किङको समस्या। जहाँ देख्यो त्यहाँ विभिन्न सवारी साधनहरू राखिहाल्ने प्रवृत्ति छ, तर नेपाललाई स्विजरल्याण्ड सिंगापुर बनाउने बहस पनि नेताहरूले बेला बेलामा भाषणको बेलामा गर्ने गर्छन्। यहाँ 2 जना व्यक्तिहरू छन् र एउटा डाँडोतिर उनीहरू उकालो लाग्दै गर्दा एक अर्काको बीचमा कुराकानी भइराखेको छ। अलि तलतिर केही समतल ठाउँ छ, त्यतातिर देखाउँदै त्यहाँ भएका मध्ये अगाडिपट्टि हिँडिरहेका व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सिंगापुर बनाउने हैसियतवाला नेपालीहरूले खाली ठाउँ देख्नै हुँदैन, कि पसल थाप्छ कि पार्किङ गरिहाल्छ।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाहिए। खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाहिए। बुझलू ने?
1: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
2: स्वास्थ्य में बटवल
3: बाल बालिका देखि वृद्ध सम्म का स्वास्थ्य का कुरा,
2: असल अभ्यास देखि नीति का कुरा,
3: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
5: साउजी गुड्का दिनु न।
6: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
7: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
8: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
9: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
9: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
8: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: आजको सन्दर्भ सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र रोम पोखरेलसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौ। पछिल्लो समय तपाईँ हामी धेरैको जनगुनासो छ कि जति बेला गर्मी शुरू हुन्छ, जति बेला उमस हुन्छ, त्यति बेला चाहिँ लाइन जाने समस्या चाहिँ धेरै तराई क्षेत्रमा अहिले यति बेला निकै नै बढेको छ, निकै नै छ।

0: यो समस्या के कारणले हुन्छ? विद्युत ट्रिपिङको समस्याका कारणले गर्दाखेरि आम नागरिकहरूले हैरानी बेहोर्नु परेको अवस्थामा चाहिँ विद्युत प्राधिकरणले किन यस्तो अवस्था बारम्बार चाहिँ दोहोर्याइरहेको छ, अथवा यस्तो समस्या चाहिँ किन दोहोरिरहेको छ? आज हामी यो सँगसँगै विद्युत महसुलका कुरा, साउने गतेदेखि विद्युत महसुल बढ्ने बढेर आउने भन्ने खालको कुराहरू छ, यसमा के गर्दैछ, के कसरी बढ्दैछ, यो विषयमा पनि हामीले कुराकानी केन्द्रित गर्नेछौँ। र धेरैको जनगुनासो के छ भने फोन नउठ्ने, जति बेला लाइन जान्छ त्यति बेला चाहिँ आम नागरिकले फोन गर्दाखेरि फोन नउठ्ने समस्याको कुराहरू पनि जोडिएका छन्। यी यावत कुराहरूलाई चाहिँ जोडेर आज हामीले कार्यक्रममा कुराकानी केन्द्रित रहने प्रयास गरेका छौं। यति बेला हामीसँग कुराकानीका लागि हुनुहुन्छ विद्युत प्राधिकरण नयाँ मेल वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछाने।
1: हुन्छ, यहाँलाई स्वागत छ कार्यक्रममा। हजुर, यो पछिल्लो समयमा जुन खालको मैले सुरुवात नै त्यहीबाट गरेँ, किनकि आम नागरिकको जनचासोको विषय हो, जिज्ञासाको विषय हो, त्यो भएको हुनाले यो विभिन्न समयमा चाहिँ भनौँ न छिटो छिटो चाहिँ यो विद्युत ट्रिपिङको समस्या के यो चाहिँ देखिएको छ, खासमा किन यस्तो भइराखेको छ यो तिलोत्तमा वरिपरि चाहिँ?
2: यो विद्युतको तपाईँले ट्रिपिङको समस्या भन्नुभयो, यो तिलोत्तमा वरिपरि भन्दा पनि यो राष्ट्रिय स्तरमा तपाईँको तराईको गर्मी एरियाको समग्र समस्याको रूपमा देखिएको छ। यो विगत वर्षहरूमा चाहिँ हाम्रो पावर फ्लो गर्दाखेरि जुन जेनेरेसनबाट तपाईँको कन्ज्युमर लोडसम्म पावर आइपुग्ने हुन्छ, त्यो बेलामा विभिन्न संरचनाहरू पार गर्दै चाहिँ बिजुली चाहिँ घर घरमा आइपुगेको हुन्छ। त्यो बेला चाहिँ आइपुग्ने सन्दर्भमा गर्मीको समयमा लोडहरू चाहिँ हामीले एक्सपेक्ट गरेको भन्दा बढी अथवा चाहिँ रेगुलर खपत भन्दा अत्याधिक वृद्धि हुनु गर्दाखेरि हाम्रा संरचनाहरूमा हुने समस्या, त्यसपछि तपाईँको सिस्टममा हुने समस्या, जेनेरेसनमा आउने प्रब्लम, यी विविध कारणले गर्दाखेरि चाहिँ गर्मीको समयमा चाहिँ बत्ती जाने र मेन्टेनेन्स गर्नुपर्दा जाने अथवा चाहिँ तारहरूमा चाहिँ समस्या आउँदाखेरि, ट्रान्सफर्मरमा समस्या आउँदाखेरि चाहिँ बिजुलीहरू चाहिँ जाने हुन्छ र त्यसलाई अथवा काम गर्दा पनि काटेर गर्नुपर्ने भएको हुनाले चाहिँ बत्ती गर्मीको समयमा धेरै खपत हुने, धेरै स्ट्रेस पर्ने संरचनाहरूलाई र त्यसले गर्दाखेरि चाहिँ मेन्टेनेन्स पनि गरिराख्नु पर्ने हुँदा बत्ती गएको जस्तो महसुस भएको।
1: हजुर, गएको जस्तो होइन, बत्ती चाहिँ गएको नै हुन्छ होइन। अब यो भनौँ न, यहाँले त भन्नुभयो अलिकति यो बढी खपत हुने कारणले गर्दाखेरि विगत केही वर्षलाई सम्झिने, एक वर्ष दुई वर्षको कुरालाई सम्झिने हो भने चाहिँ त्यो खालको समस्या चाहिँ हटेको थियो। यो संरचनागत हिसाबमा हो कि हाम्रोमा अन्य कुनै भनौँ न स्रोत साधनकै अभाव हो, अथवा भनौँ न केही अरू समस्या हो, के छ कतिपय?
2: केही समय पहिला भएका घटनाहरू अथवा चाहिँ समस्याहरूलाई चाहिँ बिर्सिने र अनि तत्कालको समस्यालाई चाहिँ अलिकति बढी रूपले हेर्ने हाम्रो यो चाहिँ स्वभावै हो। जब गत वर्ष पनि बिजुलीको समस्या चाहिँ गर्मीको समयमा तराईहरूको भागमा बढी खपत हुने स्थानमा जे समस्या हुने गर्थ्यो, यो वर्षमा पनि हुने समस्या चाहिँ त्यस्तै नै समस्या भइरहेको, तिनै तिनै कारणहरूले भइरहेको। तर तपाईँले भने जस्तो लागि जस्तो चाहिँ संरचनागत सुधार गर्नुपर्ने, ट्रान्सफर्मरहरू मेसिन रूपमा खप्नुपर्ने, त्यसपछि गएर विभिन्न फिगरहरू निर्माण गर्नुपर्ने लगायतका चाहिँ विद्युत केन्द्रले गर्नुपर्ने कामहरू मध्येमा अब हामीले चाहिँ सोचे अनुसार र चाहिँ हाम्रो बजेटको क्राइटेरियातिर गर्नुपर्ने हुँदा कति कुराहरू चाहिँ लोड वृद्धिको आधारमा अथवा चाहिँ ग्राहक संख्याको वृद्धिको आधारमा चाहिँ हामीले पूर्वाधारलाई चाहिँ सुधार गर्न नसकेको अवस्थाले पनि त्यस्तो भएको हुनसक्छ होइन। बत्ती चाहिँ जाने अन्य कारणहरू भनेको, अन्य कारण भनेको यो स्वचालित रूपमा सञ्चालित संयन्त्र हो विद्युत प्रवाह भनेको। कुनै पनि समस्या आउँदाखेरि बिजुली चाहिँ आफै नै बन्द हुनुपर्छ भन्ने यो चाहिँ मान्यता पनि हुँदैन, तर कुनै दुर्घटना हुनसक्छ भन्ने भएर यसको डिजाइन, यसको चाहिँ तपाईँको स्ट्रक्चरिङ गर्दाखेरि नै विभिन्न ठाउँमा अटोमेटिक रूपमा चाहिँ बिजुली चाहिँ अफ गर्ने संयन्त्रहरू राखिएका हुन्छन्। ती संयन्त्रहरूले आफ्नो फङ्सन गरेको बेलामा चाहिँ बत्ती जाने हो, त्यो भएको हुनाले अलिकति अन्य कारण भन्दा पनि अब स्पष्ट के हो भने हाम्रो खपतको वृद्धि, ग्राहक संख्याको चाहिँ वृद्धि का तुलनामा हाम्रा चाहिँ विद्युतीय संरचनाहरूको हिसाबले चाहिँ स्तरोन्नति हुन सके कि सकेनन्, त्यस हिसाबले चाहिँ ट्रान्सफर्मरहरू अपग्रेड भयो कि भएनन् भन्ने कुरा चाहिँ मेजर हो। अब यो एक ठाउँमा मात्रै हामीले तिलोत्तमा मात्रै त्यो गरेर त्यो चाहिँ बिजुली झर्झर हुने समस्या समाधान हुन्छ, बिजुली जाँदैन भन्ने चाहिँ होइन। त्यसको किन भन्दा जेनेरेसनदेखि ट्रान्समिसन हुँदै डिस्ट्रिब्युसनसम्म आइपुगेर कन्ज्युमरको घरमा पुग्नेसम्म यो जस्ता संयन्त्रहरू हामी प्रयोग गरेका छौँ अथवा के अरे हार्डवेयरहरू मेटेरियलहरू युज गरेका छौँ, ती सम्पूर्ण उपकरणहरूको स्तर उन्नति समानुपातिक रूपमा जसो जसरी चाहिँ हाम्रो जेनेरेसन वृद्धि छ त्यही अनुसारले अपग्रेड हुँदै गयो। ट्रान्समिसन लाइनहरू चाहिँ लोड वृद्धि कता भइरहेको छ त्यही हिसाबले चाहिँ सब स्टेसन र ट्रान्समिसन लाइनहरूको कन्स्ट्रक्सनहरू हुनु पर्यो र लास्टमा चाहिँ वितरण प्रणालीको चाहिँ संरचनाहरू चाहिँ सुधार गर्नुपर्ने हुन्छ। त्यस कारणले अब यो यस्तो चिज हो अरू ठाउँमा तिरोत्तोलमा चाहिँ कामै भएन अथवा चाहिँ टोलमा मात्रै कामै नभएको कारणले बिजुली झ्यापझ्यापमा गइराखेको भन्ने पनि यो बुझाइ छ। यो बुझाइ चाहिँ के भने 100%
1: कार्यक्षेत्रको हिसाबमा मात्रै हामीले कुरा गरेको अब सायद ओम सती या तिलोत्तमा होइन यिनै ठाउँहरूको वरिपरिको कुरा हो त्यो भएको हुनाले मात्रै नत्र अन्त अन्य समस्या त होला। तर साँच्चै यहाँले भन्नुको अगाडिपट्टि यहाँ अलिक बढी तराई क्षेत्रमा चाहिँ अलिक बढी खपत हुन्छ भन्ने कुरा त हुनै त हो स्वभावकै स्वाभाविकै हो। तर त्यही भन्दै गर्दाखेरि यो वर्षौंदेखिको यहाँले भन्नुभयो विगतमा पनि यो समस्या थियो भन्दै गर्दाखेरि यो समस्या छ अन्यत्र जुन ठाउँमा विद्युत अलिकति कम खपत हुन्छ त्यो ठाउँबाट केही मिलाउन हुन्छ नि एक खालको के हुन्छ त्यो छैन त्यो व्यवस्था गर्न सकिँदैन के हुन्छ?
2: अब तपाईँले भने जस्तो जस्तो ग्रामीण भेगमा अथवा कम खपत हुनेतिर कम अथवा बढी खपत हुनेतिर गर्ने बढी बिजुली फ्लोको कुराहरू चाहिँ त्यो तपाईँले भनेको कन्सेप्टबाट हेर्ने भने बिजुली फ्लो हुने चाहिँ कम खपत भएको बस्ती पातलो भएको ग्रामीण भेगका चिसो खपत हुने त्यो ठाउँमा कम अटोमेटिकली बिजुली कम फ्लो हुन्छ गर्मी ठाउँमा जहाँ खपत बढी हुन्छ त्यो ठाउँमा चाहिँ बढी हुन्छ नै त्यसलाई त्यो सम्बन्धित ग्राहकको घरसम्म पुर्याउनको लागि संरचनाहरू जे जस्ता छन् हाम्रा त्यो संरचना एकैपटक अथवा चाहिँ हाम्रो मैले अहिले भने नि त हाम्रो वार्षिक खपत वृद्धि र हाम्रो चाहिँ माइग्रेसनदेखि लिएर बस्ती विकास र लोडहरू चाहिँ बढ्दै गएको छ त्यो हिसाबले हामीले संरचना बनाउँदाखेरि कति बढाउन सक्छौँ हाम्रो चाहिँ साधन स्रोत के हो होइन हाम्रो राज्यले चाहिँ गर्न सक्ने चाहिँ त्यसको चाहिँ लिमिटेसनहरू के हुन् यी कुराहरू सबै कुराले चाहिँ संरचनागत सुधार कति हुन्छ भन्ने कुरालाई चाहिँ असर गर्छ। त्यही हिसाबले हामीले सुधारै नगरेको प्राधिकरणले सुधारै नगरेको भन्ने त्यही कुरा होइन किन भन्दा 700 आजभन्दा 60 वर्ष पहिलाको 700 मेगावटको सिस्टमहरूले 42-43 मेगावट सिस्टममा जाँदा त्यो 42-43 मेगावट सिस्टम फ्लो गराउनलाई त जेनेरेसन पनि बन्न पर्यो होला त्यहाँ जेनेरेसन पनि थपियो त्यस्तो चाहिँ ठुल्ठुला सबस्टेसनहरू पनि बने र त्यो अनुसारले प्रत्येक घर घरमा बनेका चाहिँ घरहरूमा पुर्याउनको लागि वितरण लाइनहरू पनि रेगुलर भएका हुन्छ। मात्र यति कुरा हो कि जुन रेसियोमा हामीले निर्माण अथवा चाहिँ स्तरोन्नति अथवा संरचनागत सुधार गर्नुपर्ने थियो त्यो हुन नसकेको कारणले चाहिँ केही बेलामा समस्याहरू हुन्छ। तार तार छुन्ने भनेको तारले आफूले चाहिँ प्रवाह गर्न सक्ने क्षमताभन्दा बढी करेन्ट फ्लो भयो भने चाहिँ तार हिट हुन्छ तर तार ठिक छ। त्यस्तै स्वचालित रूपमा अपग्रेड गर्नमा राखिएका उपकरणहरू पनि त्यसको क्षमताभन्दा बढी फ्लो हो भने अथवा बढी चाहिँ करेन्ट प्रवाह अथवा पावर डेलिभर भयो भने त्यो चाहिँ अपग्रेड गर्छ। यी चाहिँ नेचुरल कुराहरू जस्तै हुने भने अब कहिले काहीँ समस्याहरू आउँदा तपाईँको हावाहुरी आउँछ त्यसपछि गाडीले पोल खान्छ त्यसपछि ट्रान्सफर्मर चाहिँ एउटा मेसिन हो त्यो मेसिन चाहिँ
1: हजुर जस्तो मैले अब थोरै यो विषयमा फेरि अब पछि आउला तर यो जुन अहिले नयाँ विद्युत महसुलको कुरा आएको छ साउन 1 गतेदेखि लागू गर्ने भनेर होइन यो चाहिँ खास के हो कतिसम्म खपत गर्नेलाई कति भन्ने छ कि के छ यसमा चाहिँ
2: यस्तो छ यो यसको आधिकारिक निर्णय भएर आइसकेको अवस्था छैन। यो बजेट सरकारले बजेट भाषणको क्रममा चाहिँ 50 रुपियाँ माथिमा चाहिँ भ्याट लगाउने भन्ने कुरा चाहिँ बजेट फक्कैमा आएको कुराहरू हो होइन यसलाई चाहिँ आधिकारिक निर्णय भएर मन्त्रालय अथवा विश्व विद्युत महसुल निर्धारण आयोग हुँदै नेपाल विद्युत प्राधिकरण हुँदै अहिलेसम्म आएको अवस्था चाहिँ छैन। अब यो अहिले नै ठ्याक्कै यो नै हुन्छ यसमा पुनरावर्तन हुन्छ अथवा यही नै लागू हुन्छ भन्ने कुरा चाहिँ अहिले हामीले चाहिँ यहाँबाट भन्न सक्ने अवस्था चाहिँ छैन। अब जे भए पनि अब लागू हुने भयो भने साउन 1 गतेबाट लागू हुने कुरा हो त्यसको लागि अहिलेसम्म आधिकारिक
1: रूपमा
2: बजेट वक्तव्य मार्फत 5% कति भ्याट 50% माथि भ्याट लगाउने भन्ने चाहिँ सरकारको बजेट वक्तव्य मार्फत चाहिँ थाहा भएको कुरा हो होइन त्यसलाई चाहिँ परिपत्रको रूपमा अथवा कार्यान्वयन गर्न जाने हदसम्म चाहिँ हामी स्थानीय कार्यालयहरूलाई के जानकारी आइपुगेको छैन।
1: हजुर, यो अनलाइन बिलिङको कुरा छ नि, नेपालमै सायद मलाई लाग्छ पहिलो पटक अनलाइन बिलिङ गरेको चाहिँ नयाँ मिल वितरण केन्द्रबाटै हो भन्ने लाग्छ मलाई होइन। अहिले के छ, अहिले अन्यत्र पनि त्यो प्रयास चाहिँ भएको छ, त्यो अभ्यास चाहिँ थालिएको छ, के कति सक्सेस छ यो चाहिँ?
2: होइन, अब यो अहिलेको युगमा अब डिजिटलाइजेसनमा जाने, अनलाइन सिस्टममा जाने भन्ने एउटा राज्यको नीति पनि अब सबै क्षेत्रमा मान्छेको समयको बचतदेखि लिएर हरेक कुरालाई चाहिँ प्रत्यक्ष असर गर्ने भएको हुनाले मान्छे आफै आफ स्वचालित रूपमै पनि अनलाइन प्रविधितर्फ चाहिँ उन्मुख भएको चाहिँ देखिन्छ होइन। अब नयाँ मिल वितरण केन्द्रको हकमा चाहिँ विगत एक वर्षदेखि नै लगभग 70% ग्राहकहरू चाहिँ अनलाइन मार्फत चाहिँ बिल भुक्तानी गरिरहेको छ भने अन्य वितरण केन्द्रहरूमा पनि अनलाइन मार्फत भुक्तानी गर्ने चाहिँ उयो चाहिँ जुन भुक्तानी गरिरहनु हुन्छ त्यो ग्राहकहरूको सङ्ख्या चाहिँ एकदमै वृद्धि हुँदै गइरहेको छ। 60%, 70%, कुनै वितरण केन्द्रमा 80%, कुनै न कुनै 70%, यसै हिसाबले वृद्धि हुँदै गएको छ। अब यो भनेको विद्युत प्राधिकरणलाई सबै खर्च कटौती गर्ने कुरादेखि लिएर ग्राहकहरूको आफ्नै पनि समय र चाहिँ अन्य खर्च फजुल खर्च समेत जोगाउने भएको हुनाले यो चाहिँ प्रभावकारी नै देखिएको छ।
1: ए हजुर हजुर, अब यो सँगसँगै मैले यो विद्युतीय सुरक्षाको कुरा पनि जोड्छु, यो विद्युतीय सुरक्षाको सचेतना वृद्धिमा चाहिँ भनौँ न कति खपत गर्ने बिजुली चाहिँ कसरी खपत होइन कतिसम्म गर्ने अथवा भनौँ कहाँ कसरी रोक्ने त अलिकति चुहावटबाट चाहिँ होइन त्यो खालको जानकारी मूलक भनौँ न एक खालको सचेतनामूलक कार्यक्रमहरूको लागि चाहिँ यहाँहरूले के गर्नु भएको छ सचेतना वृद्धिमा?
2: सचेतना वृद्धिमा हामीले चाहिँ यही वर्षको चाहिँ मलाई लाग्छ मङ्सिरतिर विद्यालयहरूमा चाहिँ सबै विद्यालयहरूमा गएर त्यहाँका चाहिँ 8, 9, 10, 5 स्टुडेन्टहरूलाई विद्युतीय सुरक्षा सम्बन्धी, अनलाइन पेमेन्ट सम्बन्धी, विद्युतीय चोरी सम्बन्धी विभिन्न चाहिँ प्रशिक्षण कार्यक्रमहरू चाहिँ नेपाली प्राधिकरणले सञ्चालन गरेको थियो, प्रदेश स्तरीयहरू चाहिँ सञ्चालन गरिरहेको थियो। त्यसपछि हाम्रो 26 गते चाहिँ विद्युतीय सुरक्षा दिवस भनेर चाहिँ त्यो दिनलाई हामीले विशेष रूपमा चाहिँ विद्युत प्राधिकरणले मनाउने गरेको छ। त्यस दिनहरूमा पनि हामीले विभिन्न चाहिँ प्रशिक्षण कार्यक्रमहरू राख्ने कुराहरू चाहिँ राख्यौँ र राख्ने कुराहरू बताएका हुन्छौँ। र विद्युतीय सुरक्षाको हकमा अब यो कस्तो चिज हो भने यो भौतिक रूपमा नदेखिने चिज हो होइन, करेन्ट भनेको यसको दुर्घटनासँग बच्नको लागि धेरै सावधानीहरू अप्नाउनु पर्ने हुन्छ र यस्ता यस्ता चिजहरू चाहिँ तपाईँको घरको वायरिङदेखि लिएर प्रणाली डिस्ट्रिब्युसन प्रणालीसम्मका कुराहरूमा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ, सुरक्षित भएर डाङ्गो तारहरूबाट बस्नुपर्ने हुन्छ भन्ने कुराहरू हामीले मिटर बाँड्ने बेलामा मिटर जमा गर्न जाने साथीहरूले पनि त्यो सम्बन्धित घरहरूलाई चाहिँ जानकारी गराइरहनु भएको हुन्छ। र अहिले विद्युत प्राधिकरणले पछिल्लो समयमा चाहिँ कतिपय चाहिँ एकदम दुर्घटनास्थल सम्भाव्य स्थानहरूमा चाहिँ इन्सुलेटेड कन्डक्टरहरू प्रयोग गर्ने, त्यसपछि गएर रुख झाडीहरू चाहिँ भएको ठाउँमा राखेको ठाउँमा पनि त्यस्तै इन्सुलेटेड केबलहरू प्रयोग गर्ने गरेर चाहिँ यो विद्युतीय दुर्घटना न्यूनीकरण गर्न आफ्नो संरचनागत अथवा चाहिँ कार्यक्रमहरू सञ्चालन गरे पनि एकतर्फ विद्युत प्राधिकरणले चाहिँ विशेष ध्यान दिएको देखिन्छ।
1: हजुर हजुर, यो सबै यति बेलासम्म हामी जति पनि कुराकानी गऱ्यौँ होइन, अब किन जाँदो रहेछ यो छिनछिनमा बत्ती, यो त एउटा खालको गुनासो के छ भने यो चाहिँ अब यो सत्यताको कुरा होइन कि हामीले जनगुनासो यहाँ मात्र राख्ने हो होइन, ठ्याक्क व्यापारीहरूसँग चाहिँ मिलेर अनि यो विद्युत चाहिँ भनौँ न एक खालको त्यो बिचौलियाबाट चाहिँ चुहावटको काम गरिन्छ भन्ने खालको एक खालको आरोप पनि लाग्ने गर्छ कि यहाँहरूमा, त्यही भएर यी कुराहरू बुझाउनलाई पनि यो सचेतनामूलक कार्यक्रमहरू राख्नुपर्छ भन्ने लाग्छ, र त्यो चाहिँ हो कि होइन यहाँले अहिले यो कार्यक्रमबाट पनि प्रश्न पार्न सक्नुहुन्छ?
2: अब यो विद्युत प्रवाह हुने कुरामा विद्युत प्राधिकरणले विद्युत बिक्री गरेर संस्था सञ्चालन गर्ने हिसाबले आफै चाहिँ चल्ने हिसाबले चाहिँ विद्युत बिक्री गर्ने संस्था हो विद्युत प्राधिकरण होइन, त्यसले आफ्नो विद्युत अवरुद्ध अथवा बन्द हुँदा प्राधिकरणको कर्मचारीले नै गाली खाने काम हुन्छ, प्राधिकरणको कर्मचारीलाई राति बिहान घरी घाम चाँडो कुनै पनि बाहनामा चाहिँ काम नगरी बस्ने छुट पनि छैन। यस्तो अवस्थामा कुनै पनि कर्मचारी अथवा चाहिँ कर्मचारीले विद्युतलाई चाहिँ जानी जानी अथवा कसैसँग मिलोमोचो गरेको भरमा विद्युत कटौती गर्ने भन्ने प्रश्नै आउँदैन, त्यो सम्भवै छैन। तपाईँको चाहिँ त्यो कस्तो चिज हो भने मैले अहिले भने जेनेरेसनबाट ट्रान्समिसनसँग आउँदाखेरि आउने ठुल्ठुला टावर मार्फत लाइन आइसकेको हुन्छ, त्यो लाइनलाई कन्डक्टर भन्दा अन्त प्रवाह गर्न पनि सकिँदैन, त्यो लाइन स्टोर गरेर राख्न पनि सकिँदैन, होइन, त्यो लाइन जति बेला जति उत्पादन भएको हुन्छ त्यति नै खपत हुनुपर्छ, नभएन खपत र आपूर्तिको ब्यालेन्स भएन भने सिस्टम अनब्यालेन्स हुन्छ, त्यसले गर्दा हामी बेला बेलामा सिस्टम गएको भनेर पनि भन्छ होल प्रणालीकै विद्युत चाहिँ अवरुद्ध हुने अवस्था चाहिँ त्यही बेला हुन्छ। अब यस्तो विद्युत अवरुद्ध गरेर कुनै चाहिँ तपाईँसँग कसैसँग चाहिँ बिचमा चाहिँ कोही बिचौलियाहरू प्रवेश गर्ने भन्नेसँग यातायात नगरे जस्तो अथवा चाहिँ अरू सरकारी कार्यालयमा गरे जस्तो यो संरचनागत रूपमा पनि यो सम्भव छैन कि, त्यस कारणले यो नबुझेर नजानेर अथवा चाहिँ कसैले ललाई घरमा होइन अथवा परिवेशलाई परिवेशै यस्तै छ भन्ने हिसाबले बुझेर चाहिँ कसैले व्यक्त गर्ने कुरा चाहिँ त्यही हो होइन। तर चाहिँ विद्युत प्राधिकरणले विद्युत प्रवाह गर्ने सिलसिलामा त्यसरी चाहिँ विद्युत अवरुद्ध गर्ने विद्युत अवरुद्धको बिचमा बिचौलियाहरू प्रवेश गर्ने भन्ने चाहिँ
1: हजुर अरू अरू ठाउँहरूमा चाहिँ रातिमा सकेसम्म दुःख नदिने, सकेसम्म रातिमा फोन उड्दैन पनि, फोन गरिँदैन पनि होइन, तर विद्युतमा चाहिँ खै किन अब त्यो खालको व्यवस्था पनि छ र आम नागरिकले खालको भनौँ न आशा पनि राख्या हुन्छन्, रातिमा पनि फोन उड्छ, रातिमा पनि बोल्न पाइन्छ, के रहेछ समस्या भन्ने बुझ्न पाइन्छ भनेर आम नागरिकले चाहिँ जब लाइन जान्छ त्यस पछाडि फोन हान्न सुरु गर्नुहुन्छ। यहाँहरूसँग कति आउँछ यो फोन उड्दैन तपाईँहरूको त्यो ल्यान्डलाइनमा भन्ने कुरा चाहिँ कतिको आउँछ र किन उड्दैन भन्ने कुरामा चाहिँ यहाँको जवाफ के हो?
2: सुन्नु न यस्तो छ, फोन भनेको कस्तो छ भने फोनमा सीमित हुन्छ, फोन उठाउने र बस्ने कर्मचारी चाहिँ सीमित हुन्छन् होइन। तपाईँको समस्या आउँदाखेरि टोलको समस्या आयो भने फोन सजिलै उठ्छ, अथवा एउटा सानो क्षेत्रको समस्या आयो भने त्यो क्षेत्रका पब्लिकले मात्रै ट्राई गरिरहेको हुन्छ, त्यस कारणले फोन लाग्छ पनि उठ्छ पनि। तर फिटरै बन्द भएको बेला भनेको जहाँबाट सोर्सबाट हामीले बिजुली लिन्छौँ त्यो एउटा भेटकै बिजुली गएको बेला अथवा एउटा क्षेत्रको कुनै चाहिँ क्षेत्रको बिजुली गएको बेला सिस्टमकै बिजुली गएको बेला कतापट्टि अगाडि भएको बेलामा के हुन्छ भने हाम्रो तिलोत्तमाको हकमा मात्रै हेर्नु हुने भने पनि हामीसँग चाहिँ करिब 42,000 त ग्राहक सङ्ख्या छन्। एउटा ग्राहक सङ्ख्या एउटा घरमा तपाईँको चारजनाको दर्ले गर्नु हामी 40,160 डेढ करोड जति मान्छेहरूको 1.5 लाख जति मान्छेहरू हुन्छन् जसले म्याक्सिममले के हुन्छ फोन ट्राई गरिरहेको हुन्छ, त्यो बेलामा के हुन्छ इङ्गेज चाहिँ इङ्गेज हुन्छ, जसले गर्दा चाहिँ अनि पब्लिकहरूले
3: त्यो फोनहरूको विषयमा चाहिँ त्यो धेरै मान्छेले एकैचोटि ट्राई गरेको खण्डमा चाहिँ फोन चाहिँ इन्गेज जस्तो लाग्ने हो। तर हाम्रो ड्युटी 24 आवर नै हुन्छ र 24 आवरमै फोन ड्युटीमा रहनु भएको हुन्छ र अहिले हामीले अब फोनबाट मात्रै पनि सूचना प्रवाह नहुने नहुन सक्छ भन्ने हिसाबले कन्ट्याक्ट गर्न सक्छ भन्ने हिसाबले हाम्रो चाहिँ नयाँ मिल वितरण केन्द्रको विद्युत नयाँ मिल विद्युत कार्यालय मणिग्राम भनेर चाहिँ फेसबुक चाहिँ त्यो प्रोफाइल प्लस पेज पनि रहेको छ, त्यसमा पनि हामीले चाहिँ सेड्युल मेन्टेनेन्स जुन चाहिँ हामीलाई पहिले नै थाहा भएका भएर लाइन अवरुद्ध हुने अवस्थामा जानकारी दिन्छौँ भने ब्रेकडाउनको रूपमा बन्द भइसकेपछि पनि सम्भव भएसम्म चाहिँ त्यसको सूचना प्रवाह गर्ने पनि गरेका छौँ। अब फोन चाहिँ नउठ्ने भन्ने चाहिँ त्यस्तो हुँदैन।
1: ए हजुर हजुर हजुर अब हामी लगभग अन्त्यमा पनि छौँ, के भन्नुहुन्छ आम नागरिकलाई चाहिँ?
3: आम नागरिकहरूलाई विद्युत प्राधिकरणले आफ्नो सेवा प्रवाहमा कुनै पनि कन्जुसाई गरेको छैन, 24 घण्टा तपाईँहरूको चाहिँ विद्युत सेवा सुचारू गर्ने सन्दर्भमा लागिपरेको छ। विशेष कारणवश विविध साधन स्रोतदेखि लिएर हरेक हाम्रा चाहिँ कमी के अरे साधन स्रोतहरूको चाहिँ जुन लिमिटेसन छ सीमा छ त्यसले गर्दा कहीँ कतै चाहिँ ढिला भए जस्तो महसुस हुन सक्छ, तर विद्युत प्राधिकरण नयाँ मिल वितरण केन्द्र आफ्नो क्षेत्रका ग्राहकहरूलाई विद्युत सेवा चाहिँ सुचारू गर्नलाई चाहिँ कटिबद्ध छ। तपाईँहरूसँग कुनै त्यस्ता गुनासा समस्या अथवा चाहिँ विद्युत सम्बन्धी कुनै सुधार गर्नुपर्ने त्यस्तो केही छ भने त्यो कुराहरू कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ, त्यसलाई हामीले हरसम्भव सुधार गर्ने प्रयास गर्नेछौँ।
1: अन्त्यमा भनिसके यहाँले पटक पटक यो स्रोत साधनका कुरा गर्नुभयो, विद्युत प्राधिकरणमा पनि स्रोत साधनको कमीले भन्न पाउँछ र भन्ने खालको कुरा पनि हुन्छ क्या, होइन? एक खालको त्यो
3: स्रोत साधनभित्र तपाईँको चाहिँ म्यान पावर मानवीय मानव संसाधन स्रोत साधन पर्ने हो, जनशक्ति व्यवस्थापन भनेको सबैभन्दा कठिन पक्ष हो र त्यो प्रायः जसो ठाउँमा जनशक्ति व्यवस्थापन चाहिँ चाहेको र अथवा आवश्यकता अनुसार चाहिँ व्यवस्थापन नभएको अवस्थाहरू हुन्छ, त्यसपछि गएर तपाईँको आर्थिक व्यवस्थापन हुन्छ, बजेटका कुराहरू हुन्छ, तपाईँलाई मैले चाहिँ काम गर्न अथवा विद्युत नयाँ मिल विद्युत प्राधिकरणले चाहिँ सुधार गर्नुपर्ने धेरै ठाउँहरू देखिरहेको हुन्छ, तर तत्काल बजेटको व्यवस्थापन हुन नसक्दा अथवा चाहिँ बजेटको चाहिँ उपलब्धता नहुनाले चाहिँ त्यो काम तत्काल गर्न नसकिने अवस्थाहरू हुन्छन्। त्यसपछि गएर तपाईँको चाहिँ साधन स्रोतको रूपमा अन्य गाडीहरूका कुराहरू हुन्छन् होइन, तपाईँ यी कुराहरूको चाहिँ सीमितता हुन्छ, जहिले पनि सीमितता हुन्छ, यी कुराहरूलाई म्यानेज गरेर छिटोभन्दा छिटो सेवा प्रवाहमा चाहिँ हामी भएको जनशक्ति भएको साधन स्रोतलाई प्रयोग गरेर चाहिँ विद्युत सुचारू गर्ने कुरामा प्रयासरत नै छौँ। अब यी कुराहरू भनेको मलाई लाग्छ धेरै जसो स्थानमा कहिले पनि अब यो सफिसियन्ट भने जस्तो अथवा चाहिँ आफूले खोजे जस्तो चाहिँ हुँदैन भन्ने मलाई लाग्छ।
1: हजुर, एकदमै यो समयका लागि धेरै धेरै धन्यवाद छ।
0: उहाँ हुनुहुन्थ्यो विद्युत प्राधिकरण नयामिल वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछाने। उहाँसँगको यही कुराकानी सँगै आजलाई आजको सन्दर्भ यही सकिन्छ। भोलि फेरि सार्वजनिक सरोकारको अर्को विषयमा छलफल र विचार सहित आउनेछौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
6: प्राविधिक शिक्षा किन पढ्ने,
5: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता,
6: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर,
5: सजिलै आय आर्जन गर्न सकिने,
6: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
5: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
6: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
5: फारम भर्ने अन्तिम मिति यही असार 29 गते सम्म।
6: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
5: मोबाइल 98570 28 815, 98570 33 813, 98470 88 377 र 98648 58 148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 98570 59 934, लायन्स चोक नारायणगढ चितवन। मोबाइल 98550 50 934।
2: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो, 10 पिताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
6: अब त
5: बचे भने
6: रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै, कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्रणाली। तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लाइन्स सुक नारायणगढ चितवन मोबाइल 98550 5094

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
4: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: Peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace, peace

0: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 square feet सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
4: होइन पुर्खे बा, किन के
5: भयो?
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
6: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
4: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
6: सम्पर्क क्रिम्सन अस्पताल, त्रियोत्तमा छ, मणिग्राम, रूपन्देही। फोन 071-562-744, 562-745।
7: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
8: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
9: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
10: आज हामीले एउटा ठूलो पाठ सिक्यौ, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
11: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
12: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
13: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
14: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
15: होइन के भयो बाबु?
16: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
9: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
13: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
16: खुसीको खबर खुसीको खबर खुसीको खबर
17: होइन के खुसीको खबर हो दाजु
16: अरे भाइ लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
17: हो र
18: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 0175338023

0: टोन पोइन्ट सँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: नमस्कार, कार्यक्रम स्वास्थ्यमा बुटुलमा यहाँलाई स्वागत छ। प्रविधिमा सविता ढकालसँगै म बिन्दु भट्टराई। स्वास्थ्यमा बुटुल, बुटुल उपमहानगरपालिका र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। कार्यक्रम रेडियो लुम्बिनी 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, हाम्रो पात्रो र रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन मार्फत हरेक हप्ताको सोमबार र बुधबार सुन्न सकिन्छ। बुटुल उपमहानगरपालिकाले स्वास्थ्य सुदृढीकरणमा जोड़ दिँदै स्वास्थ्य क्षेत्रमा विभिन्न नमूना कार्यहरू गर्दै आइरहेको अवस्थामा खास पालिकाले स्वास्थ्य क्षेत्रमा दिएको चासो, नगरवासीमा परेको सकारात्मक प्रभाव तथा उपमहानगरपालिकाका असल अभ्यास र नगरवासीका सुझाव विषयमा हामी कार्यक्रम अवधिभर फरक श्रृंखलामा सम्बन्धित व्यक्तिसँग फरक फरक विषयमा चर्चा गर्ने गरेका छौ। स्वास्थ्य क्षेत्रमा बुटवलले गरेका कामका विषयमा जानकारी गराउनु र स्वास्थ्य सचेतना फैलाउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो। बुटवलले स्वास्थ्य क्षेत्रमा गरेका काम, त्यसको प्रभावकारिता अर्थात आम नागरिकले कसरी र कुन कुन क्षेत्रमा लाभ लिएका छन् वा बुटवलले स्वास्थ्य क्षेत्रमा गरेका असल अभ्यास विषयलाई कार्यक्रममा जोड्नेछौ। कम ज्याला पाएका कारण ग्रामीण घर परिवारमा बस्ने विशेष गरी सबैभन्दा कमजोर वृद्ध वृद्धा र बाल बालिकासँग पर्याप्त खानाको उपलब्धता नभएको कारणले दीर्घकालीन स्वास्थ्य अवस्थालाई जोखिममा पार्नु स्वाभाविक थियो। नेपाल चरम गरिबी, गम्भीर कुपोषण र संक्रमणको चपेटामा रहिआएको छ। नेपालले पहिलादेखि नै खाद्य र पोषण असुरक्षाको दोहोरो र कुपोषणको कारण तेह्रो बोझ सामना गर्दै आइरहेको छ। गरिबी, भोकमरी र कुपोषणले सक्रिय क्षयरोगको सम्भावना र रोगको गम्भीरतामा असर पुर्याउँछ अथवा गम्भीरता बढाउँछ। नेपालमा अझै पनि 1/4 जनसंख्या गरिबीको रेखामुनि छन्, जसले गर्दा 5 वर्ष मुनिका बाल बालिकामा पुड्कोपन अर्थात उमेर अनुसार उचाइ नहुनु, न्यून वजन, उमेर अनुसारको वजन नहुनु र ख्याउटेपन जस्ता कुपोषित अवस्था भएको पाइन्छ। यसमा बुटुल उपमहानगरपालिकाले के कसरी कामहरू गरेको छ र सँगसँगै जबसम्म सरसफाईमा ध्यान दिइँदैन तबसम्म स्वास्थ्यका कुराहरू त्यति धेरै प्रभावकारी बन्न सक्दैनन्, त्यो भएको हुनाले पनि बुटुल उपमहानगरपालिकाले विगतका वर्षहरू सरसफाईमा विशेष ध्यान दिएको छ। खासमा सरसफाईमा के कसरी अगाडि बढ़ाएको छ, हामी बुटुल उपमहानगरपालिकाका वडा नम्बर 4 का वडा अध्यक्षसँग कुराकानी गर्नेछौ र सँगसँगै यो कुपोषणको क्षेत्रमा चाहिँ खास गरी बुटुल उपमहानगरपालिकाले के कसरी काम गरिरहेको छ भनेर पनि हामीले कुराकानी केन्द्रित गर्नेछौ। कुराकानीका लागि बुटुल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे पनि हामीसँग हुनुहुन्छ र हामीले सबैभन्दा पहिला बुटुल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेसँग केही कुराकानी गर्छौं।
1: बुटुल उपमहानगरपालिकाले एउटा चाहिँ अब यहाँ के छ भन्दा थुप्रै जनसङ्ख्या छ, यहाँ 7-8 लाख पपुलेसनको सम्भावना हामीले चाहिँ देखेका छौँ अहिले एक्जिस्टिङ पपुलेसन। यहाँ चाहिँ जस्तै यो क्षयरोग भन्छ नि, क्षयरोग, कुष्ठरोग, यी रोगहरू पनि यहाँ पर्याप्त छन्। अब क्षयरोगहरूको तथ्याङ्क हेर्दा रूपन्देही नै, रूपन्देहीका 16 पालिकामा आधीभन्दा बढीका हाम्रो बुटुलमै छ। अब यसलाई चाहिँ व्यवस्थापन गर्नको लागि पनि हामी धेरै मेहनत गरेका छौँ। हामी प्रदेश कार्यालयहरूसँग, निर्देशनालयसँग, सबैसँग चाहिँ समन्वय सहकार्य गरेर अगाडि बढेका छौँ। अनि यसलाई चाहिँ पत्ता लगाउनको लागि पनि हामी प्रदेश कार्यालयहरूसँग र विभिन्न आईएनजीओहरूसँग, एनजीओहरूसँग समन्वय गरेर एआई एक्सरे, जुन आर्टिफिसियल इन्टेलिजेन्स भन्छ नि, आर्टिफिसियल जुन इन्टेलिजेन्सबाट जाँच गरेर, छातीको चाहिँ जाँच गरेर त्यसले चाहिँ नि यसलाई क्षयरोगको सम्भावना छ कि छैन भनेर पत्ता लगाउने त्यो खालको प्रविधिबाट पनि हामीले चाहिँ नि सुरुवात गरिसक्यौँ। त्यो चाहिँ मलाई लाग्छ यो 753 पालिकामै बुटुल उपमहानगरपालिका चाहिँ पहिलो पटक एआई एक्सरेबाट यो पालिकाले चाहिँ त्यो अभियान सुरु गर्यो। त्यसको लागि चाहिँ हामी बिएनएमटी नेपाल अनि हाम्रो प्रदेश स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय लगायतहरूसँग चाहिँ समन्वय गरेर हामी 2 वर्ष अगाडिबाट त्यो काम गरिरहेका छौँ। अहिले पनि हामी त्यसरी चाहिँ एआई एक्सरेबाट चाहिँ विभिन्न वडामा चाहिँ त्यो अभियान सञ्चालन गरेर क्षयरोगको बिरामीहरू पत्ता लगाउने, उहाँहरूलाई निशुल्क रूपमा औषधि उपचार गर्ने यसरी गरिरहेका छौँ। अर्को चाहिँ जो गरिब हुनुहुन्छ, जो अलिक विपन्न हुनुहुन्छ, क्षयरोग लागेको मान्छेहरू, त्यस्तो व्यक्तिहरूलाई फेरि हामी पोषण खानेकुराहरू, अन्डादेखि लिएर खाद्यान्न, घिउ, दाल, चामल, तेल, सबै कुराहरू पनि हामी चाहिँ लगेर उहाँको घरमै चाहिँ दिएका छौँ र पहिलाको उहाँको जुन सिनारियो स्वास्थ्य अवस्था हुन्छ पछि त्यो हेर्दाखेरिमा त्यो फोटाहरू हजुरहरूले हेर्नुभयो भने त्यो चाहिँ एकदमै उल्लेखनीय रूपमा उहाँको सुधार भएर राम्रो हुन्छ।
2: यहाँले जस्तो क्षयरोगको कुरा गर्नुभयो होइन, बढ्दो छ या हामीले खोजेको भएर चाहिँ बढ्दो पाउनुभयो?
1: यो समुदायमा पर्याप्त छ, यसमा खोजी नगर्यौँ भने यसले अझै बढी यो हावाबाट सर्छ र सबैतिर अझै बढी फैलिन्छ। यसमा सशक्तिकरण गर्दै हामी चाहिँ खोज्दै अनि उपचारको दायरा

0: विनियोजन पनि गर्यो त्यहाँबाट सम्झौता गरेर उहाँहरूको चाहिँ टिमबाट 1900 वडामा चाहिँ 60 वर्ष भन्दा माथिका आमा बुवाहरूको रक्त परीक्षण गर्ने त्यसबाट एउटा प्याकेजहरू हेरेका छौँ. मुटुको समस्या, किडनीको समस्या, कलेजोको समस्या, यो कुनै त्यस्तो छ कि भनेर त्यो डक्टरहरूको सहकार्यमा डक्टरहरूको सल्लाह सुझावमा त्यो खालको ब्लडको प्याकेज चाहिँ हामीले चेक गर्नको लागि चाहिँ सम्झौता गरेर अगाडि बढाएका छौँ. त्यो काम भएको छ. त्यसबाट पनि विभिन्न खालका चाहिँ रोगहरू पत्ता लागेका छन् र त्यो रिजल्ट आएपछि फेरि हामी डक्टरहरूको टिमसहित फेरि वडावडामा चाहिँ गएर फेरि चाहिँ आमा बुवाहरूको स्वास्थ्य परीक्षण गर्ने, उपचार गर्ने, त्यो रिपोर्ट हेरेर आवश्यक सल्लाह परामर्श दिने गरेका छौँ. यसले चाहिँ नागरिकहरूलाई हाम्रो साथमा हाम्रो छोराछोरीहरू यहाँ घरमा नभए पनि बुटोल उपमहानगरपालिका हाम्रो अभिभावकको रूपमा रहेछ है भन्ने चाहिँ अहिले आमा बुवाहरूको चाहिँ त्यो आभास आएको छ. हजुरहरूले फिल्डमा गएर पनि सोध्न र स्याम्पलिङ चाहिँ बुझ्न सक्नुहुन्छ. त्यसले अझै बढी हामी कर्मचारीहरूलाई पनि के हौसला दियो भन्दा होइन, यस्तो समुदाय पनि हुनुहुँदो रहेछ, यस्तो परिवारहरू पनि हुनुहुँदो रहेछ जसको चाहिँ घरमा छोराछोरीहरू हुनुहुन्न, सबै विदेश जानुभएको छ कमाउने हिसाबले, उहाँहरू हुनुहुन्छ र डक्टरलाई भेट गर्नलाई उहाँ हस्पिटल आउनुपर्छ, हस्पिटल आएर उहाँलाई कति दिनसम्म कुर्नुपर्छ, त्यो पालो पाउनलाई कति गाह्रो छ, गाडीमा ओहोरदोहोर गर्न, त्यस्तो अवस्थालाई चाहिँ बुटवलले ल्याएको यो बाबामासँग नगर प्रमुख कार्यक्रमले अत्यन्तै राम्रो चाहिँ उहाँलाई सपोर्ट गरेको छ भन्ने चाहिँ हामीले चाहिँ बुझ्छौँ.
1: यहाँहरूले वृद्ध होइन ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरेर ध्यानमा राखेर जुन खालको कार्यक्रम गर्नुभयो त्यस्तै कार्यक्रमहरू गर्ने क्रममा चाहिँ खास बुटवल उपमहानगरपालिकामा चाहिँ स्वास्थ्य क्षेत्रलाई हेर्दाखेरि के रहेछ, यो गर्नै पर्ने समस्या चाहिँ यो रहेछ है, हामी चाहिँ यहाँ पुगेका रहेछौँ के रहेछ त्यसको?
0: यसमा मुख्य समस्या के फाइन्डिङ्स भयो भन्दा अहिले हामीले त्यसको डाटा एनालाइसिस गरेर हेर्यौँ, मेन फाइन्डिङ्समा चाहिँ नि हाइपरटेन्सन भनेको चाहिँ उच्च रक्तचाप, दोस्रोमा चाहिँ नि डायबिटिज भनेको मधुमेह सुगर रोग, यो दुईटाको अत्यन्तै प्रबल उखे यो उचाइ देखियो प्रिभालेन्स यो समुदायमा. त्यसले गर्दा त्यो लक्षित खालका चाहिँ फेरि चाहिँ सशक्तिकरण कार्यक्रमहरू चाहिँ हामीले गर्न आवश्यक छ भनेर हाम्रा जति स्वयंसेवीकाहरू 162 जना हुनुहुन्छ उहाँहरूको आमा समूह मार्फत पनि हामी कस्तो खानेकुरा खानुहुने, कस्तो खानेकुरा खान नहुने, हामी चाहिँ यो ध्यानका कुराहरू कसरी गर्ने, यी कुराहरूमा तपाईँहरूले पनि सहजीकरण गर्नुहोस् भनेर आमा समूहहरूलाई पनि भनेका छौँ. टोलहरू पनि सक्रियताका साथ उपस्थित हुने टोल विकास समितिहरूलाई पनि त्यो कुराहरू जानकारी गराएका छौँ. हाम्रा 1900 वडामा भएका स्वास्थ्य केन्द्रहरूमा पनि त्यसको सन्देश तपाईँहरूले चाहिँ आउने जति पनि यहाँको सेवाकर्मीहरू हुनुहुन्छ उहाँहरूले सन्देश दिनुहोस् भनेका छौँ. त्यसले गर्दा अहिले बुटुलमा हामी वर्षमा दुई पटक यो चाहिँ शिविरहरू चाहिँ सञ्चालन गर्ने गरेका छौँ वर्षमा दुई पटक. अनि अर्कोतर्फ फेरि के छ भन्दा 5 वर्ष मुनिको बाल बालिकाहरू जसलाई चाहिँ यो पोषणको अवस्था एकदम न्यून छ नि, हो त्यो न्यून पोषण भएका कुपोषित बाल बालिकाहरूलाई कसरी सुपोषित बढाउने भनेर हामी फेरि यो विभिन्न परियोजनाहरूसँग पनि समन्वय गरेर अनि त्यो बाल बालिकाहरूलाई पत्ता लगाउनको लागि कुपोषित को स्टाटसमा छ कि सुपोषितको स्टाटसमा छ त्यो पत्ता लगाउनको लागि हामी 80-90 ठाउँमा चाहिँ हामी शिविरहरू सञ्चालन गर्यौँ नगरपालिकाको 80-90 ठाउँमा.
1: कति पहिलाई के लाग्न सक्छ भने यो पोषणको कुरा जोडेर यस्तो ठाउँमा पनि पोषणको कमी हुन्छ र तर के रहेछ त पोषणको कुरालाई
0: अवस्था यहाँ पनि यो जो व्यक्तिहरू मैले हजुरलाई चाहिँ ठ्याक्कै वडा 9-12 को 1-2 जना व्यक्तिहरू यस्तो फेला गर्नुभयो उहाँहरूले चाहिँ बच्चाको स्वास्थ्य राम्रो बनाउने भनेर थाहा नहेर अनभिज्ञता उसलाई चाहिँ अरू यो काजु बदाम होइन अनि चाउचाउ यस्ता यस्ता खानेकुराहरू जुन चाहिँ महँगा चिजहरू छन् त्यस्ता खानेकुराहरूमा प्रोत्साहित गर्ने, जुन होम मेड फुडहरू हुन्छ नि त्यो होम मेड फुडहरूमा चाहिँ उहाँहरू त्यसमा आकर्षित नहुने, त्यो अलिकति स्वर्गीय अलिक सोफिस्टिकेटेड खालको देखियो. अनि तपाईँहरूले के खुवाएर तपाईँहरूको परिवारको स्टाटस, तपाईँको स्टाटस यो छ तर बच्चाको अवस्था गम्भीर छ के हो कसो भनेर त्यसको अनुसन्धान गरेर हेर्दाखेरिमा उहाँहरूले त्यो भन्नुभयो अनि हामी उहाँहरूलाई मोटिभेसन गर्यौँ. पछि त्यो बच्चालाई चाहिँ अनि कुपोषितबाट हामी सुपोषित गराउँदै अहिले चाहिँ राम्रो अवस्थामा आएका थुप्रै उदाहरणहरू छन् हामीहरूसँग. त्यसले गर्दा यो समुदायमा के छ भन्दा कसरी खाने, खानेकुरा पौष्टिक खानेकुरा कस्तो हो होइन, त्यसलाई कसरी पोषण बचाएर खाने, यस्तो चाहिँ जानकारी अझै कम भएको चाहिँ महसुस भएको छ. त्यसले गर्दा यसलाई पनि नागरिकहरूले बुझ्नुपर्छ, सकेसम्म होममेड खानेकुराहरू खानुपर्छ अनि मुटुको जस्ता समस्याहरूलाई चाहिँ न्यूनीकरण गर्नको लागि पारेर भुटेको खानेकुराहरू जस्तै पकाएको सेल रोटीहरू अनि पटक पटक दोहोऱ्याएर

0: पकाएको खानेकुराहरू जस्तै यो समोसाहरू हुन्छ यिनीहरू ब्यान गर्ने कि हामी सकेसम्म यसको युजै नगर्ने, युज गर्न पर्यो भने पनि वान टाइम्स पकाएको समोसा, एकपटकको एउटा दानमा मात्रै उमालेको चाहिने समोसाहरू खाने, बाँकी त्यो तेललाई आउट गरिदिने कि जति चाहिन्छ त्यति मात्रै युज गर्ने, त्यो आउट गर्ने एकदमै पछाडि छ। त्यसले गर्दा यो चाहिँ हामीले गरेनौँ भने मुटुको रोग दिनानुदिन बढ्छ, किडनीको रोग दिनानुदिन बढ्छ, कलेजोको रोग बढ्छ र यसले अन्तत क्यान्सर पनि गराउँछ। त्यसले गर्दा यो समस्यालाई न्यूनीकरण गर्नलाई अब हामी अब नयाँ ढङ्गबाट जाग्नुपर्छ कि बुटुलमा यो समुदायहरूलाई गाउँ गाउँ बस्ती बस्तीमा गएर हामीले चाहिँ यो अभियानहरू चाहिँ गराउनुपर्छ। हामी त्यहाँ जाने एक दुई घन्टा एक ठाउँमा चाहिँ मान्छेहरूलाई जम्मा गर्ने, त्यहाँ चाहिँ यसको सन्देशहरू दिने अनि अर्को ठाउँ हिँड्ने, म चाहिँ अब त्यो हिसाबले हिँड्नुपर्छ बुटुलमा भन्ने चाहिँ लागिरहेको छ। अब यो हामी विभिन्न हिसाबले कामहरू गरिरहँदाखेरिमा अबको समयमा अझै यसको मोडालिटी चेन्ज गरेर जानुपर्छ। बच्चाहरूलाई कसरी सुपोषित गराउने, दुई वर्षभन्दा मुनिको बच्चाहरूको चाहिँ दिमागको विकास कति छिटो हुन्छ, त्यसलाई चाहिँ कुन खानाहरूले खुवाइयो भने चाहिँ पौष्टिक राम्रो हुन्छ भन्ने कुराहरूलाई पनि अझै बढी सशक्तिकरण चाहिँ गराउनु पर्ने अवस्था देखिन्छ।
1: हामीले सुन्यौं बुटुल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेसँगको यो कुराकानी। अब हामी बुटुललाई सफा र बस्न लायक शहरको रूपमा विकास गर्ने गरी नगरपालिका लागिरहेको अवस्था छ। फोहोरका कारण पनि विभिन्न खालका स्वास्थ्य समस्या निम्तिन सक्ने कुरालाई मध्यनजर गर्दै प्रत्येक वडा वडामा सरसफाईका विभिन्न कार्यक्रमहरू चलाइएको छ भनिएको छ। खासमा के कसरी कार्यक्रमलाई चाहिँ अगाडि बढ़ाइएको छ त बुटुल उपमहानगरपालिकाका वडा नम्बर चारका वडा अध्यक्ष नरेश्वर शर्मालाई सुनौ।
2: हामीले अब कर्मचारी अहिले 1900 वडामा स्वास्थ्य केन्द्र रहेको हुनाले अलिकति कर्मचारीको केही कमी र त्यसमा पनि अब त्यहाँ कोही अपाङ्ग महिलाहरू वृद्ध बुवा आमाहरू त्यस्तोहरूलाई पनि बरु घरमै गएर हामीले स्वास्थ्य परीक्षण गर्ने भनेर हामीले त्यहाँ निर्देशन गरेका छौँ र जुन कुपोषणबाट कुपोषण हुनुभएका बाल बच्चाहरूलाई पनि हामीले त्यो वडाबाट सर्वसुलभ रूपमा सेवाहरू प्रदान गरिरहेका छौँ र स्वास्थ्यको हकमा आम नागरिकहरूलाई कसरी स्वास्थ्यको पहुँच गराउन सकिन्छ पुर्याउन सकिन्छ त्यो हिसाबले हामीले आम वडावासीहरूलाई त्यसरी हामीले पत्ता लागेसम्म हरेक रोगहरूको निदान गर्नको निम्ति त्यस्ता ठाउँहरू खोजेर त्यस्ता हाम्रा टोल विकास संस्थाका अध्यक्षहरू हुनुहुन्छ उहाँहरू मार्फत हामीले त्यस्ता बिरामीहरूलाई सेवा दिइरहेका छौँ। यो सरसफाईको हकमा आज हजुरले देख्न सक्नुहुन्छ हाम्रो बुटुल उपमहानगरपालिका नगरपालिका पनि रहेको ठाउँ बुटुल वार्ड नम्बर 4 होइन अब त्यसमा मेन गरेर बजार क्षेत्र अब र हामीले यसलाई सरसफाईलाई कसरी अगाडि बढाउन सक्छौ सुन्दर सफा बुटुल उपमहानगरपालिका बनाउन सक्छौ भनेर हामी खटिरहेका छौँ र वास्तवमा भन्नुपर्छ कतै फोहोरका डङ्गुरहरू डम्पिङ साइटहरू भएका तिनीहरूलाई व्यवस्थापन गर्ने त्यो होर्डिङ बोर्डहरू त्यहाँ राख्ने र सीसीटीभी क्यामेराहरू राख्ने र त्यस्ता ठाउँहरूलाई यकिन भएका ठाउँहरूलाई हामीले पत्ता लगाउने जस्तै विश्वहिन्दु महासंघको पछाडिको एरिया छ त्यहाँ पनि निकै फोहोरहरू भइराख्ने लक्ष्मीनगरको जुन पहिलाको वडा कार्यालय त्यहाँ पनि त्यस्तै फोहोरहरू थुप्रिरहने हरेक क्षेत्रहरू जस्तै बजार एरिया भयो होइन हामीले बिहान 7 बजे ट्र्याक्टर मार्फत त्यो फोहोरहरू उठाएर लान्छौँ र त्यसपछि दिनभरि त्यहाँ फोहोरहरू फेरि बाहिर फ्याँकिने हुन्छ कतै डस्टबिनहरू राखेर त्यसलाई व्यवस्थापन गर्ने सचेतनाको कार्यक्रमहरू राखेर त्यसलाई व्यवस्थापन गर्ने हरेक काममा लागेका छौँ र वास्तवमा आम नागरिकहरू जबसम्म मानिसको चेतना हुँदैन तबसम्म यो सरसफाई भन्ने कुरा कन्ट्रोल गर्न गाह्रो रहेछ। हामी वडाको तर्फबाट र नगरपालिकाको तर्फबाट उपमहानगरपालिका तर्फबाट हामी असाध्यै लागेका छौँ सबैभन्दा मान्छेको लागि स्वास्थ्यको लागि जुन सरसफाई हो यो सरसफाई नभएसम्म सुन्दर सफा बुटुल हुन सक्दैन भन्ने मान्यताले हामीले त्यसरी कामहरू गरिरहेका छौँ। त्यति हुँदाहुँदै पनि कतिपय ठाउँहरूमा मानिसहरूले चेतनाको कमी र आफूले कुनै डस्टबिनहरूमा तोकेको ठाउँहरूमा ती फोहोरहरू नफालेर जताभावी फोहोरहरू फाल्दाखेरि बजार दुर्गन्धित हुने सरसफाई युक्त नहुने हामीले महसुस गरेका छौँ। त्यसलाई कसरी सफा गर्न सकिन्छ कसरी सुन्दर बनाउन सकिन्छ भन्ने अभिप्रायले हामी लागिरहेका छौँ। हामीले त्यस्ता नाली पानीहरू जम्ने ठाउँहरूको यकिन गर्ने त्यस्तालाई त्यो जुन पानी जमेको छ त्यसलाई खोल्ने र कहीँ जहाँ फोहोरको डुङ्गुरहरू छ त्यसलाई थोप्रिन नदिनेर आफूले देखा देखेर थाहा पाएसम्म त्यसलाई तत्कालै उठाएर लैजाने र आज तपाईँको अमरपथको एउटा ज्योति विकास ब्याङ्कको अगाडि हेर्न सक्नुहुन्छ, हामीले बिहान सबै फोहोरहरू उठाउँछौँ, राति ल्याएर फेरि मान्छेहरूले त्यहाँ थोप्राइदिनुहुन्छ। वास्तवमा यो बुटुल महानगरपालिकाको मात्रै नभइकन हामी सबै नागरिकहरूको जिम्मेवारी हो, हाम्रो सबै दायित्व हो भनेर त्यो उहाँहरूले सम्झिदिनु भयो भने मात्रै सफा गर्न सकिँदो रहेछ, सुन्दर गराउन सकिँदो रहेछ। एक्लो एकल प्रयासले मात्र नगर सिंह नगरपालिका वडाले मात्रै गर्न दुःख रहेछ र हामीले यी कुराहरूलाई ध्यानमा राखेर कसरी हुन्छ स्वच्छताका बोर्डहरू सिसिटिभी क्यामेराहरू र आम नागरिकहरूलाई सचेतना गर्ने कामहरू अगाडि बढाइरहेका छौँ। आज हाइवेमा पनि त्यस्तै फोहोरहरू थियो र अब नयाँ सडकहरू बनिरहेको छ, त्यसले गर्दा अब त्यहाँ पनि अलिकति सफा सुन्दर राखेर मेन्टेन गर्न सक्यौँ भने मात्रै त्यो सफा सुन्दर बन्न सक्छ र कतिपय हाम्रा पोलहरू छन्, कतिपय भित्री सडकहरू छन्, कति भित्री नालीहरू छन्, ती ठाउँहरूमा पनि जमेको पानीहरू ती नालाहरूमा हामीले यो डोजरहरू लगाएर त्यसलाई सरसफाई गर्ने, त्यहाँ भएको कचडाहरू हामीले निकाल्ने, त्यसलाई फाल्ने। आज भुवनेश्वरी टोल विकास संस्थाको नालीमा त्यस्तै अवस्था थियो, हाम्रो पूर्व वडा कार्यालय लक्ष्मीनगरको वडा कार्यालयको अगाडि नालीहरू त्यस्तै बुझिरहेका अवस्था थिए, त्यहाँ हामीले धेरै गऱ्यौँ। अमरपथका नालीहरूमा जुन खोल्सी माथिबाट बगेर आउँछ त्यसमा पनि त्यस्तै थियो, हिन्दू महासंघको पछाडि त्यहाँ पनि त्यस्तै थियो, तिनीहरूलाई हामीले मानिसहरू लगाउने कतै डोजरहरूले निकाल्ने र ती जम्मा भएका ती कचडा ती फोहोरहरू हामीले निकालेर बाहिर सफाई गर्ने कामहरू निरन्तर रूपमा हामीले गरिरहेका छौँ र वास्तवमा आम नागरिकहरूको सचेत नागरिक भयौँ भने मात्रै यो सुन्दर सफा बुटोल महानगरपालिका बन्न सक्छ भन्ने हाम्रो बुझाइ हो। जबसम्म चेतना हुँदैन, चेतनाको कमीले गर्दा यो काम अगाडि बढाउन निकै गाह्रो हुँदो रहेछ र हामीले सरसफाईलाई एकदमै महत्वका साथ दिएका छौँ र आज गत वर्ष पनि बुटोल महानगरपालिकाले सबै ठाउँहरूमा सरसफाई अभियान चलाएको थियो र अहिले हाम्रा जति पनि टोल विकास संस्थाहरू हुनुहुन्छ उहाँहरूले यो हप्ताको एकपटक सरसफाई गर्ने यो अभियानहरू चलाउनु भएको छ। त्यसले गर्दा पनि हाम्रा टोल त्यसपछि वडाहरू सरसफाई हुन गइरहेको छ र कतिपय सार्वजनिकहरू ठाउँहरू छ त्यस्ता ठाउँहरूलाई पनि हामीले सरसफाईको माध्यमबाट कसरी हुन्छ त्यसलाई सफाई गरेर त्यसलाई सफा सुन्दर बनाउनको निम्ति हामी सिङ्गो वडा परिवार पनि लागिपरेका छौँ। हामीले अहिले त्यहाँ डस्टबिनहरू यो खम्बाहरूमा डस्टबिनहरू राखेका छौँ जहाँ कि बिहान 7 बजेपछिको जम्मा भएको फोहोरहरू सडकमा नफ्याँकोस् र त्यो डस्टबिनमा भयो भने पछि गाडी आउँछ, बिहान गाडी आउँछ र गाडीले त्यो डस्टबिनहरूलाई खाली गराउँछ र त्यसपछि त्यो सडकहरू फोहोर हुन सक्दैन भन्ने हिसाबले व्यवसायी बुटोल महानगरपालिका हामी एउटा कार्यालय मिलेर त्यसरी हरेक सचेतना फैलाउँदै ती डस्टबिनहरूमा दिनभरि जम्मा भएको फोहोरहरू त्यसमा फ्याँक्ने र सडकमा नफ्याँक्ने त्यो गऱ्यौँ भने भोलिजना सडक फोहोर हुन सक्दैन भनेर भनेका छौँ। आज बजारको मुटु जहाँ राम मन्दिर अमरपथ सम्मपथ छ त्यहाँ हजुरले देख्न सक्नुहुन्छ ती डम्पिङ भएका ती फोहोरहरू वास्तवमा हामीले 10 बिहान 7 बजे जुन गाडी आएर लैजान्छ त्यसपछिका जम्मा भएका हाम्रो पनि दायित्व हो, हाम्रो सहरलाई सफा सुन्दर राख्नु हाम्रो जिम्मेवारी हो भनेर आम नागरिक व्यवसायीहरूले सोचेर त्यसरी गर्नुभयो भने वास्तवमा यो सफा सुन्दर सहर बनाउन सकिन्छ। अन्यथा 2-4 जनाले मात्रै बल गरेर मात्रै यो सम्भव छैन। आज हामी मुक्तिनाथको कोरला नाकासम्मको यात्रामा गइरहेका हुन्छौँ र त्यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ त्यहाँ कुनै पनि एउटा फोहोरहरू बाटोहरूमा कतै पनि हामीले देख्न सक्दैनौँ। उहाँहरूलाई सबैभन्दा मेन वस्तु भनेकै फोहोर हो, फोहोरबाट हामी सफा गर्न सक्यौँ भने मात्रै विभिन्न देशहरूका नागरिकहरूले सन्देश लान सक्नुहुन्छ भनेर ती ठाउँहरूमा आज कति सफा सुन्दर छ र हामी जति पनि बाहिर भ्रमणमा जान्छौँ र त्यो देखेर सिकेर आएर पनि हामीले आफू बसेको सहर आफ्नो गाउँ आफ्नो बजार सुन्दर गराउनको निम्ति हामी सबै लाग्नुपर्छ भन्ने ती कुराहरूबाट पनि सिक्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु। यसलाई हामी टोल विकास संस्थाबाट हामी हातेमालो गरेर र आम नागरिकहरूलाई परिचालन गर्ने वडा कार्यालय टोल विकास संस्था सिङ्गो बुटोले पानहरू नगरपालिका सबै मिलेर गऱ्यौँ भने यो सम्भव छ। गर्न सकिन्छ त्यही हिसाबले हामी अगाडि बढिरहेका छौँ। आम नागरिकहरूलाई सचेतन गर्ने ती कामहरूमा जति सको ज्ञानको ज्योति फैलाउने र अब हामीले आफ्नो सहर आफ्नो गाउँ आफ्नो बस्ती आफै सफा गर्नुपर्छ र हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने भन्ने यो नाराका साथ हामी अगाडि बढ्दैछौँ। हामीले बुटोल उत्पादनहरू तयारी गरेर उहाँहरूले त्यो जति सक्दो परिचालन गर्न सक्ने स्वास्थ्य सम्बन्धी हाम्रो कर्मचारीहरू ट्याकरहरू हामीले पठाउने कामहरू गरिरहेका छौँ र वास्तवमा यो जनताहरू मिलिएन भने सिङ्गो प्रयासले मात्रै सफल हुन सक्दैन। त्यसले गर्दा यो दायित्व हाम्रो पनि हो, हामी सबैले गर्नुपर्छ भनेर व्यस्त हुँदाहुँदै पनि सरसफाइबाट हरेक रोगहरू निम्तिन सक्छ, अब डेङ्गु रोग लाग्न सक्छ, होइन मलेरियाहरू हरेक सिजनल रोगहरू लाग्न सक्छन्। त्यसले गर्दा हामी सरसफाइयुक्त हुनुपर्छ भनेर हामी आम नागरिकहरूलाई सचेतना गर्ने कामहरू गर्नेछौँ र हामी सबै मिलेर यो अभियान सफल बनाउनको निम्ति हामी सबै लाग्नेछौँ। अब हामीले यसलाई अब हामीले जस्तै यकिन गरेका ठाउँहरू छन् त्यसलाई जति सक्दो हामीले फोकस गर्ने र ती ठाउँहरूलाई हामीले क्लिन सफा गरिसकेपछि र बाँकी सचेतना गराउने र जुन हाम्रो दैनिक गुण्ने साधनहरू आम मानिसहरू हुनुहुन्छ उहाँहरूलाई भन्ने र जहाँ डम्पिङ छ जहाँ फालिएको फोहोरहरू छ त्यसलाई तपाईँहरूले भोलि नभनेर आजको आजै उठाइदिनुहोस् भनेर हामीले बारम्बार उहाँहरूलाई सचेतना गराउने कामहरू गरिरहेका छौँ। सबैभन्दा पहिला त यो सफा सुन्दर नगर बनाउनको निम्ति हरियाली र सरसफाई मेन कुरो रहेछ। आज हरियालीले गर्दाखेरि आज वातावरण पनि स्वच्छ हुनसक्छ, हराभरा हुनसक्छ र मानिसहरूलाई यो मनै लगाउने त्यस्तो खालको फुलहरू हरेक बिरुवाहरूलाई संरक्षण गरेर त्यो रोप्यौँ भने एउटा प्रकृति पनि सौन्दर्यकरण बन्न सक्छ र त्यो हिसाबमा पनि हामी लागिरहेका छौँ। र यो सरसफाई जुन आज बस्तारको एरिया छ, तपाईँको हाम्रो पुसलाल पार्क छ, होइन अब हरेक जुन पाल्पा बस पार्क छ, यस्ता जुन दिन अनिवार्य गर्नुपर्नेहरू ठाउँहरू छन् तिनलाई हामीले जतिसक्दो यो मेन प्रायोरिटी दिएर ती ठाउँहरूमा सरसफाई अभियान चलाउँछौँ र त्यसपछि हामीले टोल विकास संस्थाका हाम्रो वार्ड नम्बर चारमा भन्दा आज 14 टोल विकास संस्था हुनुहुन्छ र उहाँहरू टोल विकास संस्थाका अध्यक्षज्यूहरू पदाधिकारीज्यूहरू र आम नागरिकहरू सबै मिलेर आफ्नो टोल आफै बनाऊ, आफ्नो आफ्नो बस्ती आफ्नो सुन्दर बनाऊ भनेर सबै लागिरहनु भएको छ र त्यसमा हामी सबै जनप्रतिनिधि कर्मचारी हामी टोल विकास संस्था सबै मिलेर यो टोल उत्पादनहरू कालिकालाई सफा सुन्दर नगर बनाउनको निम्ति आगामी दिनहरूमा हामी त्यसरी नै लाग्नेछौँ।
1: उहाँ हुनुहुन्थ्यो बुटुल उपमहानगरपालिका वडा नम्बर 4 वडा अध्यक्ष नरेश्वर शर्मा। उहाँसँगको यही कुराकानी सँगै अर्थात उहाँको यो भनाईसँगै आजलाई कार्यक्रम स्वास्थ्यमा बुटुल सकिएको छ। तपाईलाई यो कार्यक्रम यो सामग्री सहितको कुराकानी सुनेर कस्तो लाग्यो? केही सुझाव जिज्ञासा छन् भने रेडियो लुम्बिनीको अफिसियल नम्बर 0175620012 डायल गरेर जस्तो लाग्छ त्यस्तै भन्न सक्नुहुन्छ। हामीले यहाँले दिनुभएका सुझावलाई जस्ताको तस्तै सम्बन्धित ठाउँमा पुर्याउनेछौं। आजलाई भने कार्यक्रम स्वास्थ्यमा बुटोल कार्यक्रमबाट अर्को कार्यक्रमसम्मका लागि प्रविधिका सविता ढकालसँगै म बिन्दु भट्टराई पनि सँगै विदा हुन्छु। नमस्कार।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
10: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षले बीबीएस र बीएड मा भर्ना खुल्यो
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो
11: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
12: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला
11: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही फोन 071-414-268 मोबाइल 98-570-34-520
13: होइन हो साइला औषधिको त फ्याक्ट्री नै खोलेका छौ कि क्या हो यतिका औषधि लिएर बसिरहेको छौ त
14: के भनौँ दाई रोग पनि एकदम भए पो सैथरी छ अनि सैथरी दबाई खानै पर्यो
13: ए साइला पनि दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र सयौं समस्या एकै ठाउँ निवान हस्पिटल आजै जाम
15: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल अब हाम्रै नयाँ मिलमा तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्दै सम्पर्क फोन 071-592-183 मोबाइल 98-570-68-805 97-676 091-99 स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली
16: बुटोल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
17: हाम्रा सेवाहरू
16: जनरल फिजिसियन
17: स्त्री तथा प्रसुति
16: बाल रोग
17: छाला तथा यौन रोग
16: हार जोड्ने नसा तथा बाथ रोग
17: टाउको तथा मनोरोग
16: नाक कान घाँटी
17: जनरल सर्जरी
16: भिडियो एक्सरे
17: डिजिटल एक्सरे
16: ईसीजी
17: डेन्टल तथा प्याथोलोजी
16: फिजियोथेरापी
17: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
18: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
19: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
20: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-552-832 मोबाइल
19: 98-570-21-835
21: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
22: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
21: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
23: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
21: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
24: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
25: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
26: सबै मिलाइ खुवाऊ
25: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
26: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
23: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
27: म्युजिक नेपाल

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नस्ताहौं।
1: स्वास्थ्यमा बटुवल
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
1: असल अभ्यास देखि नीतिका कुरा
2: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: साउजी गुड्खा दिनु न।
4: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखा जन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
5: गुटखा जन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखा जन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: सिकल सेल रोगको एक जानकारी।
8: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
7: सिकल सेल रोगका लक्षणहरू:
9: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
8: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
9: जन्डिस हुने,
8: आँखाका समस्याहरू देखा पर्ने,
9: संक्रमणहरू भइरहने,
8: पक्षीघात समेत हुने,
9: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
8: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
9: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ।
8: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
9: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
8: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
9: रक्त अल्पताको उपचार गराउनु पर्छ,
8: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
9: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
8: धेरै तनाव लिनु हुँदैन,
9: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
8: सिकलसेल रोगको रोकथाम:
9: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
8: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
9: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
8: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: हेलो
2: हजुर, हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने छ, के हो, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि मिसले, त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बो।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो सबैजना यता आओ त। यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
0: हो र?
5: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
0: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
0: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
12: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
13: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौ। आफ्नो घर वरिपरि झाडी नराखौ र सधैँ वातावरण सफा राखौ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती पत्रिका, देउखुरी नेपाल।
6: ओहो ला
7: ल ल मरे के हो?
6: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा

0: डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊं। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। ससेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 99.4 Radio Thaha Sanchar Studio Time.
1: It's 9 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ, यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: महासंचार नेटवर्कले काठमाण्डुमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै सुदूरपश्चिमको बजेट पारित गराउन काठमाडौँमा निरन्तर छलफल।
0: असार सकिन लाग्दा देशभर 50% मात्र रोपाई सकियो। डेंगूको जोखिम बढ्दै गएपछि कञ्चनपुरमा सतर्कता।
1: उपभोक्ताले आजदेखि भरिएको ग्यास सिलिण्डर पाउने, प्रति सिलिण्डर मूल्य 2060 रूपियाँ तिर्नुपर्ने।
0: भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू, विलासिताका वस्तुको मूल्य घट्ने अपेक्षा।
1: र फ्रान्सलाई 2-0 हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा आज इंल्याण्ड र अर्जेन्टिना भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बोलाइएको छ। कानून मन्त्री सुविता गौतमले न्याय परिषद, न्याय सेवा आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। यी प्रतिवेदनहरू हिजै पेश गर्ने कार्यसूची थियो। बैठकका अधिकांश समय हिजो सांसदले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनमा खर्चिएपछि आजलाई कार्यसूची सारिएको हो। बैठकमा आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सन्धि सम्बन्धी प्रोटोकलका बुधारलाई छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक पनि दिउँसो 1 बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेश गर्ने एकमात्र कार्यसूची राखिएको छ।
1: बजेट शून्यताको जोखिममा पुग्दा समेत सुदूरपश्चिममा बजेट विवाद समाधान भएको छैन। सत्तारूढ नेताहरू नै बजेटबारे रुष्ट हुँदा पारित हुन नसकेको हो। यसैबीच विवाद मिलाउन काठमाण्डुमा हिजोदेखि निरन्तर छलफल भइरहेका छन्। तर कुनै पनि छलफल निष्कर्षमा पुग्न सकेन। केन्द्रीय नेतृत्वको बोलावटमा हिजो मुख्यमन्त्री कमल बहादुर शाह काठमाण्डु आइपुग्नु भएको छ। पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा एमालेसँग समेत छलफल गरेर बजेट पारित गराउने वातावरण बनाउनु पर्ने बताउनु भएको थियो। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मुख्यमन्त्री शाहलाई भेट्न मान्नु भएको छैन। हिजो सभापति थापा र उपसभापति शर्माले समेत ओलीसँग छलफल गर्न चाहे पनि भेट भएन। अरू नेताहरूसँग 2 दिन चलेको छलफलमा कांग्रेस बजेट पारित गर्ने पक्षमा उभिएको थियो भने एमाले पुनर्लेखनको अडान छाडेको थिएन। कांग्रेसका एक सांसदका अनुसार आजसम्म कुनै सहमति हुन सकेन। आज रातिसम्म पनि सहमति नभए अर्को समीकरण बन्ने सम्मको सम्भावना हुन सक्छ। हिजो मात्र सभापति थापाले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको विषय सार्वजनिक भएका थिए।
0: असार सकिन लाग्दा पनि यस वर्ष देशभर 50% मात्र धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई सकिएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको बताउनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 65.9%, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57.1% रोपाई भएको छ। कोशीमा 32% र मधेसमा 32.7% रोपाई भएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाई बढ़ने विभागको अपेक्षा छ। बाढ़ी, पहिरो वा अन्य प्राकृतिक विपद नआएमा रोपाई अझ तीव्र हुने विभागको अपेक्षा छ।
1: डेंगूको जोखिम बढ़दै गएपछि कञ्चनपुरमा सतर्कता अपनाउन आग्रह गरिएको छ। कञ्चनपुरमा चालू वर्षको पछिल्लो छ महिनामा मात्रै 28 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका 9 जिल्ला मध्ये सबैभन्दा बढ़ी संक्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाउन र समुदाय स्तरमा रोकथामका गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्। स्वास्थ्य कार्यालयका औंलो निरीक्षक तथा किटजन्य रोग सम्पर्क व्यक्ति फोकल पर्सन सिद्धराज भट्टका अनुसार जनवरीमा 5, फेब्रुअरीमा 6, मार्चमा 5, अप्रेलमा 7, मेमा 2 र जूनमा 3 जना गरी 28 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। उहाँका अनुसार यही अवधिमा सुदूरपश्चिम प्रदेशभर कुल 70 जनामा संक्रमण देखिएको छ।
0: उपभोक्ताले अब भरिएको ग्यास सिलिण्डर पाउने भएका छन्। नेपाल आयल निगमले आजदेखि साबिककै 14.2 किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिए अनुसार भरि सिलिण्डर पाउने भएका हुन्। यसअघि सरकारले मध्य पूर्व एसियामा भएको द्वन्दका कारण इन्धन अभाव भएका कारणले फागुन 29 गतेदेखि अर्को निर्णय नआएसम्म आधा तेल अर्थात 7.1 किलो ग्यास भएको सिलिण्डर मात्र बिक्री गर्न निर्देशन दिएको थियो। सोही अनुसार उपभोक्ताले आधा भरिएको सिलिण्डर पाउँदै आएका छन्। इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा 14.2 किलो ग्यास भर्न उद्योगीहरूलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। निगमले 14.2 किलो ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ तोकेको छ।
1: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कान्ति लोकपथका दुई स्थान मकनपुरको भीमभेती र हेटौँडा ठिङ्गिन खण्डमा पहिरो जाँदा सड़क पूर्ण रूपमा बन्द छ। सिन्धुपाल्चकमा अरणीको राजमार्ग भटेकोशी कोदारी पनि पहिरोका कारण अवरूद्ध छ। यस्तै सम्भावित बाढ़ीको जोखिमका कारण बीपी राजमार्ग काभ्रे खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। हिजो पहिरो जाँदा सिद्धी चरण लोकमार्ग अन्तर्गत उदयपुर कटारी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै कोशी प्रदेशकै मेची राजमार्ग इलाम राज दुहाली खण्ड पूर्ण रूपमा अवरूद्ध छ। भोजपुरको मध्य पहाड़ी लोकमार्ग एकतर्फी मात्रै सञ्चालनमा छ। लुम्बिनी प्रदेश अन्तर्गत अर्घखाँचीको सालझण्डी ढोरपाटन सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। गण्डकी प्रदेशको कास्की नयाँ पुल घान्द्रुक सड़क र बागलुङको मध्य पहाड़ी लोकमार्गमा पहिरो गएका कारण सवारी साधनहरू एकतर्फी मात्रै सञ्चालनमा छ। कर्णाली प्रदेशको जाजरको डोर्पा सड़क खण्डमा पनि पहिरोले गर्दा हिजोदेखि एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको छ।
0: हेटौडा उपमहानगरपालिकाले आगामी साउन 1 गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरीद बिक्रीको परिणाम सम्बन्धित पालिकामा बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ। उपमहानगरपालिकाले भोलि राति 12 बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि फर्म उद्योग तथा कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण तथा ओसार पोसार कार्य बन्द गर्न आग्रह गरेको छ।
1: ललितपुरको धोबीघाटमा रोकिराखेको ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु भएको छ। 1 जना घाइते भएका छन्। बिग्रिएर सड़क छेउमा रोकिराखेको बागमती प्रदेश 03001-20-15 नम्बरको ट्रकमा 75P-870 नम्बरको मोटरसाइकल ठोकिँदा धादिङको धुनिवेशी घर भएका 20 वर्षीय रितेश श्रेष्ठको मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा पछाडि सवार धादिङकै 7 घुम्ती 20 बस्ने 20 वर्षकै समीर भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार मकनपुर मनहरी गाउँपालिका 8 सिम्पानी स्थित पूर्व पश्चिमरा सड़क खण्डमा 109 किलोग्राम भन्दा बढ़ी गाँजा सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनबाट हेटौडातर्फ जाँदै गरेको बागमती प्रदेश 01026/4893 नम्बरको जीपलाई रोकी जाँच गर्दा गाड़ीको पछाडिको भागमा तिरपालले लुकाई छिपाई राखिएको प्लास्टिकमा भेरिएको 15 पोकामा रहेको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका 7 किरान चोक बस्ने 41 वर्षीय सुमन तामाङ र 18 वर्षीय इरोज तामाङ रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता एफटीए आजदेखि लागू भएको छ। अबदेखि भारतका 79% वस्तु बेलायती बजारमा शून्य भन्सारमा निर्यात हुनेछन् भने बेलायतका अधिकांश वस्तु भारतमा औसत 3% भन्सार दरमा आयात हुनेछन्। सम्झौता लागू भएसँगै भारतमा स्कच विस्की जिन ल्याण्ड रोभर र रोल्स रोयल्स जस्ता लग्जरी कार ब्राण्डेड कपड़ा कस्मेटिक्स तथा केही खाद्य वस्तुको मूल्य घट्ने अपेक्षा गरिएको छ। द्विपक्षीय व्यापार सन् 2030 दोब्बर भई 120 अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। भारतका वाणिज्य मन्त्री पीयूष गोयल र बेलायतका व्यापार मन्त्री जोनाथन रोनोल्ड्सले गत 2025 जुलाई 24 प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री केयर स्टारमरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताबाट भारतीय कपड़ा होम टेक्सटाइल रत्न आभूषण छालाजन्य उत्पादन इन्जिनियरिङ सामग्री अटो पार्ट्स औषधि तथा कृषि उत्पादनले ठूलो लाभ पुग्ने अपेक्षा गरिएको छ। भारतीय सरकारले सम्झौताले कपड़ा र छालाजन्य उद्योगमा ठूलो संख्यामा रोजगारी सृजना गर्ने दावी गरेको छ। करिब 6 करोड़ सूक्ष्म साना तथा मझौला उद्योगले नयाँ बजार र राम्रो नाफा कमाउने अपेक्षा गरिएको छ।
1: फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। गैराती डालस स्टेडियममा भएको रोमाञ्चक सेमी फाइनल भिडन्तमा फ्रान्सलाई 2-0 गोल अन्तरले पाखा लगाउँदै स्पेनले फाइनलको यात्रा तय गरेको हो। स्पेनको जीतमा मिकेल ओयारजावाल र पेड्रो पेरोले निर्णायक गोल गरी खेलको शुरूआती समयदेखि नै आक्रामक रणनीति अप्नाएको स्पेनले 22 मिनटमा अग्रता लिएको थियो। आफ्नो 19 जन्मदिन मनाएको भोलिपल्टै मैदान उत्रिएका युवा विंगर लामिन एमललाई फ्रान्सका लुकास डिक्नेले पेनाल्टी बक्सभित्र लड़ाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै मिकेल ओयारजावालले फ्रान्सेली गोलकिपर माइक मेकननलाई बीट गर्दै टोलीलाई शुरूआती अग्रता दिलाए। यो गोलसँगै ओयारजावाल स्पेनका लागि 30 गोल पूरा गर्ने 6 खेलाड़ी समेत बनेका छन्। पहिलो हाफमा 1 गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप आक्रमक खेल खेल्यो। खेलको 58 मिनटमा राइट ब्याक पेड्रो पेरोले ड्यानी ओल्मोसँग उत्कृष्ट 1-2 पासको तालमेल मिलाउँदै गोल गर्दै फ्रान्सलाई हराए। सन् 2010 विश्व विजेता स्पेनले अब उपाधिको लागि आइतबार न्यूयोर्क न्यू जर्सी स्टेडियममा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित फ्रान्सले भने आगामी शनिबार काँस्य पदकको लागि तेस्रो स्थानको खेल खेल्नेछ। यसैबीच दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछन्। खेल एटलान्ट स्टेडियममा राति 1:15 शुरू हुनेछ। विश्वकपमा यी दुई टोली 20 वर्षपछि आमने सामने हुन लागेका हुन्।
0: अब मौसम। आज 5 प्रदेशमा भारी वर्षा हुने सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मधेश प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। यी प्रदेशका अन्य भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति पनि देशभर साधारणतया मौसम बदली भई कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै सुदूरपश्चिमको बजेट पारित गराउन काठमाडौँमा निरन्तर छलफल।
0: असार सकिन लाग्दा देशभर 50% मात्र रोपाई सम्पन्न। डेंगूको जोखिम बढ़दै गएपछि कञ्चनपुरमा सतर्कता।
1: उपभोक्ताले अबदेखि भारी ग्यास सिलिण्डर पाउने। सिलिण्डरको मूल्य 2060 रूपियाँ तिर्नुपर्ने।
0: भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू, विलासिताका वस्तुको मूल्य घट्ने अपेक्षा।
1: र फ्रान्सलाई 2-0 हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा आज इङ्ल्याण्ड र अर्जेन्टिना भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
6: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
7: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
6: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
7: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
6: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
7: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
9: हाम्रा सेवाहरू
8: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
9: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
8: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
9: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
8: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
10: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
11: सम्पर्क 98570-24-344, 98570-35-227 र 98570-73-220।
12: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
13: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
12: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यहीँ जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यहीँ हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77-003, 98470-66-155 र 98470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
15: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
14: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
15: सम्पर्क 98570-16-604, 98470-78-505 र 071-514-029।
14: पशुपति कलेज तिलोत्तमा 16 कोटीहोबा बोहिया रूपन्दे।
16: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी? त
17: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी,
16: स्यासु सालको मेसो खोज्दै छौ क्या।
17: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
17: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
19: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
20: सबै मिलाइ खुवाऊ।
19: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
22: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
23: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
24: हो र, होइन होला त्यस्तो त।
25: सोहिता, तिनीहरूको के खासको कुरा हुँदैछ? के भयो भन त?
26: केही भएन मिस,
25: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
26: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
29: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
30: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
29: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
30: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
29: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
30: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
31: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
28: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
29: ला ला ला, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
30: 3 दिन भयो।
29: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
30: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
29: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
30: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
0: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
30: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
1: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: पिन्टो साइन्टिफिक

0: सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: स्वास्थ्यमा बुटवल।
1: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
3: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
3: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल।
0: सिकलसेल रोगको एक जानकारी।
1: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
2: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारा सँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक छ छ महिनामा जन्मेको छ महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: Pito Sanji Komo

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
11: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
12: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
11: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
11: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
16: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
15: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
17: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सर्टमा पाउनुहोस् 100 square feetको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98570271757 र 98472928।
3: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सीटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएच, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
4: होइन पुर्खे बा, किन के
5: भएर
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू, प्रसुति, इसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
4: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071562744, 562744।
6: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
7: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
8: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
9: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
6: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
7: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं,
10: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
11: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
12: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
13: ए जान्त जान्त।
14: होइन के भयो बाबु?
15: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
14: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौँ न, त्यसका लागि म आफै पहल गर्छु।
11: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
13: सौजी क्युआर भयो है
16: ए बगनुस् त मेसेज आएको छैन
17: घरी एसएमएस आएन

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमाचा ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही।
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर त्यो हाट बजार से लाएर लगाइहाले हजुर। एकको दाना फलेन।
5: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बताइहाल्नु।
5: सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि।
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर, बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: बिजो

0: जिल्लो तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 071-531-641 5-35-641।
9: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिलकुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
3: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
3: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
12: ओहो भाई, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाई।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
14: अष्टुपछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
15: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
14: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
15: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
14: मणिमुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
16: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
17: शान्तिको आवाज रेडियो।

0: होइन होस् पाइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
1: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
0: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
2: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि

0: सही उपचार गरिन्छ। निदान अस्पताल प्राली तुलुतमा चुहार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निदान अस्पताल प्राली।
1: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
2: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
1: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
3: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
1: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
4: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
5: सबै मिलाई खुवाऊ।
4: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
6: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
7: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
8: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
8: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्कार स्वयंसेविका दिदी।
11: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
11: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
11: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
13: खै, जन्म दर्ता दिनुहोस् त।
14: जन्म दर्ता गरेको छैन नि म्याडम।
13: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
14: हो र, मलाई त थाहा नै थिएन म्याडम।
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
14: ए, पहिला कसैले भनेन?
15: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।

0: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब सुन्नुहोस् पूरा समाचार।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एसएमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
4: प्राविधिक शिक्षा किन पढ्ने?
3: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
4: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
3: सजिलै आय आर्जन गर्न सकिने।
4: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
3: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
4: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
3: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
4: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
3: मोबाइल 98570-28815, 98570-33813, 98470-88377 र 98648-58148। पुनश्च साधारण तर्फ +2 तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
5: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: साहुजी गुटखा दिनु न।
1: ल के भन्नुभएको यस्तो, तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
2: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानु भयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
9: लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगु रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगुबाट बस्न के गर्ने त? पुरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए, टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन सोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934।
0: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भन्ने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
12: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
11: अब त म त बच्यो भनेको छ नि। म
12: रामराजीपुर कल्याणपुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानी र नि पटाउनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्नी बेसरी पटाउने, सुतेको सुते हुने, सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
8: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स सुक नारायणगढ चितवन, मोबाइल 98550-50934।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
6: ए बुढा, हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
1: ए जान्त जान्त
7: होइन, के भयो बाबु? ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
9: सौजी क्युआर भयो है?
10: ए बोक्नुहोस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-33-111 र 98-026-21-354।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
11: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षीय बीबीएस र बीएड मा भर्ना खुल्यो।
13: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलेतमा एक शङ्कर नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
12: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
13: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
12: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा एक शङ्कर नगर रूपन्देही। फोन 071-414-268 मोबाइल 98-570-34-520।
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
15: हाम्रा सेवाहरू
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने,
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
16: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
17: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
18: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
19: हाम्रा सेवाहरू
18: जनरल फिजिसियन,
19: स्त्री तथा प्रसुति,
18: बाल रोग,
19: छाला तथा यौन रोग,
18: हाड जोड्ने नसा तथा बात रोग,
19: टाउको तथा मनोरोग,
18: नाक कान घाँटी,
19: जनरल सर्जरी,
18: भिडियो एक्सरे,
19: डिजिटल एक्सरे,
18: ईसीजी,
19: डेन्टल तथा प्याथोलोजी,
18: फिजियोथेरापी
19: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
20: किशोर किशोरी, युवाहरू र 15-49 को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
21: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
22: 98-570-21-835।
23: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
24: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या।
23: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
25: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
23: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
26: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
27: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
28: सबै मिलाई खुवाऊ।
27: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
28: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
25: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
29: हेलो
30: हेलो बहिनी, सन्चै छौ?
29: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
30: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
29: आहा, अनि हुलाकमा पो जानु?
30: हो नि, हुलाकमा जाऊ न।
29: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
30: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
29: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
30: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
29: ए, शहरमा मात्र होला नि
30: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
29: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
0: नेपाल सरकार विज्ञापन हो
1: नमस्कार स्वयंसेविका दिदी
2: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
2: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
2: हो त
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
2: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: खै जन्म दर्ता दिनुहोस् त
5: जन्म दर्ता गरेको छैन नि म्याडम
4: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
5: हो र मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
5: ए पहिला कसैले भनेनन्
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
1: नेपाल सरकार विज्ञापन बोर्ड
0: अब सुन्नुहोस् पूरा समाचार
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
2: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
2: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
0: मध्यपान र धूम्रपान सेवन नगरौ
2: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
0: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि सुवर्ण अवसर।
2: प्राविधिक शिक्षा किन पढ्ने?
1: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
2: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
1: सजिलै आय आर्जन गर्न सकिने,
2: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
1: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
2: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
1: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
2: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
1: मोबाइल 98570 28 815, 98570 33 813, 98470 88 377 र 98648 58 148। पुनश साधारण तर्फ प्लस टू तहमा विज्ञान कानून व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
3: सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भए ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
3: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोग

0: गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम,
0: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: सिकलसेल रोगको एक जानकारी।
1: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
3: सिकलसेल रोगका लक्षणहरू:
0: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
0: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
0: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
0: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
0: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
0: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
0: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
0: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
0: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
0: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ।
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
4: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: दिलकुमारी आज त काम गर्ने जागरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
5: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: शरीर फुलेर लागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857-59934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 9850-50934।
9: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ, खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ, सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं, ग्यासको गन्ध आए व्यवस्था नगरौं, सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं, दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ, चुरोट तमाखु चिलिन सुल्पा नखाऊ, खाएमा आगो राम्ररी निभाऊ, बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं, घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं, आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ, हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइनसोक नारायणगढ, मोबाइल 9850-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9852-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आज आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
6: शरीर फुलेर लागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
10: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ, हेर्नुहोस् जमा नै फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने, हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 सिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुलिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
12: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
11: अब त म त बच्यो भनेको छ नि। म
12: रामराजीपुर कल्याणपुर भन्छ पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका बिहान एउटा पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
8: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
14: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं,
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं,
14: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो,
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ,
14: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं,
15: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: होइन हो श्याम, कता हिँड्यो, निकै हतारमा पो देखिन्छौ त।
17: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ, मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
16: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
17: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि, त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
16: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने, अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनि दिनु पर्यो र भाइ?
17: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
16: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
18: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
19: मानसिक समस्याबाट बच्ने उपायहरू।
20: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
19: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
20: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
19: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
20: असल साथीहरूसँग मात्रै संगत गरौं।
19: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
20: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
19: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: किन झोक्राउनु भछ काका?
23: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
22: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
23: ए बुद्ध फाइबर, कानफोली पनि त्यही भन्थ्यो।
24: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी लिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजपुर, मोबाइल 98571 र 98472928।
25: हाय दैव, फेरि मदिरा खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
26: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
27: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
28: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
26: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
29: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
30: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
31: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
32: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
33: ए झन्त झन्त
34: होइन, के भयो बाबु?
35: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
34: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
31: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ।
36: सभ्य समाज राष्ट्रको शान, किसान।
37: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि खाना पकाउने ग्यासको पूर्ण सिलिण्डर कार्यान्वयनमा आएको उद्योग मन्त्रालयको भनाई, बजार पूर्ण रूपमा सहज हुन अझै 1.5 महिना लाग्ने अनुमान। रासोपाका नेता एवं सांसदहरूबाट नै सरकारको आलोचना हुन थाल्यो। राज्यले नागरिकलाई आतंकित बनाउन नहुनेमा मनिष झाको जोड़। कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले दिए राजीनामा। आज मधेस सहित 5 प्रदेशमा वर्षाको सम्भावना। काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। इरानको बन्दरगाहमा अमेरिकाबाट नाकाबन्दी। अर्को हप्ता विद्युत गृह र पुलमा आक्रमण गर्ने ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड खेल्दै, विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि पूर्ण अर्थात 14.2 किलोको ग्यास सिलिण्डर कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले आपूर्ति सहज बनाउन र ढुवानी लागत घटाउन यो निर्णय गरिएको जानकारी दिनुभएको छ। यसअघि रूस युक्रेन युद्ध र आपूर्तिमा देखिएको अवरोधका कारण आधा अर्थात 7.1 किलोको सिलिण्डर वितरण गर्ने निर्णय अनुसार कार्यान्वयन गरिएको थियो। मन्त्रालयका अनुसार अहिले देशभर 58 ग्यास उद्योग सञ्चालनमा छन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले ढुवानी तथा खर्च व्यवस्थापनमा सरकारले चासो नदेखाउँदा ग्यास उद्योगीहरू मर्कामा पर्दै आएको बताउनु भएको छ। अब पूर्ण सिलिण्डर बजारमा ल्याउने निर्णय भए पनि बजार पूर्ण रूपमा सहज हुन भने अझै 1.5 महिना लाग्ने उहाँले जानकारी दिनुभएको छ। एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेले खाना पकाउने ग्यासमा सरकारले दिँदै आएको अनुदानलाई परिमार्जन गरी लक्षित वर्ग केन्द्रित बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रमुख सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसदहरूले नै सरकारको आलोचना गर्न थालेका छन्। यसै क्रममा रासोपाका नेता एवं सांसद मनिष झाले संचार गृह र अन्य ठाउँमा गाड़ी राखेर अवरोध गरिएको पछिल्लो घटनाप्रति आपत्ति जनाउनु भएको छ। नेता झाले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत राज्य आफैले नागरिकलाई आतंकित बनाउन नहुने धारणा राख्नु भएको छ। उहाँले संचार गृह र अन्य ठाउँमा गाड़ी राखेर अवरोध गर्ने काम गलत भएको र यसमा जो संलग्न छ अनुसन्धान र कार्यवाही हुनुपर्नेमा जोड़ दिनुभएको छ। यस्तो बचपना देखाएर राजकाज चल्छ उहाँको प्रश्न छ। अस्ति सोमबार कान्तिपुर अनलाइन खबर, हिमालय टेलिभिजन र कांग्रेस सभापति गगन थापाको निवास अगाडि र अन्य विभिन्न ठाउँमा शंकास्पद ढंगले गाड़ी पार्क गरेर चालक सम्पर्क विहीन भएका थिए। कान्तिपुर अगाडि पार्क गरेको गाड़ी रासोपाका नेताको भएको खुलेको थियो। रासोपाले पनि यो घटनामा संलग्नलाई कार्यवाही गर्न माग गरिएको छ। सभापति लामी छानेले रासोपाकै व्यक्ति संलग्न भए पनि कार्यवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले आज राजीनामा दिनुभएको हो। बिहान बोलाएको मन्त्री परिषद बैठकमा चारैजनाले राजीनामा पत्र मुख्यमन्त्री यामलाल कडेललाई बुझाउनु भएको हो। कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गरिरहेको छ। मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो, तर त्यो सहमति पालना नभएकाले राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्। आज काठमाण्डौ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ, भक्तपुर, ललितपुर सहित देशका 22 जिल्लामा बाढ़ीको मध्यम जोखिम छ। आज बिहानको मापन अनुसार मुख्य नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै सायकन नदीमा जलसतहको अवस्था सामान्य छ। यसै गरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि पानीको भाव सतर्कता तहभन्दा तलै छ। काठमाडौँ उपत्यका सहित आज पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, लमजुङ, कास्की, नवलपरासी पूर्व र पश्चिम, पाल्पा, पर्वत, प्युठान, दाङ र ती आसपासका जिल्ला भएर बहने ससाना नदीमा भाव उल्लेख्य बढ़ेर आकस्मिक बाढ़ी आउन सकिने अनुमान छ। यी जिल्लाको नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। आज मधेससहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सिंहदरबार अगाडि विद्यार्थीको समूहद्वारा प्रदर्शन, सुन चाँदीको भाव आज सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल खबरमा अब थप खबरहरू। विद्यार्थीहरूको समूहले आज बिहान मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्। राज्यबाट नागरिकलाई त्रसित गर्ने र आतंक मचाउने गतिविधि भएको भन्दै उनीहरूले नाराबाजी गरेका छन्। अनि राष्ट्रोभियोगका नेता दीपक धामी लगायतको नेतृत्वमा विद्यार्थीको समूहले प्रदर्शन विभिन्न प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्। सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेपछि धामीसहित केही प्रदर्शनकारी पक्राउ परेका छन्। सुन चाँदीको भाव आज सामान्य बढ़ेको छ। सुन आज तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,84,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 1,200 रूपियाँले घटेर तोलाको 2,84,000 रूपियाँमा कारोबार भएको थियो। सोमबार पनि सुन तोलामा 2,800 रूपियाँले घटेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि बढ़ेको चाँदीको भाव आज तोलामा 55 रूपियाँले बढ़ेर तोलाको 4,415 रूपियाँ पुगेको छ। चाँदी हिजो तोलामा 15 रूपियाँले घटेर 4,360 रूपियाँमा कारोबार भएको थियो भने सोमबार चाँदी 100 रूपियाँले घटेर तोलाको 4,375 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सबै बन्दरगाहमा जलसेना मार्फत पुनः नाकाबन्दीको घोषणा गर्नुभएको छ। जलमार्गको नियन्त्रणका लागि अमेरिकाले इरानमाथि आक्रमण पनि जारी राखेको छ। साथै ट्रम्पले इरान वार्ताको टेबलमा नआए अर्को हप्ता त्यसको त्यहाँका विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी दिनुभएको छ। अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजमाथि हुने इरानी आक्रमण क्षमतालाई नष्ट गर्न नयाँ चरणको हवाई आक्रमण शुरू गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पनि गएको जून महिनामा भएको अल्पकालीन युद्ध विराम भंग गर्दै रणनीति महत्वको स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः बन्द गरेको घोषणा गरेको छ। द्विपक्षीयबीच पुनः आक्रमण र प्रत्याक्रमण हुन थालेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढ़ेको छ भने जलमार्ग भएर ट्याङ्कर जहाज को आवतजावत लगभग ठप्प छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराती पाउने 1 बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ। खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपमा यी दुई टोली बीच अहिलेसम्म 5 पटक प्रतिस्पर्धा भएका छन्। इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। समग्रमा भने दुई देशले 14 खेल जितेका छन् जसमा इंग्ल्याण्ड 6 अर्जेन्टिनाले 3 खेल जितेका छन् भने 5 खेल बराबरीमा सकिएका छन्। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पाउने 1 बजे हुने विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। गैराती भएको खेलमा स्पेनले फ्रान्सलाई 2 गोलले हराउँदै 16 वर्षपछि फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आजदेखि खाना पकाउने ग्यासको पूर्ण सिलिण्डर कार्यान्वयनमा आएको उद्योग मन्त्रालयको भनाई। बजार पूर्ण रूपमा सहज हुन अझै 1.5 महिना लाग्ने अनुमान। रासोपाका नेता एवं सांसदहरूबाट नै सरकारको आलोचना हुन थाल्यो। राज्यले नागरिकलाई आतंकित बनाउन नहुनेमा मनिष्ठाको जोड़। कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले दिए राजीनामा। आज मधेसहित 5 प्रदेशमा वर्षाको सम्भावना। काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। इरानको बन्दरगाहमा अमेरिकाबाट नाकाबन्दी। अर्को हप्ता विद्युत गृह र पुलमा आक्रमण गर्ने ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड खेल्दै विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: खुसीको खबर र खुसीको खबर र खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
1: सौजी क्युआर भयो है?
3: ए, भगनुस् त, मेसेज आएको छैन।

0: होइन काका, निकै टोला हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइ आँप र लिचीले बोटै ढाकिदिएछ। बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेर सोहार बजारसे लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाबु, बताइहाल्नुहोस्।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि।
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 5625205।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणि मुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
8: ओमिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
11: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
8: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
13: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
12: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
13: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
12: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
14: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
15: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
14: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
16: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
14: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
21: स्वास्थ्यमा बटवल
22: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
21: असल अभ्यासदेखि निकेका कुरा
22: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
21: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
22: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
21: कार्यक्रम स्वास्थ्यमा बुटवल
23: खै दाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
24: ए ल ल लिनुहोस् भाइ
23: अनि दाई कति भयो पैसा
24: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
25: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
26: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
5: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।

0: मिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-8823।
2: साउजी क्यूआर भयो है?
3: ए, भगनुस् त, मेसेज आएको छैन। घरी एट

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
8: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
6: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही,
8: फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
10: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
11: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
12: रेडियो 96.8 मेगाहर्ट्ज।

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिलकुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
0: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
8: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
0: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
8: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
7: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
9: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
10: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
10: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
11: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
10: मणि मुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
12: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौँ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौँ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगरपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
13: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
14: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने, शान्त रमणीय वातावरणमा यातायात, पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
13: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
14: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
13: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
15: यति बेला दिउँसोको 1 बज्यो। सबै जाति सबै भाषा सबै संस्कृतिमा आफ्नै पहिचान
13: सूचना मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो
15: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज
13: शान्तिको आवाज शान्तिको आवाज
1: मनोरञ्जन का कुरा कतै संस्कृति का कुरा
0: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
1: हिजोको समय र आजका भोगाई पुराना र नयाँ भाका संगीत मार्फत अब कार्यक्रम
0: बिन्दु 8 मेगाहर्जबाट हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
1: कार्यक्रम

नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ भने पक्कै पनि रेडियो लाइभबाट पनि आज हामीले तपाईसँग नयाँ ढंगबाट चाहिँ जोडिने प्रयास गरिरहेका छौं। प्रत्यक्ष लाइभमा तपाईसँग जोडिने भनेर हाम्रो क्यामेरा पर्सन प्रशान्त गेवालीले निकै बिहानदेखि मिहिनेत गरिरहनु भएको छ। क्यामेरामा प्रत्यक्ष मलाई जोड्नका लागि अथवा तपाईसँग जोडिएर प्रत्यक्ष रूपमा कार्यक्रमलाई तपाईसँग जोडिएर म्यासेजहरू आदान प्रदान अथवा टेलिफोन गरेर पनि प्रत्यक्ष रूपमा तपाईँले लाइभ हेर्न सक्नुहुनेछ। यसमा हामी जोडिने प्रयास गरिरहेका छौं। यद्यपि यो प्रयास हो, प्रयासमा तपाईँ हामीसँग प्रत्यक्ष जोडिन पनि सक्नुहुन्छ, हामीले प्रयास गरिरहेका छौं। छैनौं भने पनि 0175620012 को बाटो भएर आउन तपाईँलाई हामीले टेलिफोन खुल्ला राखेका छौं। र यति बेला प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोक सहयात्री प्रकाश न्यौपाने यो आइतबार शुक्रबारी व्यवसायीलाई रमाइलो गराउनका लागि बुधबारी बसाईलाई रमाइलो गराउनका लागि क्षमा प्रार्थी छु। बुधबारी बसाईलाई रमाइलो गराउनका लागि यति बेला हामी जुटिसकेका छौं। त्यसैले पनि एक घण्टाको समय रेडियो हेरेर अथवा सुनेर प्रत्यक्ष लाइभमा जोडिएर हामीलाई साथ दिनका लागि म अनुरोध गर्न चाहन्छु र कार्यक्रमको दैलो गर्न चाहन्छु। बुधबारी बसाईलाई आधी खोला उर्लेर आयो आउने थिएन मायाले बोलायो, राजु परियार र भीमा कुमारी दुराको आवाजमा रहेको यो रमाइलो भाकाले दैलो गार्छु, स्वीकार्नु होला।

आहा आधी खोला उर्लेर आयो आउने थिन मायाले बोलायो यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ राजु परियार र विमा कुमारी दुराको आवाजमा रहेको यो रमाइलो भाकासँगै हामी बुधबारी बसाईलाई रमाइलो गर्न जुटिरहेका छौं आज तपाईसँग प्रत्यक्ष रूपमा फेसबुक पेजबाट अथवा रेडियो लुम्बिनीको पेजबाट तपाईसँग म प्रत्यक्ष रूपमा जोडिएको छु यति बेला रेडियो लुम्बिनीसँग जोडिन चाहनुहुन्छ भने रेडियो लुम्बिनी मणिग्राम भनेर हामीलाई

गर्नुहोस् र लाइभमा तपाईँले कमेन्टहरू गर्न सक्नुहुन्छ। तपाईँले जस्तो कमेन्ट गर्नुहुन्छ हामी त्यस्तै तपाईँको कमेन्टहरू चाहिँ जस्ताको तस्तै पढेर सुनाउनेछौ। आज बुधबारदेखि हामीले सकेसम्म तपाईँसँग लाइभमा जोडिने भनेर हाम्रो क्यामेरा पर्सन प्रशान्त गेवालीले आज बिहानैदेखि होइन प्रशान्तजी बिहानैदेखि चाहिँ ठूलो मेहनत गर्नुभएको छ। त्यसैले पनि कसरी हाम्रो श्रोताहरूलाई चाहिँ रमाइलो गराउन सकिन्छ अथवा रेडियो लुम्बिनीसँग हामी कसरी जोड्न सकिन्छ, कला संस्कृतिलाई हामीले जगेर्ना कसरी गर्न सकिन्छ, लुकेका प्रतिभाहरू हामीले कसरी खोज्न सकिन्छ, यिनै विषयहरूमा चाहिँ हामी बढ़ी केन्द्रित भएर पनि तपाईँलाई कसरी हामीले अझै रमाइलो गराउन सकिन्छ भनेर हामीले यति बेला चाहिँ लागि परेका छौं। हार्दिक आभार प्रकट गर्न चाहन्छु क्यामेरा पर्सन हाम्रो प्रशान्त गेवालीजीलाई, प्रविधिबाट सविता ढकाल हुनुहुन्छ, म तपाईँको लोकसयात्री प्रकाश नेपाल यति बेला तपाईँसँगै छौं। त बुधबारी बसाई एकदमै रमाइलो गराउनुपर्छ। यति बेला खाना खाएर बसिरहनु भएको छ होला, पक्कै पनि आराम गर्दै हुनुहुन्छ होला। रेडियो खोल्ने बित्तिकै तपाईँले यति बेला लाइभ हेरिरहनु भएको छ। लाइभमा कमेन्ट गर्नका लागि पनि म अनुरोध गरिरहेको छु। तपाईँले रेडियो प्रत्यक्ष रूपमा पनि सुन्नु भएको छ, लाइभ प्रत्यक्ष हेर्नु भएको छ। सीता मगरले हामीलाई नमस्ते भनेर एउटा चाहिँ स्टिकर पठाउनु भएको छ। सीताजी तपाईँलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। हामीलाई माया गर्नुहुन्छ, धेरैले म्यासेज गर्नुहुन्छ, धेरैले माया गर्नुहुन्छ। यो रेडियो लुम्बिनीले यति बेला प्रत्यक्ष रूपमा गाउँ ठाउँमा रहेका प्रतिभा अथवा लुकेका प्रतिभा नेपाली लोक दोहोरी भाकालाई बचाउने कुरा लिएर यति बेला एक बजेबाट दुई बजेसम्म तपाईँसँग जोडिने कार्यक्रम हो। तपाईँसँग जोडिनका लागि यति बेला हामीले लाइभसँग आइसकेका छौं। आज लाइभ हो, आजबाट हामी बुधबारदेखि तपाईँसँग लाइभमा जोडिरहेका छौं। लाइभमा जोडिनका लागि सम्पूर्णका लागि अनुरोध गरेका छौं 071-562-012 को बाटो टेलिफोन गरेर पनि आउन सक्नुहुन्छ। तपाईँले आफ्ना प्रतिभा सुनाउन सक्नुहुन्छ, पक्कै पनि आफ्नो लुक प्रतिभाहरू छ भने अथवा भलाकुसारी गर्न चाहनुहुन्छ भने पनि यति बेला हामीसँग जोडिन चाहनुहुन्छ भने सक्नुहुन्छ। पक्कै पनि रमाइलो गर्ने कार्यक्रम हो। रमाइलो गर्नका लागि नयाँ तथा पुराना लोक तथा दोहोरी भाकाहरू एक बजेबाट दुई बजेसम्म रेडियो लुम्बिनीले प्रत्यक्ष लाइभ तपाईँसँग जोडेर रमाइला गीत संगीतहरू उठाउने गर्छ। त्यसैले पनि हामीसँग जोडिनका लागि पनि म अनुरोध गरिरहेको छु 071-562-012 बाटो भएर आउनुहोस्। लाइभमा तपाईँ जोडिन सक्नुहुन्छ, पक्कै पनि फोन गर्न सक्नुहुन्छ, गीत गाउन सक्नुहुन्छ, आफ्ना सन्देशहरू म्यासेज मार्फत पनि पठाउन सक्नुहुन्छ। त्यसैले म्यासेज गर्नका लागि पनि म अनुरोध गरिरहेको छु, फोन गर्नका लागि अनुरोध गरिरहेको छु। जतिले पनि हेर्नु भएको छ कार्यक्रम सुसेली कमेन्ट गरेर लाइक गरेर शेयर गरेर साथ दिनुहोला। हाम्रा प्राविधिक मित्रहरूले ठूलो परिश्रम गर्नु भएको छ, उहाँहरूको सम्मानका लागि पनि यो कार्यक्रम शेयर गरिदिनुहोला। म हार्दिक आभार प्रकट गर्न चाहन्छु हाम्रो प्रशान्तजी, हाम्रो सविता रकाल प्रविधिमा खटिनु भएको छ। कसरी चाहिँ रमाइलो गराउन सकिन्छ त कसरी सबैलाई जोड्न सकिन्छ, देश विदेशमा रहने नेपालीहरूलाई पनि हामीलाई सम्झने वातावरण कसरी गराउन सकिन्छ, उहाँहरूलाई पनि हामीले उहाँहरूले पठाएका म्यासेजहरू हामीले जस्ताको तस्तै कसरी पढ्न सकिन्छ भनेर यति बेला चाहिँ हामी जोडिनका लागि अनुरोध गरिरहेका छौं। त्यसै गरेर धर्मराजजीले हामीलाई दुवैबाट पक्कै पनि म्यासेज गरिसक्नु भएको छ। नमस्ते, शुभ दिन, म धर्मराज ढकाल बिर्तामोड झापा घर भई हाल दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई नवीन खड्का र साथीहरूको हातको बिउमा कसलाई दिउँ बोलको असारे गीत प्रशान्तजी यसको तयारी गराउनुहोला। पक्कै पनि सकेसम्म तपाईँको रजाईको गीत हामी बजाउनेछौ। हातको बिउ कसलाई दिउँ बोलको असारे गीतको बजाइदिनुहोस् ल। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज असार 31 गते जन्म दिन मनाउने विराटनगरकी मेरो बहिनी प्राञ्जली ढकाल र भाइ सतीश चापागाईलाई जन्मदिनको लाखौं लाख शुभकामना दिन चाहन्छु भन्नुभएको छ। हाम्रो तर्फबाट पनि लाखौं लाख जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन कार्यक्रम सुसेलीको हाम्रो सम्पूर्ण टीमले तपाईँका आफन्तलाई पर्न गएको जन्मदिनको अनगिन्ती शुभकामना हाम्रो तर्फबाट पनि प्रत्यक्ष रूपमा दिन चाहन्छौ। कार्यक्रम लाइभ जोडेका छौं पक्कै पनि, र मेरा आफन्त घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना गर्न चाहन्छु र अब बज्ने गीत सुनाउन चाहन्छु। कार्यक्रम सुसेलीको उत्तर प्रगतिको कामना गर्न चाहन्छु भन्नुभएको छ धर्मराज ढकालले। हामीलाई दुवैबाट बिर्तामोड घर भए पनि दुवैबाट निकै माया गर्नुहुन्छ धर्मराजजी। आजबाट तपाईसँग हामी लाइभमा जोडिरहेका छौं। यो कार्यक्रमलाई शेयर गरेर विदेशमा रहने सम्पूर्ण साथीहरूलाई पुर्याइदिनका लागि पनि म अनुरोध
गर्न चाहन्छु, धर्मराजजीसँग यही कुरा माग्न चाहन्छु, अबुधाबी अथवा दुबईमा रहने सम्पूर्ण नेपालीहरूका लागि हाम्रो तर्फबाट पनि जे सोचेर जानु भएको छ वैदेशिक रोजगारका लागि अथवा रोजीरोटी चलाउनका लागि जे सोचेर विदेशमा प्रस्थान गर्नुभएको छ पक्कै पनि तपाईँले चाहेका कुरा पूरा होस्। हामी पशुपतिनाथसँग यही प्रार्थना गरिरहेका छौं। हाम्रा नेपालीहरू जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ रमाइलो अवस्थामा रहनुहुनेछ पक्कै पनि रहनु स्वस्थ र जे सोचेर जानुभएको केही खोटपट नलाइकन नेपाल फर्किने वातावरण हामीलाई पशुपतिनाथले बनाइदिनुहुनेछ, हामी यही पनि कामना गरिरहेका छौं। त्यसैले पनि धर्मराजजी धेरै साथीहरूलाई जोड़ दिनका लागि पनि म अनुरोध गर्न चाहन्छु, 71-5-62-012 को बाटो भएर आउनुहोला। पक्कै पनि धर्मराजजीको गीत तयारी अवस्थामा छ होइन प्रशान्तजी, पक्कै पनि गीत रेडी गर्नु भएको छ, साथीहरूलाई असारे भाका चाहिँ निकै राम्रो भाका छ, धर्मराज कालको रजाइमा रहेको यो भाका स्वीकार्नु होला।

0: आहा, असारे मासाको यो रमाइलो भाका पछि पक्कै पनि बगैँचामा पाकेको मेवा पक्कै पनि सेवा भनेर एउटा रोपाईका गीतहरू चाहिँ यति बेला खेतका बारी बारीमा पनि गुन्जिएका छन्। पक्कै पनि धेरैले खेत रोप्दा असारे भाकाहरू गाउँदै रमाइला पञ्चे बाजा बजाउँदै कला संस्कृतिको जगेना गर्दै हालहाल गोरू नाच्दै नचाउँदै दौड़ाउँदै रोपिने बेला पनि हो। असार र साउनको महिना किसानले यति बेला खेत रोप्ने तयारी गर्दै हुनुहुन्छ। कतिले रोपिसक्नु भएको छ, पहाड़तिर धेरै पानी परेको छ भन्ने कुरा आइरहेको छ भने तराईमा चाहिँ अलिकति अड्कलेर पानी आइरहेको छ। रोपाई चाहिँ भइरहेको छ। धेरै तिनाउ नदीहरूको आसपासमा रहेका खेतहरू चाहिँ लगभग रोपाई चाहिँ सकिसकेको पनि छ, तर धेरै ठाउँमा पानी चाहिँ प्रशस्त रूपमा नपरेको यति बेला चाहिँ हामीलाई जानकारहरूले बताउनु भएको छ। पक्कै पनि किसानहरूले रोपाई गर्दा अथवा आली लाउँदा मालपुवा खाने होइन, पहेला पुवाहरू पकाएर यति बेला चाहिँ साउन लागेपछि खिरहरू खाने, यो चाहिँ परम्पराले चाहिँ हामीलाई के देखाउँछ भने त्यो खाजाले हामीलाई शक्ति दिन्छ, त्यो खिरले चाहिँ हाम्रो चिसोपना चाहिँ खिर ढाकनीले चाहिँ हाम्रो चिसोपना चाहिँ सोच्ने गर्छ। साउनको लगभग 15 हामीले खेत रोपेर भइसकेका हुन्छौं, त्यसैले पनि साउनमा चाहिँ खिर खाने भन्ने बित्तिकै असारको चिसो चाहिँ सुसाउने काम चाहिँ पहिला चाहिँ हाम्रा बुवा हजुरबुवाहरूले चाहिँ कति राम्रो चाहिँ एउटा प्रविधि चाहिँ अथवा प्रक्रिया चलाउनु भएको थियो, त्यो चाहिँ यथार्थ पनि हो। त्यसैले पनि असारका भाकाहरू घनिकेका छन्। धर्मराज ढकालले यस्तै भाका दुवैबाट रोज्नु भएको थियो। पक्कै खेतबारीहरूमा यति बेला असारे भाकाका गीतहरूसँगै रोपाई गरिरहनु भएको छ। कृषकहरूले मानव रोपेर मुरी उब्जाउने महिना पनि हो, त्यसैले धेरै व्यस्त पनि हुनुहुन्छ होला। भीम कणेलले हामीलाई हजुर दाजु म तिलोत्तमा आठदेखि कार्यक्रम सुन्दैछु, कार्यक्रम प्रगतिको शुभकामना, कार्यक्रम सफलताको शुभकामना, कार्यक्रम निकै राम्रो छ, अझै पनि उच्च शिखरमा पुगोस्, हामीले यही शुभकामना दिन चाहन्छौं। दाजु विमल परियारको एक कुनै पनि गीत बजाइदिनु होला भनेर आग्रह गर्नु भएको छ भीम कणेलजीले तिलोत्तमा आठबाट। पक्कै पनि हामीलाई माया गरिरहनुहुन्छ, म्यासेज गर्नुहुन्छ। यति बेला तपाईँ पनि लाइभमा जोडिन चाहनुहुन्छ भने रेडियो लुम्बिनी यति बेला तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नका लागि पनि आतुर छ। 071-562-12 टेलिफोन हामीले खुल्ला राखेका छौं। फेसबुक खोल्ने बित्तिकै तपाईँले लाइभमा हामी चाहिँ प्रत्यक्ष रूपमा तपाईँसँग जोडिएका छौं। आज हामी बुधबारबाट हाम्रा प्राविधिक मित्रहरूले चाहिँ आज छुट्टी कार्यक्रम चलाउनुपर्छ, अब हामी लाइभमा जानुपर्छ, सबैसँग जोडिनुपर्छ भनेर चाहिँ लाग्नुभयो बिहानदेखि। यतिखेर चाहिँ कार्यक्रम सफल बनाउन सफल हुनुभएको छ। प्राविधिक मित्र सविता ढकाल, क्यामेरामा प्रशान्त केवाली, उहाँहरूलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु जति जोडिनु भएको छ। तपाईँहरूले पनि कार्यक्रमलाई शेयर गरेर सबैको माझमा पुर्याउनका लागि अनुरोध गर्न चाहन्छु। कला संस्कृतिको जगेना गर्नुपर्छ। उकाली ओह्राली भन्ज्याङ चौतारी अथवा गाई चराउँदा होस्, घाँस काट्दा होस्, हामी जता जाँदा होस्, नेपाली लोकदोहोरी भाकाहरू चाहिँ घन्किएको हुन्छ। लोकदोहोरी भाकाले यथार्थ बोकेको हुन्छ। जसले लोक अथवा लोकका गीत जसले निकाल्छ त्यो लोकगीत हो, जसले लोकसँग जोडिएर निकाल्छ त्यो लोकदोहोरी गीत हो। त्यसैले पनि लोकदोहोरी गीतलाई माया गर्नुपर्छ। सबैले माया गर्नका लागि अनुरोध गर्न चाहन्छु। जतिले पनि टेली अथवा यो प्रत्यक्ष रूपमा हेर्नु भएको छ, लाइभमा, रेडियोको लाइभमा हुनुहुन्छ, कार्यक्रमलाई शेयर गरेर सबैको माझमा पुर्याइदिनुहोला। हामी हप्ताको आइतबार, बुधबार र शुक्रबार तपाईँसँग प्रत्यक्ष रूपमा जोडिनेछौं र तपाईँहरूका म्यासेज जस्ताको तस्तै पढ्नेछौं। यति बेला सौरभ केसीले पनि दुईवटा म्यासेज हामीलाई पठाउनुहुन्छ, एउटा देख्नुहुन्न कि भनेर पनि होला, एउटा दुईटा पठाएपछि एउटा पक्कै पढिदिनुहुन्छ भनेर हामीलाई सौरभ केसीजीले गुजरातदेखि हामीलाई माया गर्नुहुन्छ। हेलो दादा, गुड आफ्टरनुन, म बागचौर नगरपालिका 8 मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। घरमा हुने बुढी र छोरालाई विशेष गरेर सुनाउन चाहन्छु र कार्यक्रम सुशेलीको उत्तर प्रगतिसँगै जतिले पनि यो कार्यक्रम लाइभ हेर्नु भएको छ सबैले शेयर गरेर हाम्रो कार्यक्रम सुशेलीलाई उत्तरोत्तरसम्म पुर्याउनका लागि सहयोग गरिदिनका लागि अनुरोध गर्न चाहन्छु भनेर हामीलाई सौरभ केसीले भारतको पक्कै पनि गुजरातदेखि हामीलाई माया गर्नु भएको छ, हार्दिक आभार प्रकट गर्न चाहन्छु। यति बेला उहाँको मेसेज पढेर सक्याउँदै कोही टेलिफोनमा आइसक्नु भएको छ, कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन स्वागत गरौं। हजुर नमस्ते। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। हेलो, टेलिफोनमा कोही मित्र आएको जानकारी गराउनु भएको थियो, मिस कल नहानी दिनुहोला, फोन गर्नुहोस्, रमाइलो गरौं, सँगै भडाकुसारी गरौं, प्रतिभा सुनाउनुहोस्, तपाईँको प्रतिभा तपाईलाई एउटा अवसर पनि हो त्यसैले यो अवसर नछुटाउनका लागि पनि म अनुरोध गर्न चाहन्छु लोकदोहोरी भाका भन्ने बित्तिकै सवाल जवाब फर्काउने एउटा भाका पनि हो जसले यथार्थ पुगेको छ फेरि पनि टेलिफोनमा आउनु भएको छ कहाँदेखि को हुनुहुन्छ ढिला नगरिकन स्वागत गरौं हजुर नमस्ते हेलो हजुर नमस्ते हेलो हाँ टेलिफोन में कोई मित्र आउनु भएको थियो जोड़ीन का लागि फोन काटिएको छ फोन काटिएको छ फेरि पनि फोन गर्नका लागि म अनुरोध गर्न चाहन्छु टेलिफोन गरेर आफ्ना कुराहरू राख्नका लागि कसैलाई सन्देश पठाउन चाहनुहुन्छ भने अथवा लोक भाका रमाइला भाका रोज्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्न सक्नुहुन्छ म्यासेज मार्फत पनि तपाईले नयाँ तथा पुराना लोकदोहोरी भाकाहरू रोज्न सक्नुहुन्छ जस्तै तिलोत्तमा आठबाट हामीलाई भन्नुभएको छ नि विमल परियारको आवाज भन्नुभएको छ को आउनु भएको छ फेरि पनि स्वागत गरौं हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ हेलो हेलो टेलिफोनले आज साथ नदिएको हो पक्कै पनि टेलिफोन आइरहेको छ कटिरहेको छ के भएको यसलाई चाहिँ पक्कै पनि प्राविधिक मित्रले हेर्दै हुनुहुन्छ कार्यक्रम सुशेलीले हरेक हप्ताको शुक्रबार आइतबार र बुधबार एक बजेबाट दुई बजेसम्म प्रत्यक्ष लाइभ तपाईसँग जोडिन्छ र तपाईसँग भलाखुसारी गर्छ तपाईँका म्यासेजहरू पढ्छ अनि तपाईँले पठाउनुभएका म्यासेज जस्ताको तस्तै सन्देशहरू जस्ताको तस्तै तपाईँले रोज्नुभएका भाकाहरू जस्ताको तस्तै हामीले पस्कने प्रयास गरिरहेका छौं यति बेला पक्कै पनि धेरै साथीहरूले म्यासेज गरिरहनु भएको छ सौरभ केसी भीम कणेल लगायत हाम्रो धर्मराज ढकाल सीता मगर धेरैले चाहिँ हामीलाई हेरिरहनु भएको छ सबैले कार्यक्रमलाई चाहिँ शेयर गरिदिनका लागि म अनुरोध गर्न चाहन्छु फेरि पनि टेलिफोनमा निकै फोन आइरहेको छ फोन गरिरहनु भएको छ कहाँदेखि को हुनुहुन्छ स्वागत गरौं हजुर नमस्ते हेलो हेलो हजुर नमस्ते हेलो
1: हेलो हजुर नमस्ते
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: म तिलोत्तमा सत्रबाट सुरज भण्डारी के भएको
0: आरामै हुनुहुन्छ सुरजी
1: आरामै छ यो फोन के भएको हो यस्तो
0: फोन चाहिँ प्राविधिक आज चाहिँ आजबाट हामीले प्रत्यक्ष फेसबुकमा लाइभ गरिरहेका छौँ सुरजी धेरै हराउनु भयो सुरजी कता हराउनु भएको छ सुरजी
1: होइन होइन म घर घर थिइनँ है म सुर्खेततिर गएको थिएँ त्यही भएर अलि
0: सुरजी तिलोत्तमा सत्रमा रोपाई सक्नुभयो
1: हाम्रो त अहिले हो सकिएको त लगभग भइसक्यो दस पन्ध्र दिन त हाम्रो रुपाई सिद्धिएको
0: घुम्नका लागि बाहिर जानुभएको थियो
1: हजुर हजुर
0: हजुर रमाइलो भयो घुमघाम
1: घुमघाम रमाइलो भन्दा पनि घुम्नै भनेर त होइन काम विशेष कामले चाहिँ गएको है
0: धेरै प्रतिभावान सुरजजी हराउँदाखेरि कता हराउनु भयो भनेर धेरै श्रोताहरूले दर्शकले चाहिँ यति बेला
1: होइन होइन मैले यो कार्यक्रम म उतातिर गएर अलि दिन बसेँ कार्यक्रम त सुनिरहेको थिएँ होइन
0: हजुर
1: के अरे फोन मात्रै नगरेको हो यहाँ अहिले त घरमा छु त्यही भएर फोन गरेको
0: घरमा आउनुभयो
1: हजुर
0: सुरजजी निकै प्रतिभा छ सुरजजीसँग जतिले पनि सुरजजी कलाकार बन्न पर्ने कता हराउनु भयो भनेर मलाई तीनटा मेसेज आयो योभन्दा तीनटा कार्यक्रममा सुरजजी सुरजजी कता हराउनु भयो निकै राम्रो प्रस्तुति पस्कनुहुन्छ अथवा पस्कनुहुन्छ भनेर हामीलाई चाहिँ म्यासेज गर्नुभएको छ धेरैले आज तपाईँले जतिले पनि म्यासेज गर्नुभएको थियो हाम्रो सुरजजी प्रत्यक्ष टेलिफोनमा आउनु भएको छ रमाइलो कोसेली ल्याउनु भएको छ जतिले पनि रेडियो सुन्नु भएको छ सुरजजी आज रेडियो लुम्बिनी प्रत्यक्ष लाइभ चलिरहेको छ फेसबुकमा चाहिँ प्रत्यक्ष लाइभ छ तपाईँको चाहिँ पहिला रेकर्ड हुन्थ्यो भने अहिले प्रत्यक्ष तपाईँको अहिले आवाज धेरैले सुन्नुहुन्छ त्यसैले पनि फेसबुक मार्फत पनि नेपालमा मात्र नभएर बाहिर पनि सुन्नुहुन्छ आज के कसैले ल्याउनु भएको छ
1: म एउटा पुरानो राजु परिवारले गाएको एउटा गीत गाउँछु है न्याउली बरु डाली मैनी दायो
0: निकै राम्रो गीत ल्याउनु भएको छ राजु परिवारले जस्तै पस्कनुहुन्छ हुन्छ सुरु गर्नुहोस्
1: उहाँहरू जस्तो त हामीले के सकिएछ है
0: अहिले सक्नुहुन्छ सक्नुहुन्छ
1: तै पनि अब आफ्नो जस्तो स्वर छ त्यस्तै गाउने त हो नि
0: हुन्छ सुरजी सुरु गर्नुहोस्
1: होइन म थोरै गाउँछु है
0: हुन्छ
1: हजुर

0: यति नै गरे है हजुर.
1: बिर्सनेलाई बिर्सन जान्दैन होइन.
0: हो नि,
1: कति रमाइलो, कति मिठो स्वर. यो भर्खर घाम लाएर बादलले चाहिँ शीतलता बनाएको छ नि तपाईँको स्वरले पनि. जति पनि रेडियो सुन्नु भएको छ, लाइभ हेर्नु भएको छ, सुरजजी तिलोत्तमा सत्रमा हुनुहुन्छ हाम्रो सुरजजीले चाहिँ वाद्य वादक चाहिँ निकै राम्रो सिकाउनुहुन्छ भन्ने कुरा चाहिँ भैरवतिर चाहिँ त्यो जानकारी चाहिँ हामीले प्राप्त गरेका छौँ. सुरजजीसँग पनि कला छ गला छ रेडियोसँग जोडिन एकदमै खोजिरहनु भएको छ. हाम्रो सुरजजीलाई पनि हाम्रो रेडियोमा वेलकम छ. प्रतिभा छ, प्रतिभाको खोजी गर्ने मान्छे. त्यसैले पनि हाम्रो सुरजजीलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु. अनि सुरजजी, भीम कणेलले चाहिँ एउटा गीत रोज्नु भएको छ, विमल परियारको गीत जुनसुकै बजाइदिनु होला भनेर तिलोत्तमा आठबाट हामीलाई म्यासेज गर्नुभएको छ. यो गीत तपाईँका आफ्ना आफन्तजनलाई सुनाउन चाहनुहुन्छ भने समर्पण गर्न सक्नुहुन्छ.
0: हजुर, सबभन्दा पहिला त हाम्रो प्राविधिक मित्रले मेरो आवाज सबैको घर आँगनमा पुर्याइदिनु भएको छ उहाँलाई, अनि प्लस हजुरलाई चाहिँ एकदमै मिठो माया मिठो सम्झना, प्लस रेडियो लुम्बिनी सम्पूर्ण परिवारलाई एकदमै सम्झना छ. र साथीहरू भन्नुपर्दा मेरो पोखरातिर हुनुहुन्छ, अहिले फोन आउँछ होला, नरेन्द्र रिमाल दाई, दाईलाई धेरै मिठो माया मिठो सम्झना, अहिले रेडियो लुम्बिनी सुन्दै हुनुहुन्छ उहाँले. अनि त्यसपछि सेङ्जामा हुनुहुन्छ पार्वती पाण्डे बहिनी, त्यसपछि चाहिँ यो दाङमा हुनुहुन्छ हाम्रो चाहिँ सरिता पाण्डे बहिनी, त्यसपछि गएर चाहिँ यता काठमाडौँतिर हाम्रो चाहिँ सिर्जना राई बहिनी हुनुहुन्छ, अनि थुप्रो साथीहरू हुनुहुन्छ, धेरै साथीहरू हुनुहुन्छ. सबै साथीहरूलाई एकमुष्टमा सम्झिँदै र मेरो घर परिवार सबैलाई सम्झिँदै म बिदा हुन्छु हजुरसँगबाट. नमस्ते.
1: हुन्छ, नमस्ते. तिलोत्तमा सत्रबाट सुरज भण्डारी आउनु भएको थियो. पक्कै पनि निकै माया गर्नुहुन्छ हामीलाई, माया गर्नुहुन्छ, धेरैले फोन गर्नुहुन्छ, धेरैले म्यासेज गर्नुहुन्छ. दिवाकर आचार्य ज्वाङले हामीलाई माया गरेर म्यासेज गरिरहनु भएको छ. नमस्कार, म नयाँ मिलदेखि कार्यक्रम लोक सुशैली सुन्दैछु, कार्यक्रम राम्रो लाग्छ. अझै पनि लोक संस्कृतिको संरक्षण गर्दै कार्यक्रमले अझै सफलताको कामनाका साथ अब बज्ने गीत श्री श्री हावा बहुन्जेल भनेर लेख्नु भएको छ. अहिले चाहिँ यो अर्को गीत बजाउनेछु. पक्कै पनि टेलिफोनमा कोही मित्र आउनु भएको छ. दिवाकरजी, तपाईँको म्यासेज फेरि म पढ्ने प्रयास गर्नेछु. उहाँलाई ढिला नगरीकी स्वागत गरौँ. हजुर नमस्ते.
2: हजुर सर नमस्कार, स्वस्थ रहनु होला. व्यस्त र आरामको कामना गर्दै म टेकु छेत्री भानु तानहुँबाट.
1: टेकु छेत्रीजी आरामै हुनुहुन्छ? टेकुजी
2: हजुर सर आरामै, र हजुरलाई पनि र रेडियो हो लिनेलाई पनि सन्चै र स्वस्थ व्यस्त कामना गर्न चाहन्छु सर.
1: हामी पनि एकदमै आरामै छौँ, माया गर्नुहुन्छ टेकुजी. आजबाट हामीले कार्यक्रम लाइभ हालेका छौँ, हेर्नुभयो कस्तो लाग्छ तपाईँलाई?
2: हजुर सर, एकदम रमाइलो लाग्यो सर मलाई.
1: एकदमै लाइभ हेरिरहनु भएको छ?
2: हजुर, लाइभ हेर्दै हजुरलाई हेर्दै प्रोग्राम सुन्दैको अवस्था जानकारी गराउँछु.
1: केही सुधार्नु पर्ने छ टेकुजी?
2: अब तत्कालै त केही छैन सर, सबै प्रोग्रामहरू रमाइलो छ, राम्रै छ. अब केही भएमा त्यस्तै भयो भने आगामी वर्षमा जानकारी गराउँला.
1: पानी पर्ने अवस्था चलिरहेको छ होइन? पानी परिरहेको छ, बर्खा मास लागिरहेको छ होइन टेकुजी?
2: हजुर सर, पानी निरन्तर परिरहेको छ, अहिले पनि फेरि पर्ला पर्ला जस्तो अवस्था छ, चारैतिर बादलले घेरिसकेको अवस्था छ.
1: कार्यक्रम सुशीलीलाई माया गर्ने यथार्थ गीत चाहिँ बटुल्ने, खेत खेत डाली डाली अथवा डाँडा काँडा जस्तो देख्नु भएको छ त्यस्तै टिप्ने टेकु छेत्रीजी आज हाम्रो सम्पर्कमा हुनुहुन्छ. टेकुजी, टेकुजीले आज जति पनि रेडियो लुम्बिनी लाइभ हेर्नु भएको छ अथवा सुन्नु भएको छ, जतिले पनि प्रत्यक्ष सुन्नु भएको छ, फेसबुकबाट हेर्नु भएको छ, सुन्नु भएको छ, सबैलाई के कसरी ल्याउनु भएको छ टेकुजीले आज?
2: आज एउटा सानो नानु र बाबा बीचको उस्तै उस्तै हो मोबाइल हेर्ने र रक्सी खाने कामको एउटा छोटो प्रस्तुति विशेष
1: निकै समय सान्दर्भिक सुरु गर्नुहोस्.

0: मोबाइल हेर समय बित्यो पत्तै हुँदैन दुई चार गिलास नपिए छुँदै छुँदैन ए बाबा मैले भन्न पाम न त सुखको गोजीमा न त हातमा दाम उस्तै उस्तै हो उस्तै उस्तै हो नानु मोबाइल हेर्ने र रक्सी खाने काम ए बाबा मैले भन्न पाम न त सुखको गोजीमा न त हातमा दाम उस्तै उस्तै हो उस्तै उस्तै हो नानु मोबाइल हेर्ने र रक्सी खाने काम मोबाइल हेर्ने र रक्सी खाने काम जवानी जोस जाँगर छ आको पछ अहिले चौबिसै घन्टा मोबाइल हातमा काम समाउने कहिले जवानी जोस जाँगर छ खाको पछ अहिले चौबिसै घन्टा मोबाइल हातमा काम समाउने कहिले ए बाबा मैले भापाम न त सुखको गोजीमा न त हातमा दाम उस्तै उस्तै हो उस्तै उस्तै हो नानु मोबाइल हेर्ने र रक्सी खाने काम ए बाबा मैले भन्न पाम न त सुखको गोजीमा न त हातमा दाम उस्तै उस्तै हो उस्तै उस्तै हो नानु मोबाइल हेर्ने र रक्सी खाने काम मोबाइल हेर्ने र रक्सी खाने काम पाइयो भन्दै म पर्न पर्दैन फुरफुर मोबाइल र रक्सी उस्तै बनाइहाल्छ एकसुर पाइयो भन्दै म पर्न पर्दैन फुरफुर मोबाइल र रक्सी उस्तै बनाइहाल्छ एकसुर ए बाबा मैले भन्न पाम न त सुखको गोजीमा न त हातमा दाम उस्तै उस्तै हो उस्तै उस्तै हो मोबाइल हेर्ने र रक्सी खाने काम ए बाबा मैले भन्न पाम न त सुखको गोजीमा न त हातमा दाम उस्तै उस्तै हो उस्तै उस्तै हो मोबाइल हेर्ने र रक्सी खाने काम उस्तै उस्तै हो उस्तै उस्तै हो मोबाइल हेर्ने र रक्सी खाने काम मोबाइल हेर्ने र रक्सी खाने काम हजुर
1: कति रमाइलो भाका हेर्नु त बुझ्नेलाई कति रमाइलो छ जसले मोबाइल हेर्छ बच्चा बच्चीले उसको नसा पनि रक्सी खानेको जस्तै हो भन्न खोज्नु भएको हाम्रो टेकुजीले होइन
2: हजुर सर अब
1: रक्सी खानेको लत र मोबाइल हेर्नेको लत एउटै एउटै हुन लाग्यो बाबु छोरी बीचको एउटा छोरीले बाबुलाई सुको दाम नहुनु बाबु

0: मार्फत विमल परिवारको आवाजमा रहेको एउटा चाहिँ गीत बजाइदिनुहोला भन्नुभएको छ, जुनसुकै गीत बजाइदिनुहोला भन्नुभएको छ। टेकुजीलाई पनि अब त्यही गीत सुन्न पर्यो भनेर हामीले आग्रह गर्नु पर्यो होइन। यो चाहिँ कसैलाई सुनाउन चाहनुहुन्छ भने समर्पण गर्न सक्नुहुन्छ।
1: हुन्छ, फर्स्ट अफ अल हजुरलाई
0: धन्यवाद।
1: प्रविधि कक्षबाट साथ सपोर्ट गर्नुहुने नानी सविता ढकाल, प्रशान्त ग्यावली सरलाई र भर्खरै ताजा गीत रोज्नुहुने साथीलाई र जुन माध्यमबाट भए पनि हाम्रो प्यारो प्रोग्राम लुम्बिनी सुनेर सुशैलीको साथ मस्त रहनुहुने सम्पूर्ण साथीहरू सम्झँदै छुटिन्छ सर। नमस्कार भाइ, हेलो, गुड डे।
0: नमस्ते, हाहा, टेकु छेत्रीजी निकै रमाइलो गर्ने मान्छे, यथार्थ गीत हाम्रो माझमा पस्कनुहुन्छ। निकै जे चाहिँ समाजमा घटेका घटनाहरू छन् अथवा जे समाजमा देख्नुहुन्छ त्यसलाई यथार्थ रूपमा शब्द र लयमा हाम्रो बीचमा चाहिँ पस्कनुहुन्छ। टेकुजीले निकै माया गर्नुहुन्छ कार्यक्रमलाई। यति बेला लाइभ हेरिरहनु भएको छ सम्पूर्णले। कार्यक्रम सुशैली हो, रेडियो लुम्बिनीबाट यति बेला प्रसारण भइरहेको छ कार्यक्रम सुशैलीले कला संस्कृतिको जगेर्ना गर्नका लागि। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसेयात्री प्रकाश ने पनि यति बेला लाइभसँग जोडिरहेका छौं। रेडियो लुम्बिनी नेपालीमा सर्च गरेर हामीसँग जोडिनुहोस्। जो जोडिनु भएको छ शेयर गर्नुहोस्। कार्यक्रम हेरिरहनु भएको छ, नियालिरहनु भएको छ, कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै झर्क नमानिकन सुझाव सल्लाह प्रतिक्रिया पठाइदिनु होला, यो चाहिँ प्रतीक्षा गरिरहेको छु। जतिले सुन्नु भएको छ फोन गर्न चाहनुहुन्छ भने पनि फोन गर्न सक्नुहुन्छ। दिवाकर आचार्यको चाहिँ हामी म्यासेज पछि पढ़ाउला। यति बेला भने पक्कै पनि भीम कणेलको रोजाईमा रहेको विमल परियारको आवाजमा रहेको यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला।

आहा, रानी वनमा पलायो निउरो, केलाई शंका गर्छौ है माया, यो जुनीलाई भइसके तिम्रो। विमल परिवारको र साथीहरूको आवाजमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलिकको बुधबारी व्यवसायमा। यति बेला रमाइला रमाइला लोक तथा दोहरी भाकाहरू, तपाईँकै रोजाईका भाकाहरू हामी पस्किँदै आएका छौं। धेरै साथीहरूले भाका रोज्नु भएको छ, म्यासेज गर्नु भएको छ, फोन गरेर आफ्ना प्रतिभाहरू सुनाउनु भएको छ। सबै प्रतिमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। कार्यक्रम यति बेला मात्रै तपाईँले खोल्नु भएको छ अथवा हेर्नु भएको छ भने रेडियो लुम्बिनीबाट यति बेला कार्यक्रम सुशीली प्रत्यक्ष लाइभ आइरहेको छ, लाइभ हेरिरहनु भएको छ। रेडियो लुम्बिनी मणिग्राम भनेर सर्च गर्नुभयो भने हामीसँग फेसबुकमा साथी बन्न सक्नुहुन्छ। साथी बनिसकेपछि त्यसमा कमेन्ट बक्समा गइसकेपछि तपाईँले सन्देशहरू पठाउन सक्नुहुन्छ, म्यासेजहरू गर्न सक्नुहुन्छ, अथवा अब बज्ने गीत अथवा रमाइला भाकाहरू, लोकदोहोरी भाकाहरू तपाईँले रोजाईमा राख्न सक्नुहुन्छ। त्यो भाका बजाइदिनुहोस् भनेर हामीलाई म्यासेज गर्न सक्नुहुन्छ। धेरै साथीहरूले म्यासेज गरिरहनु भएको छ। त्यसै गरेर दिवाकर आचार्य जुवाङ, केही मात्रामा मैले थोरै म्यासेज पढेको थिएँ, कुनै साथी टेलिफोनमा आएर उहाँको म्यासेज चाहिँ कट गरेको थिए, फेरि उहाँको म्यासेजलाई पुनः स्थान दिन चाहन्छु। नमस्कार, म नयाँ मिलदेखि कार्यक्रम लोक सुशीली सुन्दैछु। कार्यक्रम राम्रो लाग्छ, अझै पनि लोक संस्कृतिको संरक्षण गर्दै कार्यक्रमको अझै सफलताको कामनाका साथ अब बज्ने गीत श्री श्री हावा बहुन्जेल, मेरो माया मर्दैन मायालु, सागरैमा पानी रहन्जेल, बोलको लोक दोहोरी भाका मार्फत म हजुर कार्यक्रम संचालक प्राविधिक साथीका साथै क्यामेरामा सहयोग गर्ने साथी र दिवाकर भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूका लागि कार्यक्रम सुशीली जति पनि सुनेर बस्नु भएको छ सबैका लागि सुनाउन चाहन्छु भन्नुभएको छ दिवाकरजी। तपाईँलाई हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। नजिकै हुनुहुन्छ, माया गर्नुहुन्छ, म्यासेज गर्नुहुन्छ, तिलुत्तमा पाँचमै बस्नु भएको छ, पक्कै पनि के गर्दै हुनुहुन्छ, फोन गरेर हामीसँग भलाकुसारी पनि गर्न सक्नुहुन्छ। कार्यक्रमको प्रत्येक कार्यक्रममा तपाईँले म्यासेज गर्नुभएको छ, तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। कार्यक्रमलाई अझै राम्रो बनाउन, अझै तपाईँसँग धेरैसँग जोडिनका लागि, लुकेका प्रतिभाहरू खोज्नका लागि, यी कला संस्कृतिलाई सबैको माझमा पुर्याउनका लागि हाम्रा वेशभूषा, हाम्रा वेश जुन हामीले लगाउने कपड़ाहरू छन्, पुराना जुन कल्चर, हाम्रो जुन पुराना पुराना लोक तथा दोहोरी भाकाहरू छन् अथवा पुराना बाजाहरू छन्, पुराना हाम्रा ती मादल मृदंगा खैंजरी मजुराहरू छन्, त्यसलाई पनि लोप दिन हुन नदिनका लागि अथवा त्यो हाम्रा बाजेहरूले पहिलेदेखि नै बनाउँदै आउनु भएको थियो, हाम्रा हजुरबाहरूले त्यो चाहिँ कसैसँग नसिकेर पनि एउटा काठको बाट एउटा चाहिँ कुनै छालाहरू प्रयोग गरेर त्यसमा चाहिँ खरी भरेर मादलहरू बजाइन्थ्यो, खैजरीहरू बनाइन्छ अथवा बजाइन्छ, बनाइन्छ, यस्ता किसिमका बाजागाजाहरूलाई पनि बचाउनुपर्छ। लोकदोहोरी गीतलाई बचाउने तपाईँ हाम्रो दायित्व पनि हो। त्यसैले रेडियो लुम्बिनीले यति बेला कार्यक्रम तपाईँको माझमा सुशीली ल्याएको छ, कार्यक्रम लाइभ आएको छ, यसलाई सेयर गरिदिनुहोला, सबैको माझमा पुर्याउनुहोला, र कार्यक्रमलाई सुधार्नुपर्ने केही छ भने पनि हामीलाई टिप्पणी गर्नुहोला, यो पनि तपाईँका लागि जानकारी गराउन चाहन्छु। बुधबारी बसायो लगभग कार्यक्रमको अन्त्य अन्त्यतिरै पनि छौं हामी। यति बेला चाहिँ ठूलो मेहनत गरेर हाम्रो प्राविधिकहरूले चाहिँ आज कार्यक्रम लाइभ हाल्नु भएको छ। बुधबारबाट अब कार्यक्रम प्रत्यक्ष रूपमा जान्छ, सबैलाई रमाइलो गराउनुपर्छ भनेर हाम्रो प्रशान्त गेवाली, सविता ढकाल चाहिँ लाग्नु भएको छ, उहाँहरूप्रति पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। कार्यक्रम एक बजीबाट दुई बजीसम्म बुधबारी व्यवसायलाई छुट्टैको निर्धारित समय सकिएको जानकारी गराउनु भएको छ प्राविधिक मित्र सविता ढकालले। पक्कै पनि अब चाहिँ म केही बेरमा छुट्टिन्छु, सविताजी गीत तयारी गराउनुहोला। हाम्रो प्रशान्तजी मुस्कुराउनु भएको छ, बाहिर शीतल छ भन्नुभएको छ, क्यामेरा चाहिँ एकदमै मिलाइरहनु भएको छ, सबैले चाहिँ यो कार्यक्रम निहालेर हाम्रो प्रशान्तजीले गरेको जुन क्यामेरा पर्सन हुनुहुन्छ उहाँले गरेको यो मेहनतलाई अलिकति तपाईँहरूले पनि सेयर गरेर कमेन्टहरू गरिदिनुहोला, कस्तो आएको छ फोटो, होइन मान्छे नराम्रो भए पनि क्यामेराले च्याट्ट राम्रो बनाइदिनु भएको छ प्रशान्तजी, हार्दिक आभार प्रकट गर्न चाहन्छु। एक घण्टा खटिनु भएको छ, दिवस जाँदा जाँदै जतिले पनि हामीलाई कार्यक्रम सुन्नुभयो तपाईँहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। जतिले म्यासेज गर्नुभयो, माया गर्नुभयो, आफ्ना आफ्ना आफूलाई मनपर्ने भाका रोज्नुभयो र सबैलाई रमाउन सिकाउनु भयो अथवा सबैलाई रमाइलो गराउनु भयो, सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। प्रविधिबाट मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि, नयाँ नयाँ भाका रोज्नका लागि अथवा नयाँ नयाँ भाका तपाईँको रेडियो सेटमा पुर्याउनका लागि एक घण्टा खटिने प्राविधिक मित्र सविता ढकाललाई पनि धन्यवाद दिँदै, क्यामेरामा एक घण्टा खटिने क्यामेरा पर्सन प्रशान्त गेवालीलाई विशेष विशेष धन्यवाद दिँदै, फेरि लाइभ कार्यक्रम लिएर शुक्रबारी व्यवसायमा एक बजीबाट दुई बजीसम्म म पनि तपाईसँग रमाइलो गर्ने गरी जोडिने गरी अहिले भने दिवाकर आचार्य जुवाङले रोज्नु भएको श्री श्री हावा बहुन्जेल भाका पृष्ठभूमिमा छोड्दै म शुक्रबार एक बजीसम्मका लागि म प्रकाश नेउपाने पनि बिदा हुन चाहन्छु। नमस्कार, जय गीत जय संगीत।

0: यति बेला दिउँसोको दुई बज्यो।
1: सबै जाति सबै भाषा सबै संस्कृतिमा आफ्नै पहिचान।
2: सूचना मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो
1: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज।
2: शान्तिको आवाज, शान्तिको आवाज।
3: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
4: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
3: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
4: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
3: मणिमुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौँ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौँ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
6: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
7: हाम्रा सेवाहरू
6: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
6: बाल रोग,
7: छाला तथा यौन रोग,
6: हार जोड्ने नसा तथा बाथ रोग,
7: टाउको तथा मनोरोग,
6: नाक कान घाँटी,
7: जनरल सर्जरी,
6: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
6: ईसीजी,
7: डेन्टल तथा प्याथोलोजी,
6: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
8: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
9: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही।
11: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
12: 98-570-21-835।
13: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
13: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
16: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
17: सबै मिलाई खुवाऊ।
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पुसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि?
20: आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
5: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि सुवर्ण अवसर।
21: प्राविधिक शिक्षा
12: किन पढ्ने,
17: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता,
12: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर,
17: सजिलै आय आर्जन गर्न सकिने,
12: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
17: र रोजगारी सिर्जना गर्न सकिने, 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
12: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
17: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
12: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
17: मोबाइल 98570-28815, 98570-33813, 98470-88377 र 98648-58148। पुनश्च साधारण तर्फ +2 तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
21: सिकल सेल रोगको एक जानकारी।
17: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भए ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
21: सिकल सेल रोगका लक्षणहरू:
12: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
17: छाती, पेट, हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
12: जन्डिस हुने,
17: आँखाका समस्याहरू देखा पर्ने,
12: संक्रमणहरू भइरहने,
17: पक्षीघात समेत हुने,
12: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
17: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
12: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
17: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
12: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
17: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
12: रक्त अल्पताको उपचार गराउनु पर्छ,
17: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
12: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
17: धेरै तनाव लिनु हुँदैन,
12: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
17: सिकलसेल रोगको रोकथाम:
12: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
17: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
12: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
17: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
12: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
22: स्वास्थ्यमा बुटवल।
23: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
22: असल अभ्यासदेखि मितिका कुरा,
23: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
22: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
23: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
22: कार्यक्रम स्वास्थ्यमा बुटवल।
23: ए बुढा, हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
24: ए जान्त जान्त
25: होइन, के भयो बाबु?
26: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
25: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
0: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
1: खुसीको खबर
2: होइन के खुसीको खबर हो दाजु
1: अरे भाई लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
2: हो र
1: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-535-823
2: साउजी क्यूआर भयो
3: है ए भगनुस् त मेसेज आएको छैन
4: घरी

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
7: फोन नम्बर 0175602005। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य, यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।

0: सधैँ हतार हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570 42 471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
0: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
8: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
0: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
8: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
7: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
9: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
10: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस, अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
10: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
11: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
10: मणि मुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
12: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौँ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौँ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
13: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
14: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
13: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
14: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
13: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
5: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
10: हाम्रा सेवाहरू
5: जनरल फिजिसियन
10: स्त्री तथा प्रसुति
5: बाल रोग
10: छाला तथा यौन रोग
5: हार जोड्ने नसा तथा बात रोग
10: टाउको तथा मनोरोग
5: नाक कान घाँटी
10: जनरल सर्जरी
5: भिडियो एक्सरे
10: डिजिटल एक्सरे
5: ईसीजी
10: डेन्टल तथा प्याथोलोजी
5: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
15: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नीता पोलिकली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
18: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
19: 98-570-21-835
20: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
21: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
20: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
22: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
20: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
23: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
24: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
25: सबै मिलाई खुवाऊ
24: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
26: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
27: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
28: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर
29: प्राविधिक शिक्षा किन पढ्ने
28: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता
29: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर
28: सजिलै आय आर्जन गर्न सकिने
29: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
28: र रोजगारी सिर्जना गर्न सकिने 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
29: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ
28: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म
29: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम
28: मोबाइल 98-570-28-815 98-570-33-813 98-470-88-377 र 98-648-58-148 पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान कानून व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने
30: सिकल सेल रोगको एक जानकारी
28: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भए ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाई हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
1: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
28: छाती, पेट, हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
1: जन्डिस हुने,
28: आँखाका समस्याहरू देखा पर्ने,
1: संक्रमणहरू भइरहने,
28: पक्षीघात समेत हुने,
1: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
28: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
1: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
28: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
1: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
28: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
1: रक्त अल्पताको उपचार गराउनु पर्छ,
28: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
1: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
28: धेरै तनाव लिनु हुँदैन,
1: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
28: सिकल सेल रोगको रोकथाम:
1: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
28: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
28: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
1: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
2: स्वास्थ्यमा बुटवल,
28: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
28: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब,
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.2 MHz
28: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
30: सिकल सेल रोगको एक जानकारी:
28: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
1: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
28: छाती, पेट, हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
1: जन्डिस हुने,
28: आँखाका समस्याहरू देखा पर्ने,
1: संक्रमणहरू भइरहने,
28: पक्षीघात समेत हुने,
1: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
28: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
1: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
28: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
1: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
28: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
1: रक्त अल्पताको उपचार गराउनु पर्छ,
28: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
1: पानी प्रशस्त

0: कार्यपालिका को कार्यालय मणिकराम रूपंदेही।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा को पोषण संबंधी संदेश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
2: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्खनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
1: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
2: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
1: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 9857034520।
3: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।
4: आज हाम्रो साथमा कार्यक्रम सरगम हुनुहुन्छ।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।
3: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई।
5: खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिम प्रदेशमा एमालेका मन्त्रीहरू बर्खास्त, कर्णालीमा कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा। नेपालमा बितेको 13 वर्षमा जलवायुजन्य विपदबाट झण्डै 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति, गैर आर्थिक हानिको अभिलेख नहुँदा अन्तर्राष्ट्रिय कोषमा दावी कमजोर। पूँजी बजारमा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, बजार घट्दा पनि नाफा हुने सेबोन अध्यक्ष भट्टको दावी। अस्ट्रेलियाले एआई नियमन गर्न कानून बनाउने, राष्ट्रिय हित प्रवर्धन गर्ने एआईलाई अपनाउन सकिने प्रधानमन्त्रीको अल्बानिजको भनाई। र 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट, विश्वकपको दोस्रोको सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ। यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन एमालेलाई आग्रह गर्नुभएको थियो। मुख्यमन्त्रीको आग्रहपछि एमाले नेताहरू आन्तरिक छलफलमा रहेकै बेला मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। सत्ता साझेदार दल कांग्रेस र एमाले बीच आर्थिक वर्ष 2083-84 बजेटको विषयमा विवाद भएको थियो। सत्तामा रहेको एमाले नै खर्च कटौतीको प्रस्ताव राखेपछि मुख्यमन्त्री शाहले फिर्ता लिन अनुरोध गरे पनि एमाले अस्वीकार गर्दै आएको थियो। सुदूरपश्चिमबाट एमाले र नेकपाको सत्ता सहकार्यको शुरूआत हुने सम्भावना बढ़ेको छ। यसैबीच कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। बिहान मन्त्री परिषद बैठक अघि मुख्यमन्त्री एमलाल कणेललाई भेटेर कांग्रेसबाट प्रतिनिधित्व गर्ने चारजना मन्त्रीहरू घनश्याम भण्डारी, राजीव विक्रम शाह, सुरेश अधिकारी र विजया बुढाले सामूहिक रूपमा राजीनामा बुझाउनु भएको हो। एमालेका कणेलको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट 4 र एमालेबाट 3 जना मन्त्री थिए। कांग्रेसका मन्त्रीहरूको राजीनामापछि कणेल नेतृत्वको सरकार संकटमा परेको छ। यसअघि सरकार बनाउने बेला कांग्रेस र एमाले बीच प्रदेशहरूमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो। नेपालमा बितेको 13 वर्षमा जलवायुजन्य विपदबाट झण्डै 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद पोर्टल अनुसार कृषि क्षेत्रमा वार्षिक झण्डै 2 अर्ब र भौतिक पूर्वाधारमा 2.5 अर्ब रूपियाँको नोक्सानी हुने गरेको छ। यस्तै पछिल्ला वर्षहरूमा हुने प्राकृतिक विपदमध्ये झण्डै 80% जलवायु परिवर्तनका कारण हुने गरेको वन मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकालले बताउनुभयो। उहाँका अनुसार विपद व्यवस्थापनका परम्परागत उपायहरू अपर्याप्त बनेका छन्। पर्वतीय भूगोल र वातावरणीय संवेदनशीलताका कारण नेपाल विश्वकै सबैभन्दा बढ़ी जलवायु जोखिममा रहेका देशहरूमा पर्छ। जलवायुविद डाक्टर धर्मराज उप्रेतीका अनुसार राज्यसँग अहिले गैर आर्थिक हानि नोक्सानीको आधिकारिक लेखाजोखा नभएकाले अन्तर्राष्ट्रिय हानि नोक्सानी कोषबाट लाभ लिन कठिनाई भइरहेको छ। विपद व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार विपद पोर्टलमा दर्ता अनुसार वार्षिक औसत 3.5 हजार भन्दा धेरै विपदका घटना हुने गरेका छन्, जसमा बाढ़ी, पहिरो र चट्याङबाटै वार्षिक 300 भन्दा धेरै नागरिकको ज्यान गइरहेको छ। मौसमविदहरूले आउँदो केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ़दै जाने पूर्वानुमान गरेका छन्। हिजो र अस्तिको तुलनामा आज वर्षा केही कम भए पनि भोलिदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीले बताउनुभयो। उहाँका अनुसार अहिले देशभर मनसूनी वायुको प्रभाव कायम छ। मनसूनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने संकेत देखिएको हो। नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ। अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ़दा मात्र नभई घट्दा पनि लगानीकर्ताहरूले प्रतिफल लिन सक्ने व्यवस्था ल्याउन सर्ट सेलिङ प्रणाली लागू गर्न लागेको जानकारी गराउनु भएको छ। नेपालमा शेयर बजार सधैँ बढ़िरहनुपर्ने मान्यता रहेको भन्दै उहाँले कुनै पनि देशको पूँजी बजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने बताउनुभयो। बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव दिने गरिएको उहाँको गुनासो छ। यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताहरूले शेयर चापटी लिएर बिक्री गर्न सक्नेछन्। मूल्य घटेपछि त्यही शेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ। बजार बढ़ने अपेक्षा गर्ने लगानीकर्ताहरूले भने अहिलेकै झैं शेयर किनेर मूल्य बढ़ेपछि बिक्री गरी नाफा लिन सक्नेछन्।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943334955।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। खोटाङमा आफ्नै दाजुभाइ बीच झगडा हुँदा एकजनाको ज्यान गएको छ। प्रहरीका अनुसार साकेला गाउँपालिका वडा नम्बर 4 मातिनका 48 वर्षीय इमान सिंह राई र उनका आफ्नै भाई 35 वर्षीय ओइमान सिंह राई बीच झगडा भएको हो। अस्ति सोमबार राति 8 बजेतिर भएको झगडामा ओइमान सिंहको टाउको र पेटमा धारिलो हतियारले गम्भीर चोट लागेको र उपचारको क्रममा जिल्ला अस्पताल दिगतेलमा हिजो ज्यान गएको नेपाल प्रहरीको विज्ञप्तिमा उल्लेख छ। घटनापछि प्रहरीले झगडामा संलग्न 48 वर्षीय इमान सिंह राई र स्थानीयवासी 30 वर्षीय टीका बहादुर राईलाई पक्राउ गरेको छ। घटनाका बेला तीनजनाले नै अत्यधिक जाँड रक्सी खाएको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रयोगका लागि मार्गदर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न कानून बनाउने तयारीमा रहेको घोषणा गर्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा उहाँले एआईलाई राष्ट्रिय हित प्रवर्धन गर्ने गरी अपनाउन सकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। अस्ट्रेलियाले बालबालिकाहरूका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अरू देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै प्रधानमन्त्री अल्बानेजले एआईलाई नियमन गर्ने चुनौती भने अझै ठूलो भएको उल्लेख गर्नुभयो। अमेरिकी स्टार्टअप एन्थ्रोपिकले एआई मोडलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानून परिवर्तन गर्न अस्ट्रेलियाका अधिकारीहरूसँग समन्वय गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बानेजको घोषणा आएको हो। यसैबीच संगीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबावको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन्। सरकारी तथ्याङ्क अनुसार यस वर्षको मार्चसम्ममा देशको आर्थिक वृद्धिमा डाटा सेन्टरमा भएको लगानीले सबैभन्दा ठूलो योगदान पुर्याएको छ। प्रधानमन्त्री अल्बानेजले अस्ट्रेलियाको बेरोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखिएको भने बताउनु भएको छ। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज भएको एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि टस जितेर ब्याटिङ गरेको जापानले 20 ओभरमा सबै विकेट गुमाएर 86 रन बनाएको थियो। अब नेपालले सेमी फाइनलमा संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्नेछ। यस्तै अर्को सेमी फाइनलमा इण्डोनेसिया र थाइल्याण्ड बीच खेल हुनेछ। यी चारवटै टोली एसिया कपमा छनौट भएका छन्। र फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज राति 1:15 बजे पुराना प्रतिद्वन्दी इंल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। अमेरिकाको एटलान्टा रंगशालामा हुने यो खेललाई विश्वकपकै सबैभन्दा चर्चित प्रतिद्वन्दिता मानिएको छ। यी दुई टोलीबीच मैदानभित्रको इतिहास र मैदान बाहिरको राष्ट्रिय तनाव दुवै गाँसिएको छ। सन् 1982 भएको फल्कल्याण्ड युद्धले दुई देशबीच गहिरो घाउ छेडेको थियो, जुन आजसम्म पनि नबिर्सिएको सार्वभौमिकता विवाद हो। यस्तै सन् 1986 विश्वकपको क्वार्टर फाइनलमा अर्जेन्टिनाका म्याराडोनाले हातले गरेको गोल र इंल्याण्डका बेकहमको रातो कार्ड जस्ता घटनाले प्रतिस्पर्धालाई झनै भावनात्मक बनाएका छन्। आजको खेलका लागि सुरक्षा व्यवस्था विशेष कड़ा पारिएको छ। यो केवल फुटबल मात्र नभई दुई देशको इतिहास र राष्ट्रिय अस्मिताको लड़ाई पनि मानिएको छ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग खेल्नेछ। फाइनल खेल आइतबार मध्यराती 1:15 बजे हुनेछ। समाचार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम प्रदेशमा एमालेका मन्त्रीहरू बर्खास्त, कर्णालीमा कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा। नेपालमा बितेको 13 वर्षमा जलवायु जन्य विपदबाट झण्डै 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति। गैर आर्थिक हानिको अभिलेख नहुँदा अन्तर्राष्ट्रिय कोषमा दावी कमजोर। पूँजी बजारमा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, बजार घट्दा पनि नाफा हुने सेवन अध्यक्ष भट्टको दावी। अस्ट्रेलियाले एआई नियमन गर्न कानून बनाउने, राष्ट्रिय हित प्रवर्धन गर्ने गरी एआईलाई अपनाउन सकिने प्रधानमन्त्री अल्बानिजको भनाई। र 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट, विश्वकपको दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
10: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। किसानहरूले माइतीगर मण्डलामा गोलभेडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। स्थानीय गोलभेडाको मूल्यमा आएको अत्यधिक गिरावट विरूद्ध काठमाडौँ उपत्यका र आसपासका जिल्लाका किसानहरूले सड़क आन्दोलन गरेका हुन्। भारतबाट सस्तो मूल्यमा भित्राएको ठूलो परिमाणको गोलभेडाका कारण स्वदेशी उत्पादनले बजार नपाएको र लागत मूल्य समेत नउठेको किसानहरूको गुनासो छ। कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज सानो लोकल गोलभेडाको न्यूनतम थोक मूल्य प्रति किलो जम्मा 8 रूपियाँ र अधिकतम 12 रूपियाँ मात्र रहेको छ। उपभोक्ताले भने खुद्रा बजारमा महँगो मूल्य तिरिरहेका छन्। नुवाकोटका किसान नेता श्रीराम घिमिरेका अनुसार सरकारको स्वदेशी कृषि प्रवर्धनको नारा व्यवहारमा लागू नहुँदा वास्तविक किसानहरू पेशा छाड्ने अवस्थामा पुगेका छन्। कुनै संगठित ब्यानर नभएको आन्दोलनमा विभिन्न जिल्लाका पीड़ित किसानहरूको सहभागिता रहेको छ। सीमादरबारमा अस्थायी करार र दैनिक ज्यालादारी कर्मचारीहरूले प्रदर्शन गरेका छन्। हिजो अर्थ मन्त्रालयमा धरना दिएका उनीहरूले आज सीमादरबारमा प्रदर्शन गरेका हुन्। सरकारले प्रशासनिक खर्च घटाउने भन्दै अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने नीति लिएपछि तीनै तहका झण्डै 50,000 भन्दा बढ़ी कर्मचारी घर फर्कनुपर्ने अवस्था आएको छ। पटक पटक निवेदन दिँदा पनि सरकारबाट आश्वासन बाहेक केही नपाएको उनीहरूको गुनासो छ। बागमती नदीको कटानले काठमाडौँको तौडह पूर्वका केही घर जोखिममा परेका छन्। बागमतीले बितेका 2 वर्षदेखि धारा परिवर्तन गरी पश्चिमी किनारको माटो कटान गर्न थालेपछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका छन्। किर्तिपुर नगरपालिका वडा नम्बर 6 रहेको टौदह उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य मध्य एक रहेको छ। टौदहका स्थानीय बासिन्दा मिलन खड्काका अनुसार समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै संकटमा पर्ने अवस्था छ। बागमतीको पारीपट्टि ललितपुर महानगरपालिकाले पर्खा लगाएपछि बागमतीले पश्चिम किनारामा मात्र एकहोरो कटान गरिरहेको उहाँले बताउनुभयो। काठमाडौँ महानगरले वीर अस्पतालसँगको सहकार्यमा गएको चैत 16 देखि वैशाख 21 गतेसम्म सञ्चालन गरेको महिलाहरूको स्तन र पाठेघरको मुख क्यान्सर परीक्षणमा 90 जनामा एचपीभी डीएनए रिपोर्ट पोजिटिभ देखिएको छ। नेपालमा एचपीभी 16 र एचपीभी 18 मात्र परीक्षण हुने गरेको कारण यस वर्ष महानगरपालिकाले यी दुई बाहेक अन्य प्रकारका एचपीभीको पनि परीक्षण गराएको थियो। 35 दिने अवधिमा 2,975 जनाको जाँच भएको छ। एचपीभी 5 वर्षदेखि 10 वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखको क्यान्सरको जोखिम रहन्छ। 30 वर्षदेखि 60 वर्ष समूहका महिलाहरूले हरेक 5 वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्छ। र ललितपुर महानगरपालिका 3 धोबीघाट सड़कमा बिग्रेर रोकिराखेको ट्रकमा गएराती मोटरसाइकल ठोकिँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकल चालक धादिङ्गर भई काठमाडौँको कलंकी बस्ने 20 वर्षीय रितेश श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा चढ़ेका एकजनाको उपचार भइरहेको छ। प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पूँजी बजारमा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, बजार घट्दा पनि नाफा हुने सेवन अध्यक्ष भट्टको दावी। माइतीगर मण्डलामा गोलबेडा फ्याँकेर किसानहरूको प्रदर्शन, भारतीय गोलबेडाका कारण उचित भाव नपाएको भनाई। र बागमती नदीको कटानले काठमाडौँको टौदहका बस्ती जोखिममा। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: द्वारका खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21757 र 98472 96228
4: हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए धन्त धन्त
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त त्यही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
11: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
12: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट

0: पॉइंटसँग सधैँ रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806531111 र 9806211354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 0175316041, 535641।
7: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
14: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
15: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
16: के भनौँ भाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
15: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
17: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्दै सम्पर्क फोन 071-592-183 मोबाइल 98-570-68-805 97-676 091-99 स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
6: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
18: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
6: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98-470-77-003 98-470-66-155 र 98-470-16-539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
19: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
20: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
19: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
20: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
19: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
20: सम्पर्क 98-570-16-604 98-470-78-505 र 071-514-029
19: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
21: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
22: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छौ क्या?
21: आहा यो हो नि तरिका सासु ससुराको, हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
23: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
21: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
24: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
25: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
26: सबै मिलाई खुवाऊ।
25: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अंडा माछा मासु हरिया सागपात तथा पहेला जातका फलफूल पनि खुवाए तपाईले नि
0: साथै गर्भवती महिलालाई हरेक दिन सधैं खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
1: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि सुवर्ण अवसर।
2: प्राविधिक शिक्षा किन पढ्ने?
1: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
2: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
1: सजिलै आय आर्जन गर्न सकिने,
2: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
1: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
2: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
1: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
2: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
1: मोबाइल 98570 28 815, 98570 33 813, 98470 88 377 र 98648 58 148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान कानून व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
3: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
6: ए ल ल, लिनुहोस् भाइ।
5: अनि दाई, कति भयो पैसा?
6: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
7: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: अस्पतालको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेला त नगरोस्.
1: पहिला मलाई विश्वास लागेन. यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो. पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ.
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि. मोबाइल 98570-59934 लाइन्स चोक नारायणगढ चितवन. मोबाइल 98550-50934.
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं. सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं. यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं. सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ. सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं. सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं. तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं. आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं. ट्राफिक नियमको पालना गरौं. लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल.
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली. जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता. नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद. यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934. आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं. प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा. लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन.
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि.
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो.
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो. मलाई सन्चो भयो भनेर भन्दैन. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेला त नगरोस्.
1: पहिला मलाई विश्वास लागेन. यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो. पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ.
5: बिनिसरा मसराङ्गी गाइडको भन्नुभयो. 10 सिटाजी हातखुट्टा चल्दैन थियो मेरो. पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि. मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ. दबाई ल्याएर खाएपछि झन् बढी भयो. मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ. म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ. 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु. के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि. 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि. म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भछु श्री बाबु म व्यस्तरी खुसी म त अहिले त अब त म त बचे भनेको छ नि म
6: सुमै सुझाले रामराजीपुर कलेपुर भन्छ न तितरमाडी मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्नी बेसी पटौनी सुतेको सुते हो नि सुती सुते खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स सुक नारायणगढ चितवन मोबाइल 9855509934
8: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
11: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
10: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
11: ठिक भन्नुभयो दाई मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
13: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
12: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
13: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
14: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: वर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै वर्जर पेन्ट्स को खरीदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-74-12-882 र 98-470-24-870।
6: किन झोक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
7: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी लिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराजपुर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नानी खाना खान आऊ।
12: लाउ दिनुस्।
11: हात धोयौ?
12: धोइसके बाबा।
11: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
12: ढिला भइसक्यो।
13: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ।
11: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
13: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
14: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
15: नेपाल सरकार विज्ञापनको।
16: उत्सवको पर्व
17: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
16: इपिएससी ग्रुप, कम्प्युटर सर्भिस सेन्टर,
17: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
16: फोन नम्बर 071-542-6999-549-6999।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
19: होइन, के खुसीको खबर हो दाजु?
18: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
19: हो र?
18: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क, बुटवल। फोन नम्बर 071-537-8823।
19: बाउजी क्यूआर भयो है
20: ए भगनुस् त मेसेज आएको छैन
21: घरी एसएमएस आएन

0: कमन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सिएनसी मसिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप वर्षमा दुई पटक छ महिनामा फल्ने आँपदेखि आम्रपाली मालिका निलम गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन् बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं साथै सुपारी कटहर लिची किम्बु कागती आदिदेखि गमलामा फल्ने आँप लिची कटहरहरू पनि पाइन्छ
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला
8: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही
6: फोन नम्बर 071-560-205
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कूल सङ्घ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही
6: फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
10: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगु युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
11: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
12: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
13: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
14: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
15: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग निर्घी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
13: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
15: मोबाइल 9826311 र
13: 9826213354
16: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
17: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
16: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
13: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
18: फोन नम्बर 0175316041 5356141
19: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
20: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
21: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
20: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
21: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
22: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
23: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
24: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
25: के को छलफल हो दाई भाउजू दुवै जना थकित पनि देखिनुहुन्छ
24: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
25: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
23: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
26: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
27: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
28: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाई करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
27: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
28: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
27: मणि मुकुन्द क्याम्पस योगी कुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 9807-88-919 मणि मुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो
29: शान्तिको मुहान
0: आवाज रेडियो लुम्बिनी
1: परिश अब मेजर को पासुमा

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षले बीबीएस र बीएड मा भर्ना खुल्यो।
3: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
2: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
3: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
2: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
4: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
5: के भनौँ दाई? रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
4: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
6: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा। तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-6-76, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
7: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
8: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा बाह्र पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
7: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
8: पशुपति कलेज तिलोत्तमा 16 कोटी होबा बोहिया रूपन्देही।
9: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता। आ का होई डॉक्टरनी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
10: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता जाता।
9: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
11: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
9: फल फूल और साग पात बच्चा के खाना साथ साथ
10: सब मिल के खियावल जाए,
9: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
10: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेसी देवल जाए।
9: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
10: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
12: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
13: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
12: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
16: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
17: सबै मिलाई खुवाऊ,
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
0: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि सुवर्ण अवसर।
20: प्राविधिक शिक्षा किन पढ्ने,
0: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता,
20: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर,
0: सजिलै आय आर्जन गर्न सकिने,
20: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
0: र रोजगारी सिर्जना गर्न सकिने, 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
20: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
0: फारम भर्ने अन्तिम मिति यही असार 29 गते सम्म।
20: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
0: मोबाइल 98570 28 815, 98570 33 813, 98470 88 377 र 98648 58 148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
17: स्वास्थ्यमा बुटवल,
21: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
17: असल अभ्यासदेखि नीतिका कुरा,
21: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
17: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.2 MHz
0: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
17: कार्यक्रम स्वास्थ्यमा बुटवल।
22: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
23: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम, रूपन्देही।
24: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
25: ए ल ल लिनुहोस् भाइ।
24: अनि दाई कति भयो पैसा?
25: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
26: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
23: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम, रूपन्देही।
21: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
27: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
21: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
27: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
21: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
27: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
21: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
27: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
21: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
23: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम, रूपन्देही।
28: रेडियो लुम्बिनी 96.8 MHz।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?

0: के को छलफल हो दाई भाउजू? दुवै जना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
0: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
8: जडिलो बाटो बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौ र गर्नै पर्ने भए सावधानी पूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डडेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान, सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं, छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
11: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
10: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
11: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: होइन श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
13: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
12: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
13: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन 2075 को अपाङ्गता को परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गता को परिचय पत्र पनि छ दिदी।
12: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहिलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
13: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
12: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
14: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Margakanti Ofisi Siment. Desh ko Siment.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870.
5: होइन पुर्खे बा, किन के भयो र?
6: बाह्र चौरास घुमे गरेर
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या. एकपटक यिनलाई मडिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो.
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल.
5: होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक. अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक.
7: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही. फोन 071-562-744 562-745.
8: वडा अध्यक्षज्यू नमस्कार.
9: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
8: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो. प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्, केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्ग्याइदिनु पर्यो भनेर निवेदन दिएको छ. तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त.
9: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन. त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन. क्षेत्र अधिकार मेचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि.
8: टोल छिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन.
9: अह, हुँदै हुँदैन. यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ. यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ. जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं. नेपाल सरकार विज्ञापन बोर्ड.

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: साउजी क्यूआर भए
7: ए बगनुस् त, मेसेज आएको छैन।
8: घरी एसएमएस आएन।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: यति बेला साँझको

0: एसई मा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
1: प्राविधिक शिक्षा किन पढ्ने?
0: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
1: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
0: सजिलै आय आर्जन गर्न सकिने,
1: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
0: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
1: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
0: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
1: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
0: मोबाइल 98570-28815, 98570-33813, 98470-88377 र 98648-58148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह पाँच बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने सरकारको तयारी, प्रभावित हुने कर्मचारीहरू आन्दोलित। नक्कली नोट बनाउने एक भारतीय सहित छ जनाको गिरोह बुटवलबाट पक्राउ, 6,22,000 रूपियाँ बराबरका 1,000 का नक्कली नोट बरामद। आजदेखि बजारमा साबिकमा जस्तै भरी सिलिण्डर ग्यास उपलब्ध हुने, ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न संसदीय समितिको निर्देशन। किसानहरूद्वारा काठमाडौँको माइतीघर मण्डला सड़कमा गोलभेडा फ्याँकेर विरोध प्रदर्शन। धितोपत्र बोर्डद्वारा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, शेयर बजार घट्दा पनि प्रतिफल लिन सक्ने व्यवस्था। लुम्बिनी प्रदेशका 8 स्थानीय तहका नवप्रवर्तन साझेदारी कार्यक्रम स्वीकृत, प्रति पालिकाले 25 लाख अनुदान पाउने। र विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज इंग्ल्याण्ड र अर्जेन्टिना भिड्दै।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। सरकारले करार ज्यालादारी र अस्थायी कर्मचारी हटाएर आउटसोर्सिङबाट प्रस्फूर्ति गर्ने तयारी गरेसँगै विरोध शुरू भएको छ। श्रेणीविहीन अस्थायी करार र दैनिक ज्यालादारी कर्मचारीले आज सिंहदरबारमा प्रदर्शन गरेका हुन्। हिजो अर्थ मन्त्रालयमा धरना दिएका उनीहरूले आज सिंहदरबारमा प्रदर्शन गरेका हुन्। सरकारले प्रशासनिक खर्च घटाउने भन्दै अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने नीति ल्याएपछि तीनै तहका झण्डै 57,000 भन्दा धेरै कर्मचारी घर फर्किनुपर्ने अवस्था आएको छ। संघ सरकार मातहत करिब 14,000, प्रदेश मातहत 8,000 र स्थानीय तह मातहतमा 35,000 करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन्। साउन 1 गतेबाट करार ज्यालादारी र अस्थायी कर्मचारी हटाउने सरकारी तयारीपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनरत कर्मचारीले आफूहरूलाई थाहै गर्नुपर्ने, सर्वोच्च अदालतले सुविधाका पक्षमा गरेका फैसला कार्यान्वयन गर्नुपर्ने र सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। करार ज्याला र अस्थायी कर्मचारी हटाउँदा हाल सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगी, सरसफाई कर्मचारी, प्लम्बर, माली, मेकानिक, मलेप बेरुजी फर्सेट सम्बन्धी सहयोगी, माइक अपरेटर, कम्प्युटर अपरेटर, डेटा इन्ट्री अपरेटर, सवारी चालक, चौकीदार लगायतको जागिर गुम्नेछ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफू मातहतका सम्पूर्ण कार्यालय, विभाग, अस्पताल र प्रतिष्ठानमा करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ। मन्त्रालयले असार 30 गतेको सचिव स्तरीय निर्णय अनुसार आज एक परिपत्र जारी गर्दै करार भर्ना प्रक्रियालाई व्यवस्थित, पारदर्शी र नियमसंगत बनाउन निर्देशन दिएको हो। प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न एक भारतीय सहित 6 जनालाई बुटोलबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट 1,000 दरका नक्कली नेपाली नोट छाप्ने मेसिन सहित नक्कली नोट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बुटवल सह नेपालगंज रोड स्थित एक पसलबाट नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न रहेको आरोपमा 6 जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट 6,22,000 रूपियाँ बराबरका नक्कली नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बुटवलकी गंगा कुमारी पूर्व छाने, कास्कीका किरण कृष्ण तिवारी कृष्ण, कपिलवस्तुका सञ्जय थारू, भक्तपुरका रामचन्द्र खत्री, दोलखाका पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल सिलगढ़ी स्थित भक्तिनगर थाना निवासी 49 वर्षीय वासुमित्र आनन्द रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने 1 कार्टुन कागज, लेमिनेशन मेसिन, विभिन्न रसायन, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन तथा 6 थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले पक्राउ परेका सबै विरूद्ध मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढ़ाइएको जानकारी गराउनुभयो। नेपाल आयल निगमले आजदेखि साविककै 14.2 किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ। इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनीहरूबाट एलपी ग्यास लोडिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा 14.2 किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। निगमले 14.2 किलो ग्यासको मूल्य प्रति सिलिण्डर 2060 तोकेको छ। निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन 29 गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल 7.1 किलो ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो। यसैबीच प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभावसहित अध्ययन तथा अनुसन्धान गरी 7 दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो। उहाँले पुराना ग्यास सिलिण्डरको उपयोगबाट उपभोक्तालाई पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नेपाल एलपी ग्यास आयल निगम र मन्त्रालयको तर्फबाट नियमित अनुगमन गरी गुणस्तरीय जाँचको सुनिश्चितता गर्न थप निर्देशन दिनुभएको छ। किसानहरूले काठमाडौँको माइतीघर मण्डलाको सड़कमा गोलभेडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। स्थानीय गोलीभेडाको मूल्यमा आएको अत्यधिक गिरावट विरूद्ध काठमाडौँ उपत्यका र आसपासका जिल्लाका किसानहरूले सड़क आन्दोलन गरेका हुन्। भारतबाट सस्तो मूल्यमा भित्रिएको ठूलो परिमाणको गोलभेडाका कारण स्वदेशी उत्पादनले बजार नपाएको र लागत मूल्य समेत नउठेको किसानहरूको गुनासो छ। कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज सानो लोकल गोलभेडाको न्यूनतम थोक मूल्य प्रतिकिलो जम्मा 8 रूपियाँ र अधिकतम 12 रूपियाँ मात्रै रहेको छ। उपभोक्ताले भने खुद्रा बजारमा महँगो मूल्य तिरिरहेका छन्। नुवाकोटका किसान नेता श्रीराम घिमिरेका अनुसार सरकारको स्वदेशी कृषि प्रवर्धनको नारा व्यवहारमा लागू नहुँदा वास्तविक किसानहरू पेसा छान्ने अवस्थामा पुगेका छन्। कुनै संगठित ब्यानर नभएको आन्दोलनमा विभिन्न जिल्लाका पीड़ित किसानहरूको सहभागिता रहेको छ। नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ। अर्थ समितिको आजको बैठकमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ़दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था ल्याउन सर्ट सेलिङ प्रणाली लागू गर्न लागेको जानकारी गराउनु भएको हो। नेपालमा शेयर बजार सधैँ बढ़िरहनुपर्ने मान्यता रहेको भन्दै उहाँले कुनै पनि देशको पूँजी बजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने बताउनुभयो। बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव दिने गरिएको उहाँको गुनासो छ। बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष प्लेइङ फिल्ड उपलब्ध गराउनु मात्रै रहेको भट्टले सर्ट टेलिङ प्रणाली लागू गरेपछि बजार घट्दा आन्दोलनमा उत्रिने अहिलेको समस्याको अन्त्य हुने बताउनुभयो। यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। मूल्य घटेपछि त्यही शेयर किनेर फिर्ता गरेर मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ। बजार बढ़ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिले झैं शेयर किनेर मूल्य बढ़ेपछि बिक्री गरी नाफा लिन सक्नेछन्। लुम्बिनी प्रदेश सरकारको प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना 25 लाख रूपियाँका दरले अनुदान उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज बसेको प्रदेश निर्देशक उपसमितिको बैठकले प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम दस्तावेज तथा नवप्रवर्तन साझेदारी परियोजना सञ्चालन कार्यविधि 2082 बमोजिम उक्त निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष 2082-83 अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमको वार्षिक प्रगतिको समीक्षा गर्दै आगामी वर्षका लागि पूर्ण प्रस्ताव पेश गरेका स्थानीय तहका परियोजना मध्ये मूल्याङ्कनका आधारमा उत्कृष्ट 8 परियोजना स्वीकृत गरेको छ। स्वीकृत परियोजनामा रोल्पाको सुनसहरी गाउँपालिकाको जुनेलीमा किसान व्यावसायिक कृषि परियोजना, गुल्मीको सत्यवती गाउँपालिकाको सूचना प्रविधि तथा उद्यमशील विद्यालय विकास कार्यक्रम, गुल्मीकै मुसिकोट नगरपालिकाको प्रत्येक वडाको पहिचान एउटा उद्योग, पाल्पाको रम्बा गाउँपालिकाको सूचना प्रविधि मैत्री शिक्षा, रोल्पाको थवाङ गाउँपालिकाको पर्यटन प्रवर्धन कार्यक्रम, अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको स्मार्ट शिक्षा परियोजना, नवलपरासीको सुस्ता गाउँपालिकाको प्रविधि मैत्री डिजिटल शिक्षा तथा बर्दियाको गेरुवा गाउँपालिकाको डिजिटल प्रविधिमा आधारित स्थानीय सेवा रहेका छन्। प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 नवप्रवर्तन साझेदारी परियोजनाका लागि 2 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। सोही बजेटबाट स्वीकृत 8 वटै स्थानीय तहलाई प्रतियोजना 25 लाख रूपियाँका दरले अनुदान उपलब्ध गराइने निर्णय गरिएको छ। कार्यविधि अनुसार स्थानीय तहले बेहोर्नुपर्ने न्यूनतम लागत सहभागिता भने यथावत रहनेछ। र फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज राति 2 पुराना प्रतिद्वन्दी इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। क्वार्टर फाइनलमा अर्जेन्टिनाले स्विटजरल्याण्डलाई र इंग्ल्याण्डले नर्वेलाई हराउँदै अन्तिम 4मा पुगेका हुन्। इंग्ल्याण्ड 60 वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने र साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म 5 पटक प्रतिस्पर्धा भएकोमा इंग्ल्याण्ड 3 र अर्जेन्टिना 2 खेलमा विजयी भएको छ। अहिलेसम्म अर्जेन्टिनाले 3 र इंग्ल्याण्डले 2 पटक उपाधि जितेका छन्। विश्वकपमा इंग्ल्याण्ड र अर्जेन्टिना बीच 24 वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। यी दुई बीचको खेललाई विश्वकपकै सबैभन्दा चर्चित राइभलरी अर्थात प्रतिद्वन्दिता मानिन्छ। आजको खेलका लागि अकल्याण्डमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। इंग्ल्याण्ड र अर्जेन्टिना बीचको प्रतिस्पर्धामा मैदानभित्रको विवाद र ऐतिहासिक भू राजनैतिक तनाव जोड़िने गर्छ। यही खेल खबर सँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने सरकारको तयारी, प्रभावित हुने कर्मचारीहरू आन्दोलित। नक्कली नोट बनाउने एक भारतीय सहित छ जनाको गिरोह बुटवलबाट पक्राउ, 6,22,000 रूपियाँ बराबरका 1,000 का नक्कली नोट बरामद। आजदेखि बजारमा साबिकमा जस्तै भरि सिलिण्डर ग्यास उपलब्ध हुने, ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न संसदीय समितिको निर्देशन। किसानहरूद्वारा काठमाडौँको माइतीघर मण्डलाको सड़कमा गोलभेडा फ्याँकेर विरोध प्रदर्शन। धितोपत्र बोर्डद्वारा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, शेयर बजार घट्दा पनि प्रतिफल लिन सक्ने व्यवस्था। लुम्बिनी प्रदेशका 8 स्थानीय तहका नवप्रवर्तन साझेदारी कार्यक्रम स्वीकृत, प्रतिपालिकाले 25,00,000 अनुदान पाउने। र विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज इंग्ल्याण्ड र अर्जेन्टिना भिड्दै। अपराह्न 5 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: Arga Khanti OPC Cement, Desh Ko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470240870.
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो. हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर. फोन 071410380, 071410479. मोबाइल 98575188, 98575252. www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ.
6: होइन पुर्खे बा, किन के
7: भयो?
6: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या. एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो. 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल. होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
7: ए, क्रिम्सनमा गएको सब ठिक ठाक. अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक.
6: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही. फोन 071562744, 562745.
8: बाबा, मलाई आज स्कुल जाने मन छैन. आज जाँदिन नि है.
9: लो, किन नि? के भयो, सन्चो भएन?
8: होइन, यतिकै जाने मन लागेन.
9: यतिकै पनि हुन्छ?
8: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ.
9: ए, कुरा त्यस्तो पो. ल हिँड, म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
10: नमस्ते. कति कामले पाल्नु भयो?
9: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
10: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
8: हस् म्याडम.
11: नेपाल सरकार विज्ञापन बोर्ड.
12: ओहो ला,
13: ल ल ल ल, मरे के हो?
12: हेर त, रगतै रगत भयो. छ्या, म त त्यस्तो हेर्न नि सक्दिन.
13: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
12: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो, केही ठेगान छैन.
13: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
12: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
14: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ.
15: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
14: नेपाल सरकार विज्ञापन बोर्ड.
16: खुसीको खबर खुसीको खबर खुसीको खबर
17: होइन के खुसीको खबर हो दाजु?
16: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
17: हो र?
16: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
18: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175625970। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
0: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
8: केको छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
0: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
8: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हुन्छ।
7: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
9: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
10: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेछौ त?
11: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
10: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
12: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपन्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 0175-92-183, मोबाइल 98570068-05, 97-676, 0191-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: कक्षा 12 को बोर्ड परीक्षा में उत्तीर्ण संपूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षा को शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देही में बीबीएस र बीएड प्रथम वर्ष में भर्ना खुले सहर्ष जानकारी गराउँदछौ।
13: इस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल इस कलेज में भर्ना भई आफ्नो सीट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
0: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
13: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
0: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
13: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
14: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
15: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
14: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
14: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
17: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाउ।
17: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
20: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार, दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हातखुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकलसेल रोगको रोकथाम:
3: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य

0: निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
5: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
3: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
8: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
9: प्राविधिक शिक्षा किन पढ्ने?
8: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
9: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
8: सजिलै आय आर्जन गर्न सकिने,
9: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
8: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
9: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
8: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
9: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
8: मोबाइल 98570 28 815, 98570 33 813, 98470 88 377 र 98648 58 148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
10: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिकेछन्।
11: ए जान्त जान्त
4: होइन, के भयो बाबु?
12: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
4: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
13: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
14: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
13: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
14: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
13: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
14: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
13: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
14: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
13: प्रत्येक छ महीना में जन्मे छ महीना देखि 59 महीना

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
2: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98 579 34, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 98 550 50 934।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली लाइन्सोक नारायणगढ़, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98 512 40 934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस् मलाई सन्चो भयो।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त। कर्णालीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा। कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने।
0: होटल संघका पदाधिकारी र प्रधानमन्त्री शाहबीच भेटवार्ता। ढुक्क भएर लगानी गर्न सरकारको आग्रह। सरकार र धितोपत्र बोर्डको सक्रियतापछि आज शेयर बजारमा दोहोरो अंकको वृद्धि।
1: अबका केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़दै जाने अनुमान। वर्षासँगै हैजाको जोखिम उच्च। स्वच्छ खानपान र सरसफाईमा ध्यान दिन विज्ञको सुझाव।
2: काँचे खानेकुराहरूलाई पनि सफा पानीले पखालेर खानाहरू बासी सडी गलेको नखाने, साबुन पानीले हात धुने गरियो भने चाहिँ हामी धेरै हदसम्म झाडा पखाला जन्य समस्याहरूबाट बच्न सक्छौ।
0: भारतमा 18 दिनदेखि अनसनरत पर्यावरण अभियन्ता वाङचुकको स्वास्थ्य अवस्था बिग्रदै दिल्ली उच्च अदालतद्वारा केन्द्र सरकारसँग जवाफ माग।
1: र नेपालले सन् 2028 को T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायर खेल्ने। 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट। विश्वकपको दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दै। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जबरजस्ती विस्थापन तथा पुनर्स्थापनाको विषयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले दर्ता गराउनु भएको यो प्रस्तावलाई एमाले, नेकपा र श्रम संस्कृति पार्टीका सचेतकहरूले समर्थन गरेका छन्। प्रस्तावमा गएको वैशाखमा काठमाडौँ सहित देशभरका नदी किनारका बस्तीमा पर्याप्त तयारी बिना डोजर चलाएको भन्दै सरकारको आलोचना गरिएको छ। सरकारी तथ्याङ्क अनुसार 2,616 घरधुरी 11,000 जना विस्थापित भएका थिए। होल्डिङ सेन्टरहरूमा स्वच्छ पानी, शौचालय र स्वास्थ्य सेवाको अभाव रहेको, कृतिपुरको सेन्टर बाढ़ीले डुब्दा कागज पत्र र बाल बालिकाका शैक्षिक सामग्री नष्ट भएको प्रस्तावमा उल्लेख छ। विस्थापनका कारण मनोसामाजिक आघात र आत्महत्या घटना भएको समेत प्रस्तावमा भनिएको छ। सर्वोच्च अदालत र संयुक्त राष्ट्रसंघको आग्रह व्यवस्था गरेको भन्दै सांसदहरूले 7 दिनभित्र तथ्याङ्क सार्वजनिक गर्न, सुरक्षित आवास मिलाउन र 3 महिनाभित्र स्थायी पुनर्स्थापना योजना ल्याउन माग गरेका छन्।
1: सरकारले आउँदो कार्तिक मसान्तभित्र संघीय संसदमा 64 विधेयक दर्ता गर्ने प्रतिबद्धता जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संसदमा आउँदो एक वर्षभित्र पेश गर्ने 166 विधेयकको सूची सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई बुझाउनु भएको हो। सूची अनुसार कार्तिकसम्म 64, फागुनसम्म थप 45 र आउँदो वर्षको असारसम्ममा थप 57 विधेयक संसदमा पेश गरिनेछ। विधायन ऐन 2081 कानून मन्त्रालयले आउँदो वर्षमा सदनमा पेश गरिने विधेयकहरूको सूची असार मसान्तभित्र संघीय संसदमा पठाइसक्नुपर्ने व्यवस्था छ। यसरी सूची बुझाउँदा सरकारले प्राथमिकता क्रम समेत निर्धारण गर्नुपर्छ। विधेयकको सूची बुझाउँदै मन्त्री गौतमले सेवा प्रवाह सहजीकरणका लागि नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ। सत्ता सहकार्य गरिरहेका दलबीच बजेटको विषयलाई लिएर विवाद भएपछि कांग्रेसका मुख्यमन्त्री शाहले एमालेका 3 मन्त्री र 1 राज्य मन्त्रीलाई बर्खास्त गर्नुभएको हो। मन्त्रीहरू बर्खास्त गरेपछि बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। यता कर्णाली प्रदेशमा भने सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। बिहान मन्त्री परिषद बैठक अघि मुख्यमन्त्री यमलाल कणेललाई भेटेर कांग्रेसबाट प्रतिनिधित्व गर्ने 4 मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। राजीनामा स्वीकृत भइसकेको छ। यसअघि भएको आलोपालो नेतृत्वका सहमति एमाले नमानेको कांग्रेसका मन्त्रीहरूको भनाइ छ। यी दुई घटनासँगै कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने भएको छ। कांग्रेसले एमालेसँगको सहकार्य तोड्नुका मुख्य दुई कारण गएको वर्षको जेएनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्नु र प्रदेश सरकारहरूमा एमालेको व्यवहार उचित नहुनुलाई मानेको छ। कांग्रेसले अब सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने र त्यसपछि नेकपासँग सहकार्यको प्रयास गर्ने तयारी गरेको बताएको छ। नेकपासँग सहमति नजुटेमा प्रदेशमा विपक्षमा बस्ने कांग्रेसको भनाई छ। यो विषयमा हिजो कांग्रेस सभापति गगन थापा र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल शुरू भइसकेको नेताहरूले बताएका छन्। कांग्रेसले यो विषयमा औपचारिक निर्णय भने गरिसकेको छैन। एमालेको उच्च तहमा कुराकानी भइरहेको पनि नेताहरूले बताएका छन्। कांग्रेस एमाले गठबन्धन टुटेमा प्राय सबै प्रदेशमा सरकारमा असर पर्ने देखिन्छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह र होटल संघ नेपाल हानका पदाधिकारीहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले देशको पर्यटन प्रवर्धनका निमित्त द्रुत गतिमा काम भइरहेको भन्दै चिन्ता नगर्न र लगानी बढ़ाउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले व्यवसायहरूलाई कानूनको पालना गर्दै व्यवसायिक जिम्मेवारी पूरा गर्न साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक नीति साझेदारी पीपीपी मोडलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समेत सहभागी हुनुभएको छलफलमा हानका पदाधिकारीहरूले देशको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराएका छन्। अहिले वार्षिक 12 लाख मात्र पर्यटक भित्रिरहेका जानकारी दिँदै व्यवसायहरूले पर्यटन आगमन बढ़ेमा अन्तर्राष्ट्रिय रोजगारीमा वृद्धि गर्ने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने जानकारी गराएका छन्।
0: नेपाल धित्तपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ। अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ़दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था ल्याउन सर्ट सेलिङ प्रणाली लागू गर्न लागेको जानकारी गराउनु भएको हो। यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताहरूले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। मूल्य घटेपछि त्यही शेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ। बजार बढ़ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिले झैं शेयर किनेर मूल्य बढ़ेपछि बिक्री गरी नाफा लिन सक्नेछन्। नेपाल धित्तोपत्र बोर्डले सार्वजनिक गरेको मार्गचित्र अनुसार नेपालमा डिम्याट खाताको संख्या 77,66,565 पुगेको छ। अहिले नेपालको कुल जनसंख्याको 26% भन्दा बढ़ी मानिससँग लगानीकर्ताको डिम्याट खाता रहेको बताइएको छ।
1: यसैबीच धित्तोपत्र बोर्ड र सरकारको सक्रियतासँगै आज शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 14 बढ़ेर 2,590.29 बिन्दुमा पुगेको छ। आज म्यूचुअल फण्ड र लगानी बाहेक सबै समूहको उपसूचक बढ़ेकामा विकास बैंक र निर्जीवम बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिज 8,41 करोड़को कारोबार भएकोमा आज 362 कम्पनीको 84,73,000 कित्ता शेयर 4,17 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बर्खायाममा हैजाको जोखिम र सावधानीका उपाय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
7: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता सुदूरपश्चिम एमालेका मन्त्रीहरू बर्खास्त कर्णालीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा कांग्रेसले सबै प्रदेशमा एमाले संघको सहकार्य तोड्ने होटल संघका पदाधिकारी र प्रधानमन्त्री शाहबीच भेटवार्ता सरकार र धितोपत्र बोर्डको सक्रियतापछि आज शेयर बजारमा दोहोरो अंकको वृद्धि लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। मौसमविदले आउँदा केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ़दै जाने पूर्वानुमान गरेका छन्। हिजो र अस्तिको तुलनामा आज वर्षामा केही कमी आए पनि भोलिदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रममा बढ़ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। उहाँका अनुसार अहिले देशभर मनसूनी वायुको प्रभाव कायम छ। मनसूनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थान भन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने संकेत देखिएको हो। लगातार पानी परिरहेकोले मध्यममा वर्षाले पनि बाढ़ी पहिरो जस्ता प्रकोप बढ़ाउन सक्ने भन्दै विभागले सचेत रहन भनेको छ।
0: मनसून सक्रिय भएसँगै देशका विभिन्न भागमा हैजाका शंकास्पद बिरामी देखा पर्न थालेका छन्। यो वर्षको मनसून शुरू भए यता मोरङ र बझाङमा हैजाका बिरामी देखा परिसकेका छन् भने काठमाडौँका विभिन्न अस्पतालमा हैजाका शंकास्पद बिरामी पुगेका इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। धेरैसो ठाउँमा झाडा पखाला लागेको हो भनेर तत्काल रोकथाम नगर्दा हैजाले समुदायमा प्रकोपको रूप लिने गरेको छ। विशेष गरेर कस्तो अवस्थामा हैजाको जोखिम बढ़ी हुन्छ भनेर साथी सम्झना महर्जनले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डेलाई सोध्नु भएको छ।
2: विशेष गरेर खानेपानी चाहिँ प्रदूषित भएको अवस्थामा र खानेपानीलाई शुद्धिकरण नगरिकन खायौं भने एउटा जोखिम रहने भयो। र अर्को कुरा चाहिँ जुन काँचै खाने खानेकुराहरू हुन्छन् हामीले काँचै खाने खानेकुराहरू पनि राम्रोसँग नपखालिकन खाने अथवा फोहोर पानीले पखालेर खाने गर्दाखेरि पनि यसको जोखिम चाहिँ रहन्छ।
10: खानेपानी र ढलको सँगसँगै पाइपलाइनहरू छ हाम्रोमा त होइन, यसले गरेर चाहिँ सम्भावना जोखिम कतिको छ?
2: जोखिम रहन्छ किनभने यो हैजाको कीटाणु बिरामीको दिशाबाट बाहिरिन्छ र त्यो दिशा चाहिँ यदि कुनै कारणवश खानेपानीको मुहानसँग गएर मिसियो भने चाहिँ ती कीटाणुहरू पानीको मार्फत अर्को स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्दछन्। प्रवेश गरिसकेपछि त्यो स्वस्थ व्यक्तिलाई पनि झाडा पखाला जाने समस्या हुन्छ। त्यसकारणले वर्षायामको समयमा विशेष गरेर जुन खानेपानीका खुल्ला स्रोतहरू हुन्छन् जस्तो कुवा पँधेरो यस्ता मुहानहरूमा अथवा ती मुहानहरूबाट पाइप मार्फत पनि घर घरमा पानी पुर्याउँदाखेरि चाहिँ प्रदूषित पानी घर घरमा पुग्ने र व्यक्तिहरूले त्यसको प्रयोग गर्दाखेरि चाहिँ यसको जोखिम रहन्छ।
10: हैजा र झाडा पखाला अलिक छुट्याउन कहिले कहिले गाह्रो पनि हुन सक्छ, कसरी छुट्याउन?
2: झाडा पखाला भनेको चाहिँ अब दिशा 24 घण्टामा 3 पटक भन्दा बढी समय पातलो दिशा भयो भने हामीले त्यसलाई झाडा पखाला भन्छ। र हैजालाई हामीले बढी किन चाहिँ बढी चासो दिन्छौ भन्दाखेरि हैजाले चाहिँ एकदमै छिटो कडा खालको झाडा पखाला एकदम छिटो झाडा पखाला भइरहने अनि पानी धेरै शरीरबाट पानी धेरै खेर जाने जसले गर्दाखेरि शरीरमा जल वियोजन भए मान्छेको मृत्यु पनि हुन सक्ने, अरू झाडा पखालामा यति छिटो झाडा पखाला भएर चाहिँ जल वियोजन हुने सम्भावना अलिक कम हुने भने हैजामा अलिक बढी हुने हुनाले र मान्छेको ज्यान पनि जान सक्ने हुनाले हैजा हामीलाई अलिक बढी कन्सर्न भएको हो। नत्र धेरै छन् झाडा पखाला गराउने कारणहरू, हैजा आउँ कहिले काहीँ फुड पोइजनिङले पनि हुन्छ, विभिन्न कारणहरू छन्, त्यसमध्ये चाहिँ एउटा हैजा भयो।
10: अब हैजा नै हो भनेर पहिचान गर्ने लक्षणहरू चाहिँ कस्ता खालका देखिन्छन् त?
2: महत्वपूर्ण कुरा गर्नुभयो, हैजा हो भन्ने लक्षण कसरी थाहा पाउने भन्दाखेरि मुख्यतया यसमा धेरै छिटो छिटो दिशा लाग्ने र दिशा पनि एकदमै धेरै पानी जस्तो दिशा लाग्ने अनि कहिले काहीँ भमिट पनि हुने, पेट नदुखी पखाला लाग्ने समस्या बढी हुन्छ। अरू झाडा पखाला लाग्दाखेरि कहिले पेट दुख्ने भयो भने चाहिँ अब हैजा होइन कि भन्नुपर्छ होइन, तर तत्कालले स्वास्थ्य संस्थामा पुग्नुपर्छ।
10: अब चाहिँ अलिकति बस्ने उपायमा केन्द्रित रहेर जानकारी दिनुपर्दा चाहिँ के उपायहरू हुन सक्छ त?
2: यसमा मुख्यतया यसको रोकथाम नै सबभन्दा राम्रो उपचार हो। बस्तायतको समयमा खाने पानीलाई शुद्धिकरण गरेर उमालेर हुन सक्छ, फिल्टर गरेर हुन सक्छ, अथवा चाहिँ क्लोरिन झोल मिसाएर हुन सक्छ। त्यो खाने पानीलाई शुद्धिकरण गरेर मात्रै खान सकियो भने हात खुट्टाको सरसफाई, अब विषा धोइसकेपछि फोहोर कुरा छोइसकेपछि सफा साबुन पानीले हात धुने, अनि खाने काँचे खानेकुराहरूलाई पनि राम्रो सफा पानीले कीटाणु रहित पानीले चाहिँ पखालेर मात्रै त्यसको खाने, खानाहरू बासी सडेकाले घोल्न खाने गरियो भने चाहिँ हामी धेरै हदसम्म झाडा पखाला जन्य समस्याहरूबाट बच्न सक्छौँ। मनसुनको समयमा सबभन्दा राम्रो उपाय भनेको खाने पानीलाई चाहिँ शुद्धिकरण गरेर मात्रै खाने, बाहिरको सडे गलेको नखाने, सफा ठाउँको खानेकुराहरू मात्रै खाने, यो कुराहरू बानी अप्नाउन सकियो भने हामी धेरै हदसम्म झाडा पखालाबाट बच्न सक्छौँ।
0: उहाँ हुनुहुन्थ्यो एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे। नेपाल दर्पणमा खबरको सिलसिला, सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न सम्पत्ति छानबिन आयोगलाई काम कार्य रोक्नको लागि अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश निरपध्वज निरौलाको इजलासले आयोगको काम कार्य रोक्नु भन्दै अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले गएको शुक्रबार पनि सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेशमा अस्पष्ट हुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको सम्पत्ति जाँचबुझ यथावत रहने भन्दै सूचना निकालेको थियो। त्यो सूचना विरूद्ध अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। कसैको पनि सम्पत्ति विवरण नमाग्न, छानबिन नगर्न र कार्यवाही सिफारिश नगर्न दिएको अन्तरिम आदेशलाई आफू खुशी व्याख्या गरेर आयोगले निकालेको सूचना खारेज गर्न माग गर्दै लिगल इनोभेशन एण्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता उपाध्यायले दिनुभएको रिटको सम्बन्धमा आज सर्वोच्चले अर्को आदेश दिएको हो।
1: नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले गैर कानूनी सम्पत्ति आर्जन र घुस दुवै मुद्दामा पौडेललाई दोषी ठहर गरेको हो। फैसला अनुसार पौडेलले 2.5 वर्ष कैद भुक्तानी गर्नुपर्नेछ भने बिगो र जरिवाना गरी 12,75,00,000 रूपियाँ बुझाउनुका साथै पीड़ित राहत कोषमा 51,00,000 रूपियाँ जम्मा गर्नुपर्नेछ। पौडेलले अकुत सम्पत्ति आर्जनतर्फ 12,75,00,000 र घुसतर्फ 3,08,50,000 रूपियाँ भ्रष्टाचार पुष्टि भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार पौडेलले सिंगापुरमा रहेको बैंक खाता मार्फत आर्थिक कारोबार गरेका थिए। पौडेलको घरबाट बरामद उपकरणको फरेन्सिक प्रतिवेदनबाट सिंगापुरमा 13,53,00,000 रूपियाँ बराबरको विदेशी रकम जम्मा भएको खुलेपछि अभियोग पत्र दायर भएको थियो।
0: इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर दिल्लीराज खड्का 6,00,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। पुलको डिजाइन स्वीकृत गराइदिने प्रक्रिया तथा ठेकाको भुक्तानी प्रक्रियामा सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस माएका खड्कालाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। झापाको दमक नगरपालिका वडा नम्बर 9 रहेको एउटा खाजा घरबाट पक्राउ परेका खड्का इलामको चुलाचुली गाउँपालिकामा अधिकृत 6 पदमा कार्यरत थिए।
1: संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सहित समितिले ग्यास सहज आपूर्ति हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकले पुराना सिलिण्डरका कारण उपभोक्तामा पर्न सक्ने जोखिम कम गर्न, बजारमा नियमित अनुगमन र गुणस्तर जाँच सुनिश्चित समेत गर्न निर्देशन दिएको सभापति अन्सारीले बताउनु भएको छ। बैठकमा मन्त्रालयले आजदेखि पूर्ण क्षमता अर्थात 14.2 किलोको ग्यास सिलिण्डर कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ। मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले आपूर्ति सहज बनाउन र ढुवानी लागत घटाउन यस्तो निर्णय गरेको जानकारी दिनुभएको छ। यसअघि रूस युक्रेन युद्ध र आपूर्तिमा देखिएको अवरोधका कारण आधा अर्थात 7.1 किलोको सिलिण्डर वितरण गर्ने निर्णय अनुसार कार्यान्वयन गरिएको थियो। पूर्ण सिलिण्डर बजारमा ल्याउने निर्णय भएपछि बजार पूर्ण रूपमा सहज हुन अझै 1.5 महिना लाग्ने उहाँले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

불렀잖아. 딱 해서 보너스 빵. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: पल्ट बाटो काट्नु लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। बर्ड फ्लूको कारण कुखुरा मरेपछि सरकारले पीड़ित किसानलाई 50 करोड़ 71 लाख रूपियाँ राहत उपलब्ध गराएको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार यस वर्ष हालसम्म झापा मोरङ सुनसरी चितुवन काठमाण्डू भक्तपुर ललितपुर र काभ्रेका 105 किसानलाई राहत उपलब्ध गराइएको हो। बर्ड फ्लू नियन्त्रणका लागि पशु विभागको माताहतमा नष्ट गरिएका कुखुराको क्षतिपूर्ति स्वरूप 75% राहत प्रदान गर्ने गरेको छ। विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रणका लागि पछिल्लो 3 महिना देशभर झण्डै 7,54,500 पंक्षी 10,91,303 अण्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार 3 महिना यता बर्ड फ्लू फैलिएको 11 जिल्ला मध्ये काठमाण्डु उपत्यका 3 जिल्ला र काभ्रेमा बर्ड फ्लू अझै देखिँदैछ।
2: सिंहदरबारमा अस्थायी र करार तथा दैनिक जालादारी कर्मचारीहरूले प्रदर्शन गरेका छन्। हिजो अर्थ मन्त्रालयमा धरना दिएका उनीहरूले आज सिंहदरबारमा प्रदर्शन गरेका हुन्। सरकारले प्रशासनिक खर्च घटाउने भन्दै अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने नीति ल्याएपछि तीनै तहका झण्डै 50,000 भन्दा बढ़ी कर्मचारी घर फर्काउनुपर्ने अवस्था आएको छ। साउन 1 नै कर्मचारी हटाउने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल भएपछि आन्दोलन गर्नु परेको उनीहरूको भनाइ छ।
3: खोटाङमा आफ्नै दाजुभाइबीच झगडा हुँदा एकजनाको ज्यान गएको छ। प्रहरीका अनुसार साकेला गाउँपालिका वडा नम्बर 4 माक्तिमका 48 वर्षीय इमान सिंह राई र उनका आफ्नै भाइ 35 वर्षीय ओइमान सिंह राईबीच झगडा भएको हो। अस्ति सोमबार राति 8 बजेतिर भएको झगडामा ओइमान सिंहको टाउको र पेटमा धारिलो हतियारले गम्भीर चोट लागेको र उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा हिजो ज्यान गएको नेपाल प्रहरीको विज्ञप्तिमा उल्लेख छ। घटनापछि प्रहरीले झगडामा संलग्न 48 वर्षीय इमान सिंह र स्थानीयवासी 30 वर्षीय टीका बहादुर राईलाई पक्राउ गरेको छ। घटनाका बेला 3 जनाले नै अत्यधिक जाड रक्सी खाएको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको दिल्ली उच्च अदालतले शिक्षाविद तथा पर्यावरण अभियन्ता सोनम वाङचुकको अनशनका सम्बन्धमा केन्द्र सरकारसँग जवाफ मागेको छ। वाङचुकले दायर गर्नुभएको पीआईएल अर्थात सार्वजनिक हक वा सरोकार मुद्दाको सम्बन्धमा अदालतले आज केन्द्र र दिल्ली सरकारसँग जवाफ मागेको हो। पीआईएलमा वाङचुकले जीवन बचाउन तत्काल सरकारी हस्तक्षेपको माग गर्नुभएको बीबीसीले जनाएको छ। वाङचुक शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तर मन्त्रमा आमरण अनशन बसिरहनु भएको छ। कानूनी समाचार र विश्लेषण समेट्ने वेबसाइट वार एण्ड बेन्चका अनुसार सामाजिक अभियन्ता तथा अधिवक्ता राकेश कुमार सैनीले पीआईएल दायर गर्नुभएको हो। विषयको गम्भीरता र तत्काल मुद्दाको सुनवाईको आवश्यकतालाई मध्यनजर गर्दै अदालतले भोलि यो निवेदनमाथि सुनवाई गर्ने जनाएको छ। विभिन्न परीक्षामा भएको अनियमितता प्रकरणमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन दवाब दिँदै सोनम वाङचुक 18 दिनदेखि अनशनमा हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था बिग्रदै गएको छ र अनशन शुरू भएपछि तौल 8.4 किलोग्राममा धेरैले घटिसकेको छ। रक्तचाप पनि घट्दै गएको छ। जन्तर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीद्वारा आयोजित विरोध प्रदर्शनमा सहभागी हुनुभएका अभियन्ता वाङचुक त्यसैता निरन्तर अनशनमा हुनुहुन्छ।
3: नेपाल दर्पणमा अब खेल खबर। नेपालले सन् 2028 टी20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्याण्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बोर्ड बैठकले टी20 विश्वकप र एक दिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको हो। आईसीसीका अनुसार सन् 2026 टी20 विश्वकप खेलेका तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सिधै ग्लोबल क्वालिफायरमा खेल्न पाउनेछन्। स्कटल्याण्डले भने 2026 प्रदर्शनका आधारमा सिधै युरोप क्षेत्रीय छनौटको फाइनलमा स्थान बनाउनेछ। ग्लोबल क्वालिफायरका बाँकी 8 ठाउँमा अफ्रिका एसिया र युरोपबाट 2-2 टोली तथा अमेरिका र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट 1-1 टोली छनौट हुनेछन्। ग्लोबल क्वालिफायरमा प्रत्येक क्षेत्रको शीर्ष टोली र अन्य 3 उत्कृष्ट टोली गरी 8 टोली सन् 2028 विश्वकपमा छनौट हुनेछन्। आईसीसीको नयाँ ढाँचा अनुसार अब टी20 विश्वकपको समूह चरणमा 20 टोलीलाई 5 वटामा विभाजन गरी गरिनेछ। हरेक समूहमा चार चार टोली हुनेछन्। यस्तै पहिलो सुपर एटको सट्टा अब सुपर टेन हुनेछ। यसमा हरेक समूहका शीर्ष दुई टोलीलाई दुईवटा समूहमा बाँडिनेछ। सुपर टेनबाट दुवै समूहका शीर्ष टोली सिधै सेमी फाइनलमा पुग्नेछन्। यस्तै दोस्रो र तेस्रो स्थानमा रहने टोलीहरूले सेमी फाइनलमा पुग्न एक अर्कासँग एलिमिनेटर खेल्नुपर्नेछ।
2: नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज भएको एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानले 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर दुई बलमा एक विकेट गुमाएर भेटायो। यसअघि टस जितेर ब्याटिङ गरेको जापानले 20 ओभरमा सबै विकेट गुमाएर 86 रन बनाएको थियो। अब नेपालले सेमी फाइनलमा संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्नेछ। यस्तै अर्को सेमी फाइनलमा इण्डोनेसिया र थाइल्याण्ड बीच खेल हुनेछ। यी चारवटै टोली एसिया कपमा छनौट भएका छन्।
3: र फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज राति पाउने 1 बजे पुराना प्रतिद्वन्दी इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। अमेरिकाको एटलान्टा रंगशालामा हुने यो खेललाई विश्वकपकै सबैभन्दा चर्चित प्रतिद्वन्दिता मानिन्छ। यी दुई टोलीबीच मैदानभित्रको इतिहास र मैदान बाहिरको राष्ट्रिय तनाव दुवै गाँसिएका छन्। सन् 1982 भएको फकल्याण्ड्स युद्धले दुई देशबीच गहिरो घाउ जोड़ेको थियो, जुन आजसम्म पनि नबिर्सिएको सार्वभौमिकता विवाद हो। यस्तै सन् 1986 विश्वकपको क्वार्टर फाइनलमा अर्जेन्टिनाका म्याराडोनाले हातले गरेको गोल र इंग्ल्याण्डका बेकह्यामको रातो कार्ड जस्ता घटनाले यो प्रतिस्पर्धालाई झनै भावनात्मक बनाएका छन्। जसरी क्रिकेटमा भारत र पाकिस्तान खेल्दा संसारलाई चासो हुन्छ, फुटबलमा यी दुई टोली बीचको खेललाई समर्थकहरूले उस्तै नजरले हेर्छन्। यसैले आजको खेलका लागि सुरक्षा व्यवस्थापन कड़ा गरिएको छ र यो केवल फुटबल होइन दुई देशको इतिहास र राष्ट्रिय अस्मिताको लड़ाई पनि मानिन्छ। यस पटक क्वार्टर फाइनलमा अर्जेन्टिनाले स्विजरल्याण्डलाई र इंग्ल्याण्डले नर्वेलाई हराउँदै अन्तिम चारमा पुगेका हुन्। इंग्ल्याण्ड 60 वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने र साबेक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग खेल्नेछ। फाइनल खेल आइतबार मध्यराति पाउने 1 बजे हुनेछ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त। कर्णालीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा। कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने।
2: होटल संघका पदाधिकारी र प्रधानमन्त्री शाहबीच भेटवार्ता। ढुक्क भएर लगानी गर्न सरकारको आग्रह। सरकार र रितोपत्र बोर्डको सक्रियतापछि आज शेयर बजारमा दोहोरो अंकको वृद्धि।
3: अबका केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़दै जाने अनुमान। वर्षासँगै हैजाको जोखिम उच्च। स्वच्छ खानपान र सरसफाईमा ध्यान दिने विज्ञको सुझाव।
2: भारतमा 18 दिनदेखि अनशनरत पर्यावरण अभियन्ता वाङचुकको स्वास्थ्य अवस्था बिग्रदै दिल्ली उच्च अदालतद्वारा केन्द्र सरकारसँग जवाफ माग।
3: र नेपालले सन् 2028 T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायर खेल्ने। 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट। विश्वकपको दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
1: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
8: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
9: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: देख्नु भएन, औषधि हालेको।
9: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: बोक्नुहोस् त, मेसेज आएको छैन
6: घरि, एसएमएस आएन घरि, पेमेन्ट आएको छैन किन?

0: पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: हो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
2: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्।
5: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको बढिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस

0: नगरपालिका 5 मणिग्राम रूपन्देही।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826331111 र 9826211354।
4: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणिमुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 9807788919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
11: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
1: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
11: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
1: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 9857034520।
12: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
13: हाम्रा सेवाहरू
12: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
13: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
12: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
13: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
12: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
14: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
15: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
16: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू
16: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
16: बाल रोग,
9: छाला तथा यौन रोग,
16: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
16: नाक कान घाँटी,
9: जनरल सर्जरी,
16: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
16: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
16: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
17: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
18: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
1: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
11: 9857031।

0: guys are so pointy.
1: भर्ना खुल्यो।
2: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
2: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
1: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
2: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
1: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
3: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
4: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी सासु सासुरको मेसो खोज्दैछौ क्या?
3: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
3: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
6: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
7: सबै मिलाई खुवाऊ।
6: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
8: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
9: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
10: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
11: प्राविधिक शिक्षा किन पढ्ने?
10: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
11: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
10: सजिलै आय आर्जन गर्न सकिने,
11: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
10: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
11: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
10: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
11: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
10: मोबाइल 9857028815, 9857033813, 9470388377 र 9648558148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
12: सिकल सेल रोगको एक जानकारी।
13: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्त कोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भए ती अङ्गहरूमा
10: खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
7: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
10: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
7: जन्डिस हुने,
10: आँखाका समस्याहरू देखा पर्ने,
7: संक्रमणहरू भइरहने,
10: पक्षीघात समेत हुने,
7: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
10: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
7: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
10: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
7: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
10: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
7: रक्त अल्पताको उपचार गराउनु पर्छ,
10: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
7: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
10: धेरै तनाव लिनु हुँदैन,
7: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
10: सिकलसेल रोगको रोकथाम:
7: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
10: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
7: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
10: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
7: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
14: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
15: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
14: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
15: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
14: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
16: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
17: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
18: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
19: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
18: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
19: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
18: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
19: 6 महिनापछि आमाको दुधसँगै थप आहार पनि खुवाऊ।
18: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
19: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
18: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
17: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
20: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
2: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
1: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
2: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
1: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
20: स्वास्थ्यमा बटुवल,
21: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
20: असल अभ्यासदेखि मितिका कुरा,
21: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
20: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
22: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
20: कार्यक्रम स्वास्थ्यमा बुटवल।
23: यति बेला साँझको

0: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
1: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ अनि सैथरी दबाई खानै पर्यो।
0: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
2: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-6-76, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।

नमस्कार। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने सरकारको तयारी, प्रभावित हुने कर्मचारीहरू आन्दोलित। लुम्बिनी प्रदेशका 8 स्थानीय तहका नवप्रवर्तन साझेदारी कार्यक्रम स्वीकृत, प्रति पालिकाले 25 लाख अनुदान पाउने। संसदमा सुकुम्बासीको मौलिक हक खोज्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव, नक्कली नोट बनाउने एक भारतीय सहित 6 जनाको गिरोह बुटवलबाट पक्राउ, 6,22,000 रूपियाँ बराबरका 1,000 का नक्कली नोट बरामद। आजदेखि बजारमा साविकमा जस्तै भरी सिलिण्डर ग्यास उपलब्ध हुने, ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न संसदीय समितिको निर्देशन। किसानहरूद्वारा काठमाडौँको माइतीघर मण्डलाको सड़कमा गोलभेडा फ्याँकेर विरोध प्रदर्शन, धितुपत्र बोर्डद्वारा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, शेयर बजार घट्दा पनि प्रतिफल लिन सक्ने व्यवस्था। र विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज इंग्ल्याण्ड र अर्जेन्टिना भिड्दै। सरकारले करार ज्यालादारी र अस्थायी कर्मचारी हटाएर आउटसोर्सिङबाट पदपूर्ति गर्ने तयारी गरेसँगै विरोध शुरू भएको छ। श्रेणीविहीन अस्थायी करार र दैनिक ज्यालादारी कर्मचारीले आज पनि सिंहदरबारमा प्रदर्शन गरेका छन्। हिजो अर्थ मन्त्रालयमा धरना दिएका उनीहरूले आज सिंहदरबारमा प्रदर्शन गरेका हुन्। सरकारले प्रशासनिक खर्च घटाउने भन्दै अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने नीति ल्याएपछि तीनै तहका झण्डै 57,000 भन्दा धेरै कर्मचारी घर फर्किनुपर्ने अवस्था आएको छ। संघ सरकार मातहत करिब 14,000, प्रदेश मातहत 8,000 र स्थानीय तह मातहतमा 35,000 करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन्। साउन 1 गतेबाट करार ज्यालादारी र अस्थायी कर्मचारी हटाउने सरकारी तयारीपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूलाई स्थायी गर्नुपर्ने, सर्वोच्च अदालतले सुविधाका पक्षमा गरेका फैसला कार्यान्वयन गर्नुपर्ने र सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। करार ज्याला र अस्थायी कर्मचारी हटाउँदा हाल सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगी, सरसफाई कर्मचारी, प्लम्बर, माली, मेकानिक, मलेप, बेरुजु, फर्चुट सम्बन्धी सहयोगी, माइक अपरेटर, कम्प्युटर अपरेटर, डेटा इन्ट्री अपरेटर, सवारी चालक, चौकीदार लगायतको जागिर गुम्नेछ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफू मातहतका सम्पूर्ण कार्यालय, विभाग, अस्पताल र प्रतिष्ठानमा करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ। मन्त्रालयले असार 30 गतेको सचिव स्तरीय निर्णय अनुसार आज एक परिपत्र जारी गर्दै करार भर्ना प्रक्रियालाई व्यवस्थित, पारदर्शी र नियमसंगत बनाउन निर्देशन दिएको हो। लुम्बिनी प्रदेश सरकारको प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना 25 लाख रूपियाँका दरले अनुदान उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज बसेको प्रदेश निर्देशक समितिको बैठकले प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम दस्तावेज तथा नवप्रवर्धन साझेदारी योजना सञ्चालन कार्यविधि 2082 बमोजिम उक्त निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष 2082-83 अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमको वार्षिक प्रगतिको समीक्षा गर्दै आगामी वर्षका लागि पूर्ण प्रस्ताव पेश गरेका स्थानीय तहका परियोजनाहरूमध्ये मूल्याङ्कनका आधारमा उत्कृष्ट 8 परियोजना स्वीकृत गरेको छ। स्वीकृत परियोजनामा रोल्पाको सुनसरी गाउँपालिकाको जुनेलीमा किसान व्यावसायिक कृषि परियोजना, गुल्मीको सत्यवती गाउँपालिकाको सूचना प्रविधि तथा उद्यमशील विद्यालय विकास कार्यक्रम, गुल्मीकै मुसिकोट नगरपालिकाको प्रत्येक कोडाको पहिचान एउटा उद्योग, पाल्पाको रम्बा गाउँपालिकाको सूचना प्रविधि मैत्री शिक्षा, रोल्पाको थवाङ गाउँपालिकाको पर्यटन प्रवर्धन कार्यक्रम, अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको स्मार्ट शिक्षा परियोजना, नवलपरासीको सुस्ता गाउँपालिकाको प्रविधि मैत्री डिजिटल शिक्षा तथा बर्दियाको गेरुवा गाउँपालिकाको को डिजिटल प्रविधिमा आधारित स्थानीय सेवा रहेका छन्। प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 नवप्रवर्तन साझेदारी परियोजनाका लागि 2 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ।
सोही बजेटबाट स्वीकृत आठवटै स्थानीय तहलाई प्रतियोजना 25 लाख रूपियाँका दरले अनुदान उपलब्ध गराइने निर्णय गरिएको छ। कार्यविधि अनुसार स्थानीय तहले बेहोर्नु पर्ने न्यूनतम लागत सहभागिता भने यथावत रहनेछ। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयन खोज्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने शिक्षा स्वास्थ्य खाद्य सामाजिक सुरक्षा तथा उपयुक्त आवासको हक प्रदान गरेको छ। तर यसको कार्यान्वयन हुन नसकेको भन्दै नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङदेम्बे सहित कांग्रेसका सांसदहरूले जरूरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा लगेका हुन्। यसमा एमालेका प्रमुख सचेतक ऐन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृतिका सांसद आरएन राईले समर्थन गर्नुभएको छ। प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न एक भारतीय सहित 6 जनालाई बुटोलमा पक्राउ गरेको छ। उनीहरूको साथबाट 1000 दरका नक्कली नेपाली नोट छाप्ने मेसिन सहित नक्कली नोट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बुटवल शहर नेपालगंज रोड स्थित एक पसलबाट नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न रहेको आरोपमा 6 जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट 6,22,000 रूपियाँ बराबरका नक्कली नेपाली नोट बरामद गरिएको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा भुटवलकी गंगा कुमारी पूर्व छाने, कास्कीका किरण कृष्ण तिवारी कृष्ण, कपिलवस्तुका संजय थारू, भक्तपुरका रामचन्द्र खत्री, दोलखाका पासाङ तामाङ र भारतको पश्चिम बंगाल सिलीगुड़ी स्थित भक्तिनगर थाना निवासी 49 वर्षीय वासुमित्र आनन्द रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने एक कार्टुन कागज, लेमिनेशन मेसिन, विभिन्न रसायन, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन तथा 6 थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय भुटवलका प्रमुख प्रहरी नायक उपरीक्षक निशान्त श्रीवास्तवले पक्राउ परेका सबै विरूद्ध मुद्दा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढ़ाइएको जनाउनु भएको छ। नेपाल आयल निगमले आजदेखि साविकै 14.2 किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ। इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनीहरूबाट एलपी ग्यास लोडिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा 14.2 किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। निगमले 14.2 किलो ग्यासको मूल्य प्रति सिलिण्डर 2060 तोकेको छ। निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन 29 गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल 7.1 किलो ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो। यसैबीच प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको बैठकमा सभापति रहवर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभावसहित अध्ययन तथा अनुसन्धान गरी 7 दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो। उहाँले पुराना ग्यास सिलिण्डरको उपयोगबाट उपभोक्तालाई पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नेपाल एलपी ग्यास आयल निगम र मन्त्रालयको तर्फबाट नियमित अनुगमन गरी गुणस्तरीय जाँचको सुनिश्चितता गर्न थप निर्देशन दिनुभएको छ। किसानहरूले काठमाडौँको माइतीघर मण्डलाको सड़कमा गोलभेडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। स्थानीय गोलभेडाको मूल्यमा आएको अत्यधिक गिरावट विरूद्ध काठमाडौँ उपत्यका र आसपासका जिल्लाका किसानहरूले सड़क आन्दोलन गरेका हुन्। भारतबाट सस्तो मूल्यमा भित्रिएको ठूलो परिमाणको गोलभेडाका कारण स्वदेशी उत्पादनले बजार नपाएको र लागत मूल्य समेत नउठेको किसानहरूको गुनासो छ। कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज सानो लोकल गोलभेडाको न्यूनतम थोक मूल्य प्रति किलो जम्मा 8 रूपियाँ र अधिकतम 12 रूपियाँ मात्र रहेको छ। उपभोक्ताले भने खुद्रा बजारमा महँगो मूल्य तिरिरहेका छन्। नुवाकोटका किसान नेता श्रीराम घिमिरेका अनुसार सरकारको स्वदेशी कृषि प्रवर्धनको नारा व्यवहारमा लागू नहुँदा वास्तविक किसानहरू पेसा छान्ने अवस्थामा पुगेका छन्। कुनै संगठित ब्यानर नभएको आन्दोलनमा विभिन्न जिल्लाका पीड़ित किसानहरूको सहभागिता रहेको छ। नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ।
अर्थ समितिको आजको बैठकमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था ल्याउन सर्ट सेलिङ प्रणाली लागू गर्न लागेको जानकारी गराउनु भएको हो। नेपालमा शेयर बजार सधैँ बढ़िरहनु पर्ने मान्यता रहेको भन्दै उहाँले कुनै पनि देशको पूँजी बजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने बताउनुभयो। बजार गर्दा थितोपत्र बोर्डमाथि अनावश्यक दबाव दिने गरिएको उहाँको गुनासो छ। बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष प्लेइङ फिल्ड उपलब्ध गराउनु मात्रै रहेको भन्दै भट्टले सर्ट सेलिङ प्रणाली लागू गरेपछि बजार गर्दा आन्दोलनमा उत्रिने अहिलेको समस्याको अन्त्य हुने बताउनुभयो। यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। मूल्य घटेपछि त्यही शेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ। बजार बढ़ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिले झैं शेयर किनेर मूल्य बढ़ेपछि बिक्री गरी नाफा लिन सक्नेछन्। र फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज राति दुई पुराना प्रतिद्वन्दी इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। यो खेल राति पौने एक बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। क्वार्टर फाइनलमा अर्जेन्टिनाले स्विटजरल्याण्डलाई, इंग्ल्याण्डले नर्वेलाई हराउँदै अन्तिम चारमा पुगेका हुन्। इंग्ल्याण्ड 60 वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने र साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेका छन्। विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म 5 पटक प्रतिस्पर्धा भएकोमा इंग्ल्याण्ड 3 र अर्जेन्टिना 2 खेलमा विजयी भएको छ। अहिलेसम्म अर्जेन्टिनाले 3 र इंग्ल्याण्डले 2 पटक उपाधि जितेका छन्। विश्वकपमा इंग्ल्याण्ड र अर्जेन्टिना बीच 24 वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। यी दुई बीचको खेललाई विश्वकपकै सबैभन्दा चर्चित राइभलरी अर्थात प्रतिद्वन्दिता मानिन्छ। आजको खेलका लागि अकल्याण्डमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। इंग्ल्याण्ड र अर्जेन्टिना बीचको प्रतिस्पर्धामा मैदानभित्रको विवाद र ऐतिहासिक भू राजनैतिक तनाव जोड़िने गर्दछ। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौ। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने सरकारको तयारी, प्रभावित हुने कर्मचारीहरू आन्दोलित। लुम्बिनी प्रदेशका 8 स्थानीय तहका नवप्रवर्तन साझेदारी कार्यक्रम स्वीकृत, प्रतिपालिकाले 25 लाख अनुदान पाउने। संसदमा सुकुम्बासीको मौलिक हक खोज्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव, नक्कली नोट बनाउने एक भारतीय सहित 6 जनाको गिरोह बुटोलबाट पक्राउ, 6,22,000 रूपियाँ बराबरका 1,000 का नक्कली नोट बरामद। आजदेखि बजारमा साबिकमा जस्तै भरी सिलिण्डर ग्यास उपलब्ध हुने, ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न संसदीय समितिको निर्देशन। किसानहरूद्वारा काठमाडौँको माइतीघर मण्डला सड़कमा गोलभेडा फ्याँकेर विरोध प्रदर्शन, भित्तोपत्र बोर्डद्वारा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, शेयर बजार घट्दा पनि प्रतिफल लिन सक्ने व्यवस्था। र विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज इंग्ल्याण्ड र अर्जेन्टिना भिड्दै। साँझ 7 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: ए, के भयो? के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको.
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
7: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार, विज्ञापन बोर्ड.
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
9: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं.
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं.
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ.
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन.
8: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं.
11: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं.
10: पछिका लागि भनेर औषधि बचाएर नराखौं.
11: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं.
10: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ.
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं.
10: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं.
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र.
13: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त.
14: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु.
13: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ. रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
15: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ. यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो. यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ. भाइ
14: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो. अबदेखि मेरा पशुपन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
15: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
14: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
16: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
17: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्क नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
16: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
17: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
16: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071414268, मोबाइल 98570034520।
18: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
19: हाम्रा सेवाहरू
18: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
19: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
18: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
19: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
18: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
20: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
21: सम्पर्क 98570024344, 98570035227 र 98570073220।
22: ओ मिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
23: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
22: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ, पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470077003, 98470066155 र 98470016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
24: सिकल सेल रोगको एक जानकारी।
25: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
24: सिकल सेल रोगका लक्षणहरू:
26: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
25: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
26: जन्डिस हुने,
25: आँखाका समस्याहरू देखा पर्ने,
26: संक्रमणहरू भइरहने,
25: पक्षीघात समेत हुने,
26: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
25: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
26: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
25: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
26: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ।
0: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
26: रक्त अल्पताको उपचार गराउनुपर्छ।
0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनुपर्छ।
26: पानी प्रशस्त मात्रामा पिउनुपर्छ।
0: धेरै तनाव लिनु हुँदैन।
26: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
0: सिकलसेल रोगको रोकथाम,
26: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
26: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चको आदेश, पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने, सुकुम्बासीको मानव अधिकार बारे संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव,
1: सरकारले राम्रो गर्न खोज्दा त जमिन नराम्रो भएको पनि हुन सक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ, यसैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावलाई यसमा महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
0: 166 विधेयक संसदमा ल्याउने सरकारको तयारी, मधेस प्रदेशको बजेट सर्वसहमत पारित, कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या, लुम्बिनीमा प्रभाव नपर्ने दावी,
2: तर लुम्बिनी प्रदेशको कंग्रेस र एमाले बीचको सम्बन्ध प्रगाढ छ, सरकार गतिशीलताका साथ गतिका साथ अगाडि बढ़िरहेको छ, दुवै पार्टीको सहमतिमा बजेट पास भएको छ, अब हामी बजेट कार्यान्वयनको सन्दर्भमा छौं।
0: नवप्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तह छनौट, स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर, एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन,
3: यो हाफ सिलिन्डर गर्दै गर्दै हामीलाई कस्ता समस्याहरू उत्पन्न भयो भन्ने कुरा यहाँ आयो पनि होइन, आउने दिनमा कस्ता कदमहरू चल्दाखेरि योभन्दा बेटर पोलिसी रेकमेन्डेसन के हुन सक्छ भन्ने कुरा त्यो पनि आउनु पर्यो, यसमा नै अलिकति हामी क्लियर हुनुपर्छ जस्तो लाग्छ।
0: र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन, नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसएससी एसिया कपमा छनौट, फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालको संविधान 2072ले नागरिकका मौलिक अधिकार मात्र होइन कर्तव्य र दायित्व पनि स्पष्ट रूपमा उल्लेख गरेको छ। अधिकारको माग जोरदार रूपमा उठ्ने गरे पनि कर्तव्यप्रति सचेतना अपेक्षा गरे भन्दा कमजोर देखिन्छ। लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकले कानून पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, सामाजिक सद्भाव कायम राख्नुपर्ने लगायतका कर्तव्यको पालना हुन आवश्यक छ। कर्तव्यप्रति जिम्मेवार नभई अधिकार मात्र माग्दा राज्य र समाजबीच असन्तुलन सृजना हुन सक्ने हुन्छ भन्ने बारेमा हरेक नागरिक सचेत हुन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरपदोज निरौलाको इजालसले आज सम्पत्ति छानबिन आयोगको काम कार्यवाही रोक्नु भनेको हो। सर्वोच्चले गत शुक्रबार पनि आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचभूत यथावत रहने भनेपछि अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो। त्यसमा सुनवाई गर्दै आजै आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले सीआईएनलाई बताउनुभयो।
6: दुईटा निवेदनहरू प्रस्तुत भएका थिए र यसमा चाहिँ कारण देखाउ आदेश साथसाथै अन्तरिम आदेश जारी हुने भनेर आदेश जारी भएको अवस्था छ। यसको चाहिँ आदेशको अब आज श्रीमानले चाहिँ संयुक्त इजलासमा पनि बस्नुपर्ने हुनाले समय अभावको कारणले आदेश भोलि मात्रै प्राप्त हुन्छ सर। यो चाहिँ आदेश आइ नसकेका हुनाले अहिले भन्न सकिएन।
5: सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न आजै अर्को अन्तरिम आदेश पनि जारी गरेको छ। न्यायाधीश निरौलाको इजालासले अन्तरिम आदेश जारी गरेको हो। पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति माग्ने र जाँचबुझ गर्ने काम स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता र मर्यादा विपरीत हुने दावी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। प्रतिनिधि सभा बैठक आगामी साउन 14 गतेसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा अन्तमा सभामुख डोलप्रसाद अरालले आगामी बैठक साउन 14 गते बस्ने सूचना सुनाउनु भएको हो। बैठक नभएको समयमा जनता माझ जान सांसदहरूलाई सभामुख अरालले आग्रह गर्नुभयो। कार्यव्यस्तता परामर्श समितिको आजको बैठकमा साउन 14 गते अर्को बैठक डाक्ने सहमति भएको थियो। सरकारले भने 166 विधेयक संघीय संसद ल्याउने तयारी गरेको जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आज सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर सरकारले संसदमा ल्याउने तयारी गरेका 166 विधेयकको सूची बुझाउनु भएको हो। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी
7: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष शुरू हुनुभन्दा अगाडि अथवा अन्तिम सम्ममा आगामी आर्थिक वर्षमा के कति कानून बनाउने हो सरकारले अथवा सरकारको तर्फबाट के कति विधेयकहरू संसदमा जाने हुन् र यस्ता जाने विधेयकहरूको प्राथमिकताको क्रम के रहनेछ सोको जानकारी संसदलाई दिनुपर्ने व्यवस्था गरेको छ उक्त अनि सोही क्रममा चाहिँ अघिल्लो वर्ष पनि उपलब्ध भएको छ। यो आर्थिक अहिलेको वर्षमा पनि आउने आर्थिक वर्षभित्र के कति कानूनहरू बनाउन सकिन्छ अथवा सरकारको सोच छ र त्यसको प्राथमिकता क्रम के हो भनेर कानून मन्त्रीले आज सो सम्बन्धी विवरण प्रदेश सभाको सामान्य सभामुख र राष्ट्रिय सभाको सामान्य अध्यक्षज्यूलाई उपलब्ध पनि गराउनु भएको हो।
5: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज प्रतिनिधि सभामा बोल्दै प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारको लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने बताउनुभयो।
8: सम्बन्धित मन्त्रालयसँग भएको छलफलका आधारमा आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने विधेयकको संख्या 166 कायम गरी सो प्राथमिकता क्रमसहितको कार्यतालिका आजै संघीय संसदमा पठाइएको र प्रतिनिधि सभाका सम्मान्य सभामुख र राष्ट्रिय सभाका सम्मान्य अध्यक्षज्यूलाई समेत आजै सूची बुझाइएको बेहोरा जानकारी गराउन चाहन्छु। कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
5: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका प्रतिपक्षी दलले सुकुम्बासीहरू समस्या समाधानका लागि संसदमा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेका छन्। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयनका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको हो। कांग्रेस प्रमुख सचेतक वासना थापा
1: सदनमा पनि डिटेलमा छलफल होस् भनेर चाहिँ यो सार्वजनिक महत्वको प्रस्ताव चाहिँ हामीले हालेको हो। त्यसमा चाहिँ हजुरको यो सुकुम्बासीको पनि छ, विपदको गम्भीर यो मनोसामाजिक जुन छ अहिले सिर्जना भएको छ यो सुकुम्बासीहरूमा त्यसको बारेमा पनि छ। एकदम गम्भीर अवस्था छ नि त, जोखिम छ एकदम होइन, अनि अब गर्भवती महिलाहरू त्यत्तिकै छन्। यो अब धेरै समस्याहरू छ, अब बारम्बार सुकुम्बासीको अहिले जुन उनीहरूलाई चाहिँ अब यो सरकारले राम्रो गर्न खोज्दा त झन् नराम्रो भएको पनि हुनसक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ यसैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावमा यसमा महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
5: कांग्रेस एमाले नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेसले पार्टीका सांसदहरूलाई गाउँ पठाउने भएको छ। संसदमा सत्ता बाहिर रहेका दलहरूले नेतृत्व गरेको प्रदेश सत्ता गठबन्धनमा समस्या देखिन थालेको छ। बजेट सार्वजनिक गर्नेदेखि आन्तरिक विषयमा विमति बढ्दा विश्वासको मत फिर्ता लिनेदेखि मन्त्रीमण्डल छोड्ने क्रम बढ़ेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलले आजबाटै लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो।
9: आफूले नै ल्याएका मापदण्डहरूको उल्लंघन, नीति र कार्यक्रमको उल्लंघन, एसडीजीको उल्लंघन, त्यही मात्र होइन गरिबीको रेखा मुनि रहेका लगभग 10 राष्ट्रका पहिला पालिकाहरूमध्ये 6 सुदूरपश्चिममा पर्ने तिनीहरूको बारेमा कुनै नीतिगत कुराहरू निर्णयहरू गरेनन् र बजेट कब्जा गर्ने क्याप्चर गर्ने र मन्त्रालय र सिलिङमा आफूले नै मतलब अर्थ मन्त्रालयबाट मन्त्रालयहरूको सिलिङलाई नै कब्जा गरेर चाहिँ काम गर्ने क्रियाकलापहरू पनि गरे। त्यस कारण हामीले अहिले यो बजेट मात्र होइन त्यो नीतिगत सहमति किन सर्वहारा श्रमजीवी वर्गका जनताहरू गरिब मान्छेहरू संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई नै उल्लङ्घन गर्ने गरी समावेशिताको सिद्धान्तलाई किन नमान्ने गरी त्यो क्रियाकलाप आएको भने हामीले कर्तव्य।
5: मुख्यमन्त्री कमल बहादुर शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको थियो। कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्रीले आजै सामूहिक राजीनामा दिएका छन्। सरकारभित्र अविश्वास बढ़ेपछि राजीनामाको विकल्प नभएको कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले सीआईएनलाई बताउनुभयो।
10: हामीले पार्टीलाई भने अनुसार अब बजेट पास भइसक्यो 2021 गते नै उहाँले राजीनामा दिने भन्ने कुरा गर्नुभएको थियो। अनि त्यो बेला हामीले के भन्यो भने अहिले ठिकै छ नि त भन्ने कुरो भयो। हो यो महिनाको अन्तिम अन्तिम पनि भइसकेको र सरकारी कामकाजको लागि नयाँ वर्ष भनेको श्रावण हुने भयो, त्यसैले हामीले त जे पनि दुई वर्ष एक वर्षको लागि हामी क्याबिनेटमा गएको, दुई वर्षसम्म हामीले के अरे क्याबिनेटमा बसेर सेवा गर्ने मौका पायौँ, त्यस कारणले हामी चाहिँ फिर्ता हुन्छ, अरू साथीहरूको लागि पनि सहज होला, अरूको लागि सहज होला भनेर चाहिँ उहाँले त्यसरी दिएको हो। खास त्यहाँको नियमित हो
5: लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रवर्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना 25 लाख रूपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री चेत नारायण आचार्यले बैठकमा भन्नुभयो,
11: शुरूदेखि नै तपाईँहरूले अलि ध्यान दिएर जिम्मेवारीपूर्ण ढंगले यो जति छ 1-2 करोड़ रुपियाँ पनि खर्च गर्न सकियो भने 25 लाख एउटा पालिका खर्च गर्दा पनि त्यो उपलब्धिमूलक हुन्छ। यो दिशातर्फ जानुकरो कार्यक्रम निर्णय गर्ने अनि पछि उसले गरेको छ कि छैन के गरेको छ फर्केर नहेर्ने जुन खालको परिपाटी छ यो परिपाटीको अन्त्य गरौं। मैले गत वर्ष पनि अनि पछि गएर यहाँलाई यही कुरो भनेको थिएँ, अलिकति अग्रिय ढंगले नै भन्नुपर्ने अवस्था हो कि तर पनि गत वर्ष तुलना अहिले तुलनात्मक रूपमा केही प्रगति हो तर यो प्रगतिलाई सुखद भन्न मिल्दैन।
5: कांग्रेसले 7 प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने तयारी गरेको नेताहरूले बताएका छन्। लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रवर्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको मधेस प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतले पारित भएको हो। मध्य सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत 1 असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड़ 86 लाखको बजेट प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सहित समितिले एलपी ग्यासमा हुने कालोबजारी कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको बैठकमा सभापति रबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी 7 दिनभित्र सहमतिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ। आज राति कोशी प्रदेशको पहाड़ी तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। मध्य प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2028 अस्ट्रेलिया र न्यूजील्याण्डमा हुने टी20 विश्वकपको ढाँचामा परिवर्तन गरेको छ। यो सँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय छनौटमा सिधै प्रवेश पाउने निश्चित भएको छ। आईसीसीद्वारा आज सार्वजनिक विवरण अनुसार वार्षिक साधारण सभाले सन् 2027 विश्वकप र 2028 टी20 विश्वकपको ढाँचा परिवर्तन गरेको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज सम्पन्न एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानमा 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराती अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ। खेल पौने 1 बजे हुनेछ। अर्जेन्टिना

0: मलको नकारात्मक प्रभाव बारे किसानको चेतना बढ्दै
1: गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
2: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन।
0: झोल मलको प्रयोगमा आकर्षण, स्थानीय सरकारको पनि साथ, रिपोर्ट, चार वर्षको कार्यकाल सकिँदा स्थानीय तहका जनप्रतिनिधिको अनुभव र सिकाई विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
7: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदा उत्पादन कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटो र मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन अनि प्रयोग गर्न थालेका छन्। माटोको सुधार, किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्।
9: शान्तिनगर गाउँपालिका 5 चिजमानी चौधरी वर्षौंदेखि तरकारी खेती गर्दै आउनु भएको छ। पछिल्ला वर्षहरूमा उत्पादन घट्न थालेपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषादीको असर बढ़ेको अनुभव गर्नुभयो। त्यसपछि उहाँले घरमै तयार गरेको झोल मल प्रयोग गर्न थाल्नु भएको छ।
10: खानको लागि अर्ग्यानिक झोलमलबाट स्वस्थ हुन सक्छौ र स्वस्थ खान पनि पाउँछौ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौ, अरूलाई पनि स्वस्थ बनाउन सक्छौ भन्ने आशाले यो झोलमल 750 लिटर बनाएको छु। प्रयोग पनि यही नै गर्छु, राम्रो फलिरहेछ।
9: चिजमानी जस्तै अहिले शान्तिनगर र दंगीशरण गाउँपालिकाका धेरै किसानले घरमै झोल मल र जैविक विषादी तयार गरेर खेतीपातीमा प्रयोग गर्दै आइरहेका छन्। उनीहरूका अनुसार यसले माटोको स्वास्थ्य सुधार्नुका साथै विषादी रहित तरकारी उत्पादन गर्न मद्दत गरेको छ। त्यस्ता उत्पादन उपभोक्ताले पनि रुचाउन थालेपछि बजारमा राम्रो माग समेत बढ़ेको शान्तिनगर छकी किसान मीना केसी बताउनुहुन्छ।
11: किराहरू नियन्त्रणको लागि येल्लो स्टिकर, चिचुपे पहेँलो पासो प्रयोग गरिरहेछौ। औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेछौ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर धार्मिक कम्पोस्ट मल, प्रांगारिक मल, गोठे मलहरू प्रयोग गरिरहेछौ।
9: पश्चिम दाङका किसान अहिले समूह बनाएर झोल मल, गडेउला मल र जैविक विषादी उत्पादनमा सक्रिय छन्। खेतीमा रासायनिक पदार्थको असर बारे सचेतना बढ़ेसँगै किसानहरू अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका हुन्। जैविक खेतीले लागत घटाउने र उत्पादनलाई सुरक्षित बनाउने भएकाले यसको विस्तार गरेको दंगीशरण गाउँपालिका 4 किसान प्रभा चौधरी र कुबेर चौधरीको भनाइ छ।
12: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गराएछौं र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छौं।
2: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति त्यति लाभदायक पनि भएन रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ त्यही भएर यो गन्यौली मल बनाउन सुरु गरेका छौँ।
9: किसानलाई

0: जैविक मल र विषादि बनाउन आवश्यक सिप तथा सामग्री उपलब्ध गराउने काम दङ्गीशरण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकारीमा भइरहेको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत:
1: झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने, किसानलाई भगाएर सुधार भन्ने पनि छ। त्यसै गरी बाख्रा कसरी पालिरहेको छ भने बाख्राको त्यसै माग छ खसी बोकाको, त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेछ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ, त्यो पनि हामीले गरिरहेको छौँ।
0: किसानको आय आर्जन बढाउने, माटोको संरक्षण गर्ने र स्वस्थ खाद्यान्न उत्पादन गर्ने उद्देश्यले स्थानीय सरकारले जैविक खेतीलाई प्राथमिकता दिएको दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ।
2: अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढिरहेको कुरा पनि जानकारी गराउन चाहन्छु।
0: गाई बस्तुको गोबर, गहुँ, तितेपाती, निम, असुरो, बोकाइनो, वनमारा, दालको पिठो लगायतका सामग्रीबाट तयार हुने जैविक मलले माटोमा पोषक तत्व बढाउनुका साथै बालीमा रोग किराबाट बचाउन मदत गर्ने कृषि विज्ञहरू बताउँछन्। यसले उत्पादनलाई सुरक्षित, वातावरण मैत्री र बजारमा बढी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ। सुशीला ओली, सीआईएन रेडियो, मध्य पश्चिम दाङ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। स्थानीय तहको नेतृत्व गरेको चार वर्षमा सुशासनको पाटो बलियो बनाउने कोशिश
4: पर्वा हुँदाखेरि केही कामहरू छुट्ने, केही कामहरू अब बेरुजुमा पनि परिदिने, कसैले भ्रष्टाचार नगरे पनि बेरुजु अब यो सैद्धान्तिक बेरुजुहरूलाई पनि मिलाएर लैजानेमा नयाँ आउने, नयाँ सिकाइ हुने।
3: उपलब्धि र चुनौतीका बारेमा एकजना मेयरसँगको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली चार एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। स्थानीय सरकारको पछिल्लो 5 वर्ष कार्यकाल मध्ये 4 वर्षको समयावधि सकिएको छ। यसबीचमा स्थानीय तहले आफ्नो बजेट, साधन र स्रोतको उपयोग गर्दै नागरिकका आवश्यकता पूरा गर्ने कोशिश गर्दै आएका छन्। पहाड़ी जिल्लामा विकास निर्माणदेखि सुशासनको क्षेत्रमा काम गर्दाको अनुभव कस्तो रह्यो? साथी लीलप्रकाशनले जाजरकोटको नलगार नगरपालिकाका मेयर डम्बर बहादुर रावतसँग सोध्नु भएको छ।
4: संचारको क्षेत्रमा पनि हाम्रा 2-3 वडाहरूमै संचारको पहुँच थिएन, 10-11 लगायतको वडाहरूमा। त्यसको लागि हामीले 10 नम्बर वडाको ध्यारगाउँमा ठुलै टावर राख्यौं। पालिकामा पनि नेटवर्कले त्यति राम्रो काम गर्दैन थियो, बाहिर जानु पर्थ्यो। पालिका छतमा एउटा सानो मिनी टावर चाहिँ राख्यौं। सड़क पनि अब सबै ठाउँमा सबै वडामा एउटा 13 नम्बरमा भौगोलिक कठिनताको कारणले पाइन्छ थोरै, नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ। सड़कको क्षेत्रमा, सिंचाईको क्षेत्रमा त्यस्तै भएको छ भने हाम्रो ठूलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो।
7: स्वास्थ्यमा त्यस्तो फरक के भयो अरू पालिकाको भन्दा नगर नगरपालिका?
4: अरू पालिकामा त के कस्तो भयो अब त्यहाँ दार्जिलिङमा त मिल्दैन, तर नलगार नगरपालिकामा हाम्रो विगतमा यो 5 गाविस साबित 5 गाविस मिलेर नगरपालिका बनेको, त्यसमा 5 मात्रै स्वास्थ्य चौकीहरू थिए। अहिले के छ भने हाम्रो त्यो 5 डाँडा गाउँ, लाहाङ, भजनपोर्ट, रगदारा, भगवती 5 गाविस मिलेर चाहिँ नगरपालिका बनिसकेपछि यसमा 13 वार्ड छ। हामीले 13 वार्डमा सामुदायिक स्वास्थ्य केन्द्रहरू स्थापन गरेर सफल भएको छौँ। भौगोलिक रूपमा कठिनाइ भएको वार्डहरूमा थप गर्दाखेरि हाम्रो करिब 20 जति सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य सचिवहरू गरेर 20
7: जिल्लाको अरू पालिकाको अथवा देशका अरू ठाउँको भन्दा यो धेरै राम्रो खालको संरचना हो भन्ने हामीले सुन्न पाएको छ।
4: त्यसको साथसाथै के छ भने हामीले विगतमा एउटा जिल्लामा मात्रै नै अस्पताल हुन्थ्यो भने नगर अस्पताल 1500 भवन अब छिटै हामी केही हप्तामै त्यो भवनबाट सेवा प्रवाह गर्न गइरहेछौँ। 3 डाक्टरबाट सेवा प्रवाह भइरहेछ। त्यसलाई हेर्दाखेरि अब यहाँबाट रिफर हुने भयो भने सोझै परदेश भेरी अस्पताल नेपाल कर्णाली परदेश अस्पताल सुर्खेत पुग्नुपर्ने अवस्था खालको छ।
7: यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्यतया सरकारी मापदण्ड अनुसार, संरचना अनुसार त्यहाँ वर्किङ सेन्टर सञ्चालन हुँदैन,
4: हजुर,
7: तर नलगाँध नगरपालिका यस्तो जहाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि छवटा बर्थिङ सेन्टर अहिले नगरपालिकाभित्र चलिरहेका छ।
4: छवटा बर्थिङ सेन्टर नयाँ बनेका छन् भने दुईटा दुई ठाउँमा ती इक्विपमेन्टहरू पनि यहाँ उपलब्ध गरा हामीले।
7: अल्ट्रासाउन्ड भिडियो एक्सरे गर्ने सेवा पनि अहिले तल्लो गाउँ स्तरसम्मै पुगिसक्यो।
4: हामीले एउटा अस्पतालमै यहाँ हाम्रा नगरपालिकामै भिडियो एक्सरेदेखि इसिजी लगायतको हामी त्यो गर्ने सम्भव छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ।
7: सिर्केबाट केही दिन अगाडि यो सुत्केरीको त्यो अभ्यास पनि दुई पटक त्यहाँ भयो भन्ने हामीले सुन्न पाइयो।
4: हजुर,
7: यो भविष्यमा किनभने दात्री निकाय निश्चित समयमा निश्चित प्रकारको सहयोग र त्यो संरचना लिएर उपस्थित हुने हो। उनीहरूले छोडिसकेको अवस्थामा पनि नगरपालिकाले अहिले जुन खालको संरचना जुन खालको सेवा पुगिरहेका छ त्यसलाई अब रोक्दैन
4: रोकिँदैन यो अझ व्यवस्थित भएर जान्छ। आगामी दिनहरूमा पनि यो स्वास्थ्य क्षेत्रका पनि कार्यक्रमहरू छन्, हामीले कार्यविधिहरू पनि निर्माण गरेका छौँ। अझ व्यवस्थित गरेर अगाडि बढाउने हाम्रो त्यो सोचाइ छ, हामी त्यो खालको कार्यक्रमहरू बनाएको छ।
7: अनि विकास निर्माणको सन्दर्भमा सड़क बाटो पुल पुलिसको सन्दर्भको अनुभव कस्तो रहेछ 4 वर्षको?
4: यो अन्य पूर्वाधारतर्फ पनि हेर्दाखेरि हाम्रा धेरै विद्यालयहरू बनेका छन्। 3 तलेसम्मको हाम्रो जाइका कम्पनीसँगको उसबाट समन्वय सहकार्यबाट उहाँहरूको सहयोगबाट हाम्रो 4 ठाउँमा 3 तले भवन त्यो विद्यालय भवनहरू पनि बनेका छन् भने डब्ल्युएपी लगायत अन्य संघ संस्था र हाम्रै उसबाट संघ प्रदेशबाट पनि पहिले अब कच्ची भवनहरू भएको ठाउँमा अहिले धेरै जसो पक्की भवनहरू बनेका छन् विद्यालय क्षेत्रमा। सड़कको क्षेत्रमा पनि यो हाम्रो भेरी करिडोर पर्ने बढी भाग चाहिँ हाम्रो नलगाटमा भेरी करिडोर पर्छ। 1 नम्बरदेखि लगेर 12 नम्बरसम्म हाम्रो पक्की सड़क नै छ। त्यस्तै अर्को हाम्रो 2 नम्बर क्षेत्रदेखि 3, 4, 6 को सेन्टर पर्ने कोइना बजारसम्म पनि पक्की सड़क बन्दैछ र अन्य क्षेत्रमा ग्राबिल पनि हुँदैछ भने कतिपय ठाउँमा वडा हुँदै टोलहरूलाई जोड्ने कामहरू चाहिँ सड़कमा पनि भइरहेछ।
7: कतिपय सड़कहरू वर्खा अगाडिसम्म राम्रैसँग चल्ने तर जब वर्खा सुरु हुन्छ पूर्ण रूपमा अवरुद्ध रहने स्थिति भयो भनेर कतिपय स्थानीय नागरिकले भन्नुभयो।
4: हजुर,
7: अबको बाँकी 1 वर्षको कार्यकालमा ती सबै त्यो 12 महिना चल्न सक्ने होला अथवा कस्तो रहला?
4: यो मेन लाइन त 12 महिना सुचारू नै रहन्छ। यो 1 नम्बर 2 नम्बर 5 नम्बर हुँदै 7, 8, 9, 10, 11, 12 तिहारको पनि अब पुलबाट जोडिने झोलुङ्गे पुलबाट जोडिन्छ, यो चाहिँ सधैँ चल्छ। अन्य हाम्रो कृषि सडकहरू छन् केही यससँग नजोडिएको वडाहरू, ती ठाउँहरूमा भने वर्षाको समयमा केही अवरुद्ध हुन्छ, त्यसको लागि पनि अलिकति नाली काट्ने स्तर सडक स्तर उन्नति गर्ने कामहरू पनि अगाडि बढेको छ। तर हाम्रो भौगोलिक रूपले अलिकति विकट भावनले हाम्रो कृषि सडकहरूमा भने अझै समस्या चाहिँ केही समय लाग्ने देखिन्छ।
7: यसमा प्रदेश र संघीय सरकारबाट यस्तो खालको समन्वय अझ राम्रोसँग भइदिएको भए अथवा सहयोग भइदिएको भए स्थानीय सरकारलाई सहयोग पुग्थ्यो भन्ने के त्यस्तो खालको अनुभव रह्यो कि रहेन?
4: अलिअलि त्यस्तो क्षेत्र
7: त्यो पर्याप्त सहयोग पाउनुभयो कि पाउनु भने यहाँहरूले
4: यो पर्याप्त भन्दा पनि अलिक समन्वय नगरपालिका अथवा गाउँपालिकाहरूमा स्थानीय तहसँग समन्वय गरेर बजेट हाल्ने भन्दा पनि केही अलिकति झ्यालबाट योजनाहरू आउने त्यसले गर्दा कतै डुप्लिकेसन भइदिने र कतिपय मेन प्रायोरिटी पर्नुपर्ने कामहरू पनि छुट दिने त्यस्तो चाहिँ भएको छ।
3: सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ। पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने भएको छ भने सुकुम्बासीको मानव अधिकार बारे संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। 166 विधेयक संसदमा ल्याउने सरकारले तयारी गरेको छ। मध्य प्रदेशको बजेट सर्वसहमत पारित भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या देखिए पनि लुम्बिनीमा भने प्रस्ताव प्रभाव नपर्ने नेताहरूले दावी गरेका छन्। नवप्रबन्धन साझेदारी परियोजनाका लागि लुम्बिनी प्रदेशका 8 स्थानीय तह छनौटमा परेका छन्। स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर देखिएको छ भने एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिले निर्देशन समेत दिएको छ। र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन भएको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुनेछ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि असार 32 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: पितो साइन्टिफिक

0: किन आँखा मिचे कुमिचे गरेको?
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
11: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
12: स्वास्थ्यमा बटवल,
13: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
12: असल अभ्यासदेखि निकेका कुरा,
13: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
12: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
13: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
12: कार्यक्रम स्वास्थ्यमा बुटवल।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
15: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
14: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
15: सम्पर्क 9857016604, 9847078505 र 0175140029।
14: पशुपति कलेज तिलोत्तमा 16 कोटी होबा बोहिया रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857059934। लाइन सुक नारायणगढ़ चितवन। मोबाइल 9850509934।

0: प्रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमानी भन न।
1: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
0: किन त्यस्तो गरेको होला त?
1: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
0: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
2: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के दशा लाग्यो डाक्टर साहब?
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीचको उन्नाइस भएन।
6: शरीर फुलेर झागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिटी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गिने के सबै खुट्टा नचल्ने नचल्ने पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गए थेरापी गर्नु के अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु श्री बाबा म बेस्तरी खुसी म त अहिले त अब त म त बचेँ भनेको छ नि म
9: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570-59934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 98550-50934
12: जातीय विभेद के अंत करा जाए जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
13: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
14: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
13: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
14: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
13: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
14: ठिक भन्नुभयो दाइ मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
13: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
14: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
15: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिनु पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भनी देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
16: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
17: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं
18: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
19: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
20: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
19: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
20: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
19: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
20: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि, त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
19: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
20: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
19: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
21: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
19: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marka Kanji Ofisi Sement.
1: एक सय 66 वटा विधेयक प्रस्तुत गर्ने सरकारको लक्ष्य
2: पहिलो प्राथमिकतामा 64 वटा विधेयकहरू छन् दोस्रोमा 45 वटा विधेयकहरू छन् र तेस्रोमा 57 वटा विधेयकहरू छन्
1: होटल व्यवसायीको समस्या सुनेपछि प्रधानमन्त्रीले के भने
3: उहाँले पोजिटिभ दिनुभयो र विचार गर्न म एक्सन फोन त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमले पनि उहाँले सजेसन दिनुभयो
1: होटल संघ नेपालका उपाध्यक्ष र इरानमाथि अमेरिकी सेनाको आक्रमण 5औं दिन पनि जारी तर सुरुमा प्रमुख विश्व समाचार
4: पवन राज पौडेलबाट समाचार सुन्नुहोस् होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै जाँदा अमेरिकी सेनाले इरानमाथि लगातार 5औं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार उसका पछिल्ला आक्रमणको उद्देश्य उक्त जलमार्गमा व्यावसायिक जहाजमाथि हमला गर्ने तेहरानको सैन्य क्षमतालाई कमजोर तुल्याउनु हो इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ जेरुसलमबाट बीबीसीकी बारबरा प्लेट असर भन्छिन् यो एउटा यस्तो ढाँचा हो जुन हामीले करिब एक हप्तादेखि देखिरहेका छौं र विवाद चर्किएसँगै यो अझ तीव्र बन्दै गएको छ इरानले अमेरिकाको बमबारी नरोकिँदासम्म उक्त जलमार्ग बन्द रहने बताएको छ उनीहरूले होर्मुज स्ट्रेट मात्रै नभएर तेल र ग्यास निर्यातका लागि प्रयोग हुने अन्य मार्गहरूमा पनि आफ्नो आक्रमण विस्तार गर्न सक्ने बताएका छन् बीबीसीकी बारबरा प्लेट असर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेहरानले सम्झौता नस्वीकारे विद्युत केन्द्र र पुलहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन् युक्रेन र युरोपेली संघ ड्रोनको उत्पादन विस्तार गर्न संयुक्त परियोजनाहरू स्थापना गर्न सहमत भएका छन् किएवमा बोल्दै युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेयर लायनले उक्त सम्झौताले युक्रेनी कौशल र युरोपेली औद्योगिक क्षमताबीच तालमेल मिलाउने बताइन् रूसी आक्रमण विरूद्ध लड्न युक्रेनले अत्यन्त विकसित ड्रोन उद्योग निर्माण गरेको छ साथै उसले इरानी आक्रमणसँग जुझ्न कम खर्चिला उपाय खोजिरहेका खाड़ी राष्ट्रसहित 9 वटा देशहरूलाई आफ्नो विशेषज्ञता बिक्री गरेको छ ब्रिटिश प्रधानमन्त्री कियर स्टारमरले प्रधानमन्त्रीका रूपमा संसदमा आफ्नो अन्तिम प्रश्नोत्तर सत्र सम्पन्न गरेसँगै सांसदहरूले उभिएर उनीप्रति सम्मान प्रकट गरेका छन् डाउनिङ स्ट्रीट छान्नुभन्दा 5 दिन अघि सर स्टारमरले आफूले पदभार सम्हाल्दाको तुलनामा देश राम्रो अवस्थामा रहेको बताए आउँदो सोमबार एन्डी बर्नम प्रधानमन्त्री बन्नेछन् स्टारमरले आफ्ना उत्तराधिकारीलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् इजरायलको एउटा सैन्य अदालतले आर्थिक लाभका लागि इरानी एजेन्टलाई संवेदनशील सूचना दिएको आरोपमा एक सैनिकलाई 5 वर्षको जेल सजाय सुनाएको छ सुनवाईका क्रममा उक्त नाम नखुलाइएका सैनिकले गत वर्ष इजरायल र इरान बीच भएको छोटो युद्धका क्रममा दुईटा क्षेप्यास्त्रलाई अवरोध गरिँदै गर्दाका भिडियो पठाएका बताइएको छ जेल सजायसँगै उनलाई जरिवानाका साथै घटुवा पनि गरिएको छ र थाइल्याण्डले म्यानमारका राष्ट्रपति मिन ओङ ल्वाइङलाई औपचारिक भ्रमणको निम्तो दिएको छ म्यानमारको सेना प्रमुखबाट हटेपछि छिमेकी राष्ट्रको यो उनको पहिलो औपचारिक भ्रमण हुनेछ थाइल्याण्डका विदेश मन्त्रीले म्यानमारलाई पुनः क्षेत्रीय समुदायसँग जोड्न उचित हुने बताएका छन् सन् 2021मा आङ सान सुचीलाई सत्ताबाट हटाउने सैन्य सत्ता पलटको नेतृत्व गरेका ल्वाइङ अप्रेलमा अत्यन्त नियन्त्रित रूपमा सम्पन्न चुनावपछि गैर सैनिक राष्ट्रपति बनेका थिए यो बीबीसी नेपाली सेवा हो
1: साझापखमा तपाईलाई पुनः स्वागत छ सरकारले आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै उक्त अवधिमा 166 वटा विधेयक संघीय संसदमा पेश गर्ने लक्ष्य लिएको छ कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको बैठकमा विधेयक निर्माण सम्बन्धी सरकारका लक्ष्यबारे जानकारी गराएकी हुन् यसरी आर्थिक वर्ष शुरू हुनु अगावै वर्षभरि संसदमा पेश गर्ने विधेयकको सूची ल्याउने अभ्यास सकारात्मक भएको तर उत्तिकै चुनौतीपूर्ण पनि रहेको एकजना पूर्व कानून मन्त्रीले बताएका छन् सुनौ गनी अन्सारीको यो रिपोर्ट
5: बीबीसीलाई प्राप्त विधेयकहरूको सूचीमा विशिष्ट व्यक्तिहरूको सुविधा आर्टिफिशियल इन्टेलिजेन्स साइबर सुरक्षा रासायनिक अस्त्र निषेध सड़क सुरक्षा लगायत विभिन्न महत्वपूर्ण विषय सम्बन्धी विधेयकहरू रहेका छन् मन्त्रालयहरूले तर्जुमा गर्नु

0: पर्ने विधेयक पहिचान गरी हरेक वर्षको जेठ महिनामा विधेयकको प्राथमिकता क्रम खुलाएर कानून मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था छ। त्यसका आधारमा कानून मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी संघीय संसदमा पेश गरिने विधेयकहरूको प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका बनाउनु पर्ने व्यवस्था छ। त्यस्तो वार्षिक कार्यतालिका कानून मन्त्रालयले असार मसन्तभित्र संघीय संसदलाई पठाउनु पर्ने हुन्छ। त्यसबमोजिम असार 24 र 25 गते मन्त्रालयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिएको कानून मन्त्री गौतमले बताइन्।
1: कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 विधेयकहरू छन्।
0: मन्त्री गौतमले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षभरि सबैभन्दा धेरै कानून मन्त्रालयले र सबैभन्दा थोरै रक्षा मन्त्रालयले विधेयक तर्जुमा गर्नेछ। कानून मन्त्रालयले नयाँ आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गरेको उनले बताइन्। सरकारले वर्षभरि ल्याउने विधेयकहरूको सूची र कार्यतालिका शुरूमै आउनु राम्रो अभ्यास भएको भूतपूर्व कानून मन्त्री माधव प्रसाद पौडेल बताउँछन्। यद्यपि उक्त संख्यामा विधेयकहरू ल्याएर पारित गराउनु सरकारका निम्ति चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।
2: पहिलो कुरो त मसौदा ड्राफ्ट गर्ने कुरै नै मलाई चुनौती छ उहाँहरूको लागि, किनकि हामीसँग खास गरी विधेयक तर्जुमा गर्ने म्यान पावरको असाध्य सीमित छ हामीसित। दोस्रो कुरो, अहिले हाम्रो पार्लियामेन्टरी प्र्याक्टिसमा चाहिँ ऐन मसौदा मात्रै गरेर हुँदैन, ऐनको प्रत्येक दफाको दफावार व्याख्यात्म टिप्पणी पनि आवश्यक हुन्छ। तेस्रो कुरो, यति महत्वाकांक्षी योजना राख्नु भएको छ उहाँहरूले, त्यस अनुसार पार्लियामेन्टमा यी विधेयकहरू पारित गर्ने समय हुन्छ हुँदैन। अब चौथो कुरो, यी संशोधन गर्ने विधेयकहरूमा पनि निकै नै टाइम लागेर चाहिँ हामीले चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। तसर्थ चुनौती प्रशस्तै छन् हेर्नुहोस्। तर यति 166 विधेयकको योजना गरे भए पनि धेरै विधेयक पास हुने अपेक्षा गर्न सकिन्छ।
0: कानून मन्त्री गौतमका अनुसार सरकारले प्रचलित कानूनहरूको पुनर्वलोकन तथा सुधारका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने तयारी गरिरहेको छ। संघीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली संचालनमा ल्याइने तयारी गरिएको उनले बताइन्। उनका अनुसार कानून निर्माणका लागि सुझावहरू संकलन गरी सहभागितामूलक कानून निर्माण प्रक्रियालाई मूर्त रूप दिन मन्त्रालयले ल्याएको नो योर ल मेक योर ओन ल नामक पोर्टलमा अहिलेसम्म करिब 400 सुझावहरू प्राप्त भएका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
3: अब एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको छ। गत शुक्रबार अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको थियो। तर आयोगले गत सोमबार उक्त आदेशपछि पनि पूर्व न्यायाधीश, पूर्व सैन्याधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने भन्दै सूचना जारी गरेको थियो। अदालतको अवहेलना भएको तर्क गर्दै अधिवक्ता मणिराम उपाध्यायले अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सुनवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अन्य काम जारी रहने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बीबीसीलाई बताए। अब अर्को विषय। यसअघि निर्माण व्यवसायी र निजी क्षेत्रका पदाधिकारीसँग भेट गरेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले होटल व्यवसायमा भएका सरोकारहरू सुन्न होटल संघ नेपालका पदाधिकारीसँग भेट गरेका छन्। उक्त भेटमा प्रधानमन्त्रीले होटल व्यवसायमा सरकारले गर्नुपर्ने सुधार गर्ने भन्दै लगानी बढ़ाउन आग्रह गरेको सहभागीहरूले बताएका छन्। तिनै मध्येका एक होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधरसँग कुरा गर्दै हामीले तपाईहरूले प्रधानमन्त्री समक्ष आफ्ना के विषयहरू राख्नुभयो भनेर सोधेका छौं।
4: उनीहरूको प्रधानमन्त्रीजीले त अब हाम्रो 5-7 बुँदै हो, इम्पोर्टेन्ट बुँदाहरू हामीले लिखित पनि लगेका थियौँ, लिखित पनि बुझाए।
3: 36-7 बुँदामा चाहिँ के कुराहरू थिए?
4: मुख्य बुँदा भन्यो भने अब हाम्रो होटल इन्डस्ट्रीको धेरै लगानी भइरहेको थियो त्यसमा, होइन? अब हाम्रो क्यापेसिटी अनुसार चाहिँ अब 40 लाख टुरिस्टसम्म धान्ने किसिमको हाम्रो होटल इन्डस्ट्रीको क्यापेसिटी छ। 40 लाख पर्यटकसम्म हामी धान्न सक्छौँ। अहिले त अवस्था 12 लाख आइरहेको हुनाले 30-35% मात्रै एभरेज अकुपेन्सी भएको अवस्थामा होटल इन्डस्ट्रीलाई अलिकति टुरिज्म को नम्बर नभएर सम्मको लागि अनि केही कुरामा सहजीकरण लिनुपर्ने हामीले कोसिस राखेका थियौँ यो कुरा अब त्यसमा चाहिँ अब बचेल नेता हालको लागि नेसनल पार्टी सेक्रेटरीमा राख्यो भने हामी अलिक सहज होला भन्ने किसिमको हाम्रो धारणा प्लस विद्युतको महसुसलाई अलिकति चाहिँ उद्योग स्रोतलाई तारिफ लगाइदिनु भने हामीले चाहिँ यता चाहिँ कोसिस राख्यौँ। अर्को कुरा दुईवटा अब असहज भइरहेको अब हाम्रो चाहिँ सानोतिनो होटेलहरू पनि अब सरकारको नीति नियमको कारणले अलिअलि हामीले बारवर्तन भइरहेको के केमा छ हामी भन्ने बिर्सिन गरे उहाँले।
3: अनि त्यो कुरा सुनिसकेपछि प्रधानमन्त्रीले चाहिँ तपाईँहरूले समस्या राख्दा के भन्नुभयो?
4: हरेक कुरामा चाहिँ उहाँले पोजिटिभ लिनुभयो र विचार गर्न म एक्सन म चाहिँ तुरन्त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमको पनि उहाँले सजेसन दिनुभयो। जस्तै अब पर्यटन नम्बर बढाउनेमा पनि उहाँले अब सरकारलाई एकदमै अब प्रमोसन त्यो विशेष ध्यान दिएर विश्वस्त बजेट सुहाइरहेको छु भन्ने किसिमको एकदम राम्रो आश्वासन दिनुभयो। प्लस इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि पनि सरकारले एकदमै ध्यान दिएर चाहिँ लागिरहेको छ भन्ने किसिमको पनि आश्वासन दिनुभयो। अथवा चाहिँ अब कुनै कुनै सानो होटेलहरूको त्यसमा इआइएको कारणले गर्दाखेरि नभएको अवस्थालाई उसले तुरन्तै बाटो फुकाउने किसिमको आश्वासन दिनुभएको छ।
3: प्रधानमन्त्री हुनुभन्दा अगाडि आफ्नो चुनावी भाषणको बेलामा पनि यो पशुपतिनाथ चाहिँ घुम्न जाने हो, सेवाली नै जनकपुरबाटै हो भन्ने खालका कुरा गर्नुभएको थियो। त्यो विषयमा चाहिँ आज त्यसरी पर्यटन प्रवर्धन आन्तरिक अथवा बाह्य पर्यटन प्रवर्धन गर्ने किसिमको चाहिँ उहाँका केही भनाई आए कि आएन?
4: दुवैको कुरा छ, प्रवर्धनको काम चाहिँ सरकारले एकदम जिम्मेवार पुरो गर्छ भन्ने किसिमको उहाँको आश्वासन आज दिनुभएको छ। आन्तरिक प्लस बाह्य दुवै अब इन्डियन हो धेरै किसिमले छैन यहाँ इन्ट्रेस्टेड छ माइस टुरिज्ममा। अब त्यसमा भएको अब अलिकति कम्प्लिकेसनहरू पनि हामीले उहाँले ब्रिफ गरे, जस्तै अब इन्डियनहरू आउँदाखेरि गरगर्न लिएर आउँछ, अब गरगर्न ल्याउन नपाउनु भयो त्यसै अलिकति डिस्करेज भइरहेको छ त्यो वेडिङ डेस्टिनेसनको रूपमा प्रमोसन गर्नलाई। त्यो कुरा पनि हामीले राखेपछि उहाँले चाहिँ अब त्यो कुरालाई चाहिँ एकदम पोजिटिभ लिएर त्यसको केही सोल्युसन निकाल्ने भन्ने किसिमको पनि आश्वासन दिनुभएको छ।
3: पोहोर जेनजी आन्दोलनको बेलामा पनि होटलहरू पनि निशानामा परे होइन आक्रमणको, अनि त्यसले पनि असुरक्षा बढाएको होला नि, त्यो विषयमा चाहिँ कुरा राख्नु भयो कि भएन?
4: होइन, अब होटल इन्डस्ट्री भनेको एकदमै सेन्सिटिभ इन्डस्ट्रिज हो। अब जेनजी आन्दोलन पनि एक महिना त हाम्रो अब अकुपेन्सी ठ्याक्कै निर्भर, तर लक्कीले रिभाइभ नै तुरन्त भयो। अब फेरि अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बन्दको कारणले पनि अलिक इफेक्ट परिरहेको छ होइन। त्यस कारण चाहिँ अब हामीले चाहिँ उहाँले के भन्नु क्रस बोर्डर टुरिज्मलाई अलिकति फोकस गरौँ भन्ने किसिमको चाहिँ पनि कुरा राखेको छौँ। जस्तै इन्डिया नेपालको क्रस बोर्डर भयो, चाइना नेपालको क्रस बोर्डर हो, त्यसमा चाहिँ अब गऱ्यो भने हामीले तुरन्तै चाहिँ अब फर्क मान्न सकिन्छ कि भन्ने किसिमको चाहिँ हामीले अवधारणाले अगाडि राखेको थियौँ। उहाँ त्यसमा धेरै पोजिटिभ हुनुहुन्छ। भारत अपन के छ अब स्टडी गरेर अब सबै सहकार्य गरेर चाहिँ अगाडि बढ्ने किसिमको चाहिँ कुरा भएछ।
3: उनी थिए होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधर। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्ग माथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै गर्दा अमेरिकी सेनाले इरानमाथि लगातार पाँचौं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। यसबीचमा बहरेन र कुवेतले क्षेप्यास्त्रहरूलाई निष्क्रिय पारिएको जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
5: अमेरिकाले नयाँ चरणको आक्रमण थाल्दै गर्दा इरानले उक्त क्षेत्रका थप व्यापारिक मार्गहरू अवरूद्ध गर्ने चेतावनी दिएको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्डस कोरले उसैका शब्दमा अमेरिकाले उसको आक्रमक गतिविधि अन्त्य नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले आज बिहान इरानमाथि थप हमला गरिएको जनाएको हो। उसले जारी गरेको वक्तव्यमा ती आक्रमणहरूले उसैका शब्दमा होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाएको उल्लेख छ। अमेरिकी अधिकारीहरूका अनुसार 90 मिनटसम्म चलेको उक्त आक्रमणका क्रममा इरानको तटीय सुरक्षा संरचना तथा एउटा टापुमा रहेका क्रूज क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण केन्द्रहरूलाई निशाना बनाइएको थियो। यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए आउँदो साता इरानका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।
3: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: यति बेला रातिको 9 बज्यो।
1: स्वास्थ्यमा बटवल,
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि मितिका कुरा,
2: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.2 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन्छ। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो बाबा?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु हजार टच बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त यता। यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
0: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
0: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
0: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
15: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
16: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
7: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुख नारायणगढ चितवन, मोबाइल 9855050934।
3: ओहो
4: मरेको के हो?
3: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नमस्ते डाक्टर साहब।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको
3: लौ न,
8: शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
9: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
8: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
9: हजुर
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
8: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
9: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
8: सुन्नुहोस् है रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
9: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
10: नेपाल सरकार विज्ञापन बोर्ड फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ खाना पकाउने ग्यास सुरक्षित राखौ
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
10: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
11: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
12: Thank you.

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409034। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग विश्व भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ, म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, त्यो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: श्री बाबा म बेस्तरी खुसी, म त अहिले त
3: अब त म त बचेँ भनेको छ नि। म
5: रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
6: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 98550509934।
7: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो।
7: एकैछिन त हो नि म पुगेर आइहाल्छु के
8: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
7: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
8: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
7: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
8: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
9: सतर्कता अपनाउने गरौ सुरक्षित बनौ
10: नेपाल सरकार विज्ञापन बोर्ड डेंगू से बचे की खंती मच्छर के काटे से बचे भी सर्वोत्तम उपाय हुए पूरा शरीर ढके वाला कपड़ा पहना जाए सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए झाल और दरवाजा में जाली लगाई के बंद करा जाए मच्छर उत्पन्न न हुए देख लिए घर

0: होम्योप्याथिक औषधि खुवाउनुहुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ। भाइ
1: ठिक भन्नुभयो। दाई मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
3: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
2: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
3: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
4: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
6: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
7: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
8: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
9: किन झोक्राउनु भछ काका?
10: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
9: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
10: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
11: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
12: होइन खुर्खेबा, किन के भयो र?
13: 12-14
12: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति, इसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार।

0: परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
1: हैन है पुर्खे बा, फेरि दौडिदै कता हो?
2: ए क्रिम्सनमा गएको सब ठीक ठाक। अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक।
0: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
3: साउजी क्युआर भए
4: ए बकुनुस् त, मेसेज आएको छैन
5: घरी, एसएमएस आएन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तिदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोतमाको बर्गिराममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सकेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-37-111 र 98-026-21-354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 071-531-641, 535-641।
7: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
11: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
12: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
11: मणि मुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
6: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
13: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ।
6: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ।
13: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ।
6: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ।
13: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
6: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
13: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ।
6: वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
13: तिलोत्तम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मडिग्राम, रूपन्देही।
14: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
15: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
14: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
15: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
14: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98570-34-520।

0: gossip for a relationship.
1: Khulduli.com. My doctor Kim Karki Kusar.
0: Generation gap. I know by whom to break. Oh no, tension, career, co confusion, education, co.
1: Khulduli.com. म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे.
2: नमस्कार, हामी खुलदुली डट कम को श्रृंखलामा छौं. यहाँहरूले हामीलाई सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ. हामी विभिन्न श्रृंखलाहरूमा एकदमै किशोर किशोरीहरूदेखि वयस्कहरूसम्मको खुलदुलीहरूलाई छलफल बहस कुराकानी गरेर तपाईँहरूको खुलदुली मेट्ने प्रयत्नहरू हामी गरिरहेछौं. र आजको श्रृंखलामा हामीसँग असाध्यै महत्वपूर्ण एकजना व्यक्तित्व हुनुहुन्छ, डाक्टर भोजराज लुइटेल. धेरैले चिन्नु भएको होला, उहाँ हाम्रो चिकित्सा अध्ययन संस्थानको एसिस्टेन्ट प्रोफेसर हुनुहुन्छ. उहाँ युरोलोजी र किडनी ट्रान्सप्लान्टको प्रोफेसर हुनुहुन्छ र उहाँको विशेष रुचिमा चाहिँ मेन्स हेल्थ, यो खास गरी पुरूषहरूको स्वास्थ्य र त्यस पछाडि चाहिँ यो हाम्रो मूत्र प्रणाली भनौँ न युरोलोजीको क्यान्सरसँग जोडिएको युरो अङ्कोलोजीको पनि उहाँको विशेष सुपर स्पेसियालिटी चाहिँ त्यसमा छ. त्यसैले उहाँसँग आज हामी पुरूषहरूको स्वास्थ्यको एउटा सानो कम्पोनेन्टमा हामी छलफल गर्छौं. यो सिरिजमा हामी पुरूषहरूको स्वास्थ्यको विभिन्न विधाहरूमा हामी छलफल गर्दैछौ. त्यसैले आजको श्रृंखलामा डाक्टर साहबलाई स्वागत छ.
3: नमस्कार खेम सर, धन्यवाद.
2: हस्, अब आज हामी ढिलो नगरिकन पुरूषहरू अथवा महिलाहरूमा अहिले यो बढ्दै गएको एउटा ठूलो समस्या चाहिँ के छ भने बाँझोपन, त्यसलाई अङ्ग्रेजीमा हामी इन्फर्टिलिटी भन्छौँ, र कसैको चाहिँ सन्तानै नहुने, त्यसलाई हामीले नेपालीमा अथवा संस्कृतबाट शब्द चोरेर के भनिरहेको छ भने निसन्तान भनेको छ, स्टेरिलिटी है. त्यसैले यो बाँझोपन र निसन्तान भनेकै के हो भन्ने कुराको विषयबाट हाम्रो छलफल सुरु गरौँ.
3: हाल आएर निसन्तानपनको समस्या त पौराणिक कालदेखि नै थियो. हामी राजा दशरथको बारेमा कुरा गर्न सक्छौँ, पाण्डु र धृतराष्ट्रगत बेलाका केही समस्याहरूका कुरा गर्न सक्छौँ, सुरुदेखि नै थियो. तर अहिले आएर मेनली वर्ल्ड वाइड निसन्तानपनको चाहिँ नि समस्या बढ्नुको एउटा मेन रिजन हामीले मानेको चाहिँ नि लाइफ स्टाइल चेन्ज, वातावरणीय प्रदूषण,
2: त्यसलाई हामीले बाँझोपन भन्यो,
3: वातावरणीय प्रदूषण र ग्लोबल वार्मिङ, सबै कुराहरूलाई समेटेर हेर्नुपर्ने जस्तो देखिन्छ. इन्डिभिजुअल कजमा म पछाडि आउँछु.
2: हजुर हजुर.
3: तर आजभन्दा 50 वर्ष अगाडि जति एउटा पुरूषत्व अथवा सन्तान उत्पादनको क्षमता थियो नि मान्छेहरूको, कर्मशः पुरूषहरूको स्पेसल्टी कम हुँदै गएको वर्ल्ड वाइड लिटरेचरले देखाएको छ.
2: एकदमै
3: वर्ल्ड वाइड लिटरेचरले देखाएको छ. अब चाहिँ बाँझोपनलाई कसरी परिभाषित गर्ने त, निसन्तानपनलाई विवाह भएर दम्पति सँगै बसेर सहवास प्रतिक्रिया गर्दाखेरि 1 वर्षसम्ममा बच्चा रहेन भने हामीले बाँझोपनको शंका गर्नुपर्छ, निसन्तानपनको, त्यसलाई इन्फर्टिलिटी भनौँ हामी,
2: त्यसलाई
3: अहिले त्यसलाई अझ करेक्ट टर्ममा चाहिँ सब फर्टिलिटी पनि भन्छन्. सब फर्टिलिटी अनि इन्फर्टिलिटी, स्टेरिलिटी भन्ने मान्छेको हकमा युज गरिँदैन अहिले, त्यो मौर्यहरूको हकमा युज गरिन्छ. जस्तो मौर्यहरूमा के छ भन्दाखेरि रानी मौरी हुन्छ, भाले मौरी हुन्छ, ड्रोन हुन्छ, तिनीहरू स्टराइल ग्रुपको हुन्छ.
2: एक्ज्याक्टली.
3: त्यही भएर हामीहरूकोमा चाहिँ इन्फर्टिलिटी सब फर्टिलिटी प्रयोग गरिन्छ मेडिकल साइन्समा. स्टेरिलिटी चाहिँ नि हामीले आर्टिकलको लागि प्रयोग गर्छौँ अथवा त्यो रूपमा बुझ्छौँ हामीले अहिले. अब अहिले आइपुग्दाखेरि हामीले कारण के छ भन्दाखेरि चाहिँ नि अहिलेको मेडिकल साइन्सले चाहिँ नि इभन एउटा सानो न्युक्लियस पाए पनि त्यसबाट चाहिँ फर्टाइल बनाउन सकिन्छ कि.
2: एक्ज्याक्टली.
3: त्यसले गर्दाखेरि हामीले स्टेराइल भन्ने वर्ड चाहिँ प्रयोग नगरौं. रादर वाट वी क्यान युज इज द सब फर्टाइल. एभ्रीबडी इज फर्टाइल, बट बिलो द थ्रेसहोल्ड इफ समबडी गोज, त्यसलाई हामीले सब फर्टिलिटी अथवा इनफर्टिलिटी, ओके, नो प्रोब्लम, स्टेरिलिटी अहिले युज नगरौं भन्छु म.
2: श्रोता साथीहरूले बुझिहाल्नुभयो. अब सानोभन्दा सानो पनि
3: एउटा मात्रै स्पर्म फेला पर्यो भने पनि
2: त्यसलाई हामीले
3: फर्टाइल गर्न
2: सन्तान उत्पादन गर्न
3: सक्छ.
2: साइन्स पुगेको छ, प्रविधि पुगेको छ.
3: अब त्यो एउटा पनि छ कि छैन भने हेरेर डिक्लेयर गरेपछि बल्ल स्टराइल भन्न सकिएला.
2: एक्ज्याक्टली.
3: बट त्यसरी वर्कअप गरे पनि नबढी स्टराइल.
2: त्यसैले निसन्तानको समस्या चाहिँ अथवा चाहिँ निसन्तान पनि नभनौ, बाँझोपन भनौँ न. अहिले बाँझोपन भन्ने चाहिँ यो के अर्थमा राम्रो शब्द जस्तो मलाई लाग्छ भने बाँझो चाहिँ खनजोत गरेपछि फेरि मलिलो बारी बन्न सक्छ.
4: हजुर,
2: त्यस कारणले गर्दाखेरि
3: अहिले हामीहरूको यसमा फेरि यो शब्द पनि म अलिकति केलाउन चाहन्छु. बाँझो भन्दाखेरि एउटा सोसियल स्टिग्माको वर्ड जोडिएको रहेछ, त्यसले गर्दाखेरि बाँझोपन पनि त्यसलाई प्रयोग नगरौँ. त्यसमा बाँझोपन भन्ने बित्तिकै के बुझिन्छ भन्दाखेरि महिलालाई बढी टाइरेट गरे जस्तो लाग्छ,
2: भेदभाव
3: गरे जस्तो,
2: डिस्क्रिमिनेटरी
3: जस्तो देखिन्छ. यो ओभरअल सोसाइटीको साइकीबाट हेऱ्यो भने, साइकोलोजिकल्ली हेऱ्यो भने चाहिँ नि पुरुषत्व पुरुषपनमा पनि निसन्तान कारणले निसन्तान हुन्छ, महिलाको कारणले पनि हुन्छ. वर्ल्ड वाइड सबफर्टिलिटीको इस्यु 3-5% छ. हजुर, हामी सबैजना कपाल बस्यौँ भने 5% अफ द कपल्स आर सफरिङ फ्रम द्याट. तर अब त्यसको कारण सबै महिला त होइन नि त, 40% महिला हो, 40% पुरुष हो, 20% टुगेदर 100 मान्नु हो भनेपछि अहिले हामीले करेक्ट टर्म चाहिँ नि मेडिकल साइन्सबाट स्टिल वाट वी आर युजिङ इज द निसन्तानपन. बाँझोपन भन्दाखेरि चाहिँ बढी महिला बाँझो भयो यस्तो भयो, त्यो अलिकति गाई गोरुलाई प्रयोग गरे जस्तो शब्द भयो. यसमा ह्युमेनिटेरियन टच चाहिने भएको हुँदाखेरि हामीले सबैलाई सल्लाह के भन्दाखेरि निसन्तानपनको उपचार
2: यसलाई त्यसरी बुझौँ. र अहिलेसम्म हामीले के कुरा गर्यौँ भने यो निसन्तानपनको कुरा चाहिँ संसारभरि नै बढ्दैछ र लिटरेचर्सहरूले विभिन्न चाहिँ लिटरेचर्सहरूले अथवा अनुसन्धानहरूले चाहिँ निसन्तानको पन बढ्दै गएको देखाएको छ. यो चाहिँ एउटा ग्लोबल पिक्चर भयो. तर अब हामी डाक्टर साहब केमा आउँ भने यसको चाहिँ कजेसहरू कारणहरू चाहिँ के हुन सक्छन्?
3: हामीहरूले कमनली भन्दैछौँ महिलाको कारणले हुनसक्छ, पुरुषको कारणले हुनसक्छ, दुवैजना इक्वेल्ली भागीदार हो. 40% महिलाको कारण, 40% पुरुषको कारण, बराबर. देयर इज नो ब्लेम गेम टु एनीवन.
2: यस,
3: नो ब्लेम गेम. बचेको अरू 20% चाहिँ नि कन्ट्रिब्युसन
2: टुगेदर हुनसक्छ,
3: बोथ साइड. देयर माइट बी ओभरल्याप, देयर माइट बी ओभरल्याप. अब मेनली अब महिलाहरूको हकमा चाहिँ नि इन्फेक्सनको कुराहरू, हर्मोनको कुराहरू, त्यताको पाटो चाहिँ नि हाम्रो महिला विशेषज्ञ साथीहरूले बढी कुरा गर्न सक्नुहुन्छ. म पुरुषतर्फको जान चाहन्छु.
2: अब यो महिलाहरूसँग हुने निसन्तानको बारेमा छुट्टै
3: महिलाको महिला विज्ञसँग नै बसेर हामीहरूले मैले भन्दा अझ राम्रोसँग क्लरिफाई गर्न सक्ने हामीसँग साथीहरू हुनुहुन्छ. हाम्रो इन्फर्टिलिटी सेन्टरमा उहाँहरूको सहयोग गरेर हामी उहाँसँगै कुरा गर्छौँ. महिलासँग रिलेटेडलाई हामीहरू उहाँलाई नै डिल गर्नुहोस् भन्छौँ. पुरुषसँग रिलेटेडमा हामी छ, पुरुषसँग रिलेटेडमा सबभन्दा कमन कारणहरू भनेको हर्मोनको कारण.
2: हर्मोन
3: हाम्रो ब्रेनको डेभलपमेन्टदेखि नै जोडिएको छ. ब्रेनको पिट्युटरी, थलामस, हाइपोथलामस, हाइपोथलामस त्यतातिर अथवा अण्डकोशमा हर्मोन उत्पादन अथवा त्यसको एउटा सिक्वेन्स हो, चेन हो नि त त्यो. केही कारणले गर्दाखेरि उत्पादन भएन अथवा काम गर्ने ठाउँमा काम गरेन, अण्डकोशले हर्मोन कम गरिदियो भने पनि त्यहाँ
2: मेल हर्मोनको बारेमा अलिकति
3: मेल हर्मोन अब खास यो
2: इन्ट्रेस्ट हुन सक्छ.
3: हजुर हजुर, मास्टर ग्ल्यान्ड भनेको पिट्युटरी ग्ल्यान्ड हो, त्यहाँबाट एलएचएफएसएस आउँछ, गोनाडोट्रोपिन हर्मोनहरू आउँछ, त्यसपछि अण्डकोशबाट टेस्टोस्टोन, डायरियो टेस्टोस्टोन तिनीहरू आउँछ, एक्टिभ फन्डमा आउँछ. पल्सेटाइल रूपमा माथिबाट हर्मोन आएर, पल्सेटाइल रूपमा भनेको बेला बेलामा आउने,
2: बेला बेलामा पटक पटक
3: पटक पटक आएर तलतिर चाहिँ नि वीर्य उत्पादनको लागि चाहिँ नि सहायता दिने. अब त्यो केही कारणले टाउको चोटमा, ब्रेन ट्युमरमा, जन्मजातै कुनै भाग नभनेकोमा, त्यस्तो अवस्थामा चाहिँ नि
2: अथवा चाहिँ अण्डकोशको विकासमा अथवा
3: हाम्रोमा एकदमै कमन मैले देखेको त त्यो मम्स हाँडे
2: हाँडे आउँछ.
3: हाँडेले तपाईँको त्यहाँ चाहिँ प्यारोटिड ग्ल्यान्ड र अण्डकोश दुइटै असर हान्दिन्छ. गभर्मेन्टलाई धेरै रिक्वेस्ट गर्दा एमएमआर भन्ने जुन त्यो भ्याक्सिन छ नि, मिजल्स मम्स रुबेला, हाँडेको इन्फेक्सनले पनि कैयौं सबफर्टाइल भएका छन् नेपाल
2: दाजुभाइ.
3: अब यता अरू एउटा हर्मोनको एउटा कारण भयो, अर्को कारण अण्डकोशको छोटपटक, रगतको नसा फुलेको, भेनिकोसिल, हर्नियाको सर्जरी अथवा हर्नियाले च्यापेको, हाइड्रोसिलले च्यापेको, अथवा त्यो अण्डकोशको टिभी पछाडि आइपुगेर चाहिँ तपाईँको त्यो बिरे बग्ने नलिने, बिरे बाहिनी
2: नलिने,
3: लास्ट डिफरेन्समा कहीँ चोटपटक अथवा साँगुरोपन,
2: अब्स्ट्रक्सन,
3: अब्स्ट्रक्सन यतापट्टि आएर सेमिनल भेसिकल र प्रोस्टेटिक समस्या, पिसाब नलीमा समस्या, देयर आर सो मेनी कजेस.
2: यसलाई अलिकति के अरे भने हाम्रो श्रोता दर्शकहरूले बुझ्ने भाषामा
3: हजुर
2: यसलाई फेरि एकचोटि के कुरा गर्नु भने, मेल हर्मोनमा चाहिँ सबभन्दा इम्पोर्टेन्ट भनेको टेस्टोस्टेरोन,
3: टेस्टोस्टेरोन
2: हो, त्यसलाई उत्पादन गर्नको लागि चाहिँ हाम्रो ब्रेनदेखिको
3: हर्मोनमा यसरी कसरी बुझ्नुपर्छ भन्दाखेरि टेस्टोस्टेरोनले नै वीर्य क्षमता बढ्ने होइन. फेरि यहाँ हामीले के बुझ्नु भएन भन्दाखेरि चाहिँ अलिकति ट्रिकी छ. माथिबाट ब्रेनबाट ल्युटिनाइजिङ हर्मोन आएर टेस्टोस्टेरोन निक्ला एफएसएचआर तपाईँको चाहिँ वीर्य उत्पादन गर्ने त्यसको केही न केही रोल त छ टेस्टोस्टेरोनको तर टेस्टोस्टेरोन बढी भइदियो भने फेरि सप्रेसन हुन्छ कि
2: सप्रेसन हुन सक्छ
3: जस्तो खेतबारीमा युरिया धेरै हालिदियो भने के हुन्छ बिरुवा मर्थेन
2: मर्छ
3: अप्टिमल रूपमा त चाहियो
2: एक्ज्याक्टली
3: हर्मोनल पाइल्यु भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट छ
2: त्यो ब्यालेन्स
3: फेरि यो बुझ्नु भएन कि बिरुवा उत्पादन क्षमता कम छ टेस्टोस्टेरोन लिनुपर्ने रहेछ होइन होइन दिस इज टोटल्ली रङ बिकज हाम्रो शरीरलाई फेलर हुन भएन अङ्गको
2: एक्ज्याक्टली त्यसैले एउटा हर्मोनको कारणले भयो अरू चाहिँ हाम्रो स्ट्रक्चरल एब्नर्मलिटी भनेको संरचनागत समस्याहरू होइन अन्डकोषदेखि लिएर त्यहाँबाट शुक्र उत्पादन भएर
3: हजुर
2: अनि आउने चाहिँ
3: हिसाब नलीदेखि लिएर मियाटससम्म युरेसाको ओपनिङसम्मकै समस्या
2: काहीँ स्ट्रक्चरमा केही समस्या
3: ओभरअलमा हामीले के बुझ्न सकिँदैन अब्स्ट्रक्टिभ कज र नन अब्स्ट्रक्टिभ कज
2: नन अब्स्ट्रक्टिभ
3: अब्स्ट्रक्टिभ कज भनेको चाहिँ नि बिरे उत्पादन भयो उत्पादन भयो राम्रो मात्रामा तर डेलिभर गर्ने ठाउँमा पुग्न सकेन
2: अप्टासन
3: नन अब्स्ट्रक्टिभ भनेको मोस्ट कमनली हर्मोनल फेलर टेस्टिकुलर फेलर पिट्युटरी फेलर तिनीहरू यिनीहरूलाई छुट्टो
2: अर्को डाक्टर यो हामीले चाहिँ वास्तव शुक्रकृति चाहियो नि त
3: होइन
2: सन्तान उत्पादन गर्नलाई शुक्रकृति
3: एउटा यहाँ एउटा हामीले बुझ्नुपर्ने इम्पोर्टेन्ट कुरा म भन्न चाहन्छु इन्फर्टिलिटी भनेको जेनेटिक कज एकदमै इम्पोर्टेन्ट छ
2: वंशानुगत
3: कारणहरू एकदमै इम्पोर्टेन्ट छ किनभने यो जिन ट्रान्सफर हो नि त वाट एभर यु टक इट्स अल जिन ट्रान्सफर शरीरमा सबै अङ्ग ट्रान्सप्लान्ट गर्न सकिएला जिनलाई ट्रान्सप्लान्ट गर्न अहिलेसम्म सकियो खाएन मतलब मैले भनेको एउटाको अन्डकोष लगाएर अर्कोमा ट्रान्सप्लान्ट गरेर चाहिँ त्यो सक्सेस भएको मैले देखाएको छु
2: जिनको ट्रान्सप्लान्ट
3: यस यस किडनीमा ट्रान्सप्लान्ट गरेर हामीले जोगाउन सकिएला सो जेनेटिक कजहरू सिस्टिक फाइब्रोसिस त्यसपछि गएर क्लाइनफेल्टर सिन्ड्रोमहरू देयर आर सो मेनी अदर कजेस आर देयर
2: जेनेटिकको कारण भयो स्ट्रक्चरको कारण भयो
3: हर्मोनको
2: कारण हो ब्रोड कुरा
3: अब इन्भाइरोमेन्टल फ्याक्टरमा अब अन्डरकोस ड्यामेज गर्ने तत्त्वहरू हामीले बुझ्नुपर्छ
2: त्यो स्ट्रक्चर ड्यामेज गर्छ
3: स्ट्रक्चर ड्यामेज
2: गर्छ के छ भने अल्कोहलको कुरा भयो
3: इन्भाइरोमेन्टको
2: कुरा भयो
3: गाँजा
2: कुरा भयो
3: हाई टेम्परेचर त्यसपछि गएर भट्टीमा काम गर्ने
2: भट्टीमा काम गर्ने
3: फर इक्जाम्पल सौनावास भनेर विदेशी चलन छ त्यो पनि आएको छ लामो समय सौनामा बस्ने अहिले त मोबाइल पकेटमा राखेर हिँड्दाखेरि सोझै ड्यामेज गर्छ
2: त्यो तातोले पनि होला प्लस
3: मोबाइलको
2: रियली
3: होइन यो बारे पनि स्टडी धेरै लिटरेचरहरू भइसकेको छ यो पनि मिसाइलो टेस्टिसको लागि हामीले युज गर्छौँ प्रयोग गर्छौँ तर
2: अनि अधिकांश चाहिँ पुरुषहरूले हाल्ने भनेको चाहिँ खल्तीमा हो पाइन्टको खल्ती त
3: फ्यामिली कम्प्लिट भएको छ नि हाल्नु थाहा छैन नि हाल्नु बरु हातमा बोकेर हिँड्नु सिकाएर के भन्नु
2: त्यसैले यो चाहिँ हाम्रो श्रोता र दर्शक साथीहरूले बुझिहाल्नु होला मोबाइल चाहिँ खल्ती
3: मोबाइलको रेडिएसन डेन्जरस
2: त्यसको रेडिएसनले पनि सुकुरकेटको उत्पादन छ
3: उत्पादन मात्रै होइन क्वालिटी
2: अनि त्यसको क्वालिटीमा चाहिँ असर गर्छ भनेर डाक्टर साहबले यहाँहरूलाई भनिराख्नु भएको छ अब सुकुरकेटकै एमाउन्टको बारेमा अलिकति डाक्टर साहबले बताइदिनु पर्ला
3: डब्ल्युएचओ 2022 गाइडलाइनमा नर्मल एमाउन्ट भनेको लगभग 3-4 ml सिमेन्टको भोल्युम बिरेको भोल्युम र त्यसमा काउन्टहरू चाहिँ 15 million पर एमएल भन्दा माथि हुनुपर्छ
2: 15 million
3: आइडियल त्यसमा पनि फेरि क्वालिटी कन्ट्रोल छ कि तिनीहरू प्रोग्रेसिभली मोटाइल हुनु पर्यो लाइभ हुनु पर्यो
2: अगाडि सिधा जाने हुनु
3: सिधा फरवर्ड मुभमेन्टमा जानु पर्यो तिनीहरू फेरि एकदम टाढाबाट टेढमेढ हिँड्ने भयो भने भएन सो यहाँ क्वान्टिटीको मात्रै छैन क्वालिटीको कुरा छ
2: अब यो एकदम क्वालिटीवाला हेल्दी सुक्रकेट उत्पादन गर्नको लागि चाहिँ एउटा पुरुषले के के कुरामा ध्यान दिनुपर्छ
3: राम्रो रेस्ट
2: रेस्ट एकदम राम्रो चाहियो
3: खानपिन
2: एकदम राम्रो चाहियो
3: कुलतबाट मुक्त
2: कुलत भन्नाले अब मदिराजन्य
3: पदार्थ सबैबाट मुक्त मोबाइल अन्डकोषबाट टाढा र सबभन्दा इम्पोर्टेन्ट चाहिँ नि ज्वरो आएको अथवा राम्रो नराम्रो थला परे हुन्छ नि बेला बेला ज्वरो आएर रुगा लागेको त्यसको लगभग 66 दिनसम्म चाहिँ राम्रो सुरक्षित हुन्छ
2: श्रोताहरूलाई फेरि पनि दोहोऱ्याउँ ज्वरो आयो अथवा
3: कडा खालको ज्वरो
2: कडा खालको ज्वरो आयो भने त्यसले चाहिँ करिब करिब 66 दिनसम्म
3: दुई महिनासम्म चाहिँ
2: क्वालिटीको
3: सुक्रकिट चाहिँ क्वान्टिटी त पुग्ला तर त्यसको गुणस्तर हुँदैन किन हुँदैन भन्दाखेरि तिनीहरू यति सेन्सिटिभ अङ्ग हुन् कि तिनीहरू हाम्रो कोल्ड टेम्परेचर भन्दा 4 degrees कममा बाँच्ने हुन् तर ज्वरो आउँदा त अन्डाको चिसो भएर त बस्दैन नै त आएको लाग्यो कडा खालको ज्वरो 102 भन्दा माथि इन्फेक्सन भएको छ भने चाहिँ दुई महिनासम्म त्यही भएर धेरै कुरामा ध्यान
2: दिनुपर्छ यहाँ चाहिँ याद गर्नुपर्ने कुरा के छ भने हामीले 15 million to 20 million 1 ml बिरियामा हुनु पर्यो त्यो भनेको नेपाली हो भने 15 ml भनेको झन् 1 crore
3: 15 million
2: 1 crore 50 lakh देखि 2 crore चाहिँ मिनिमम
3: बिकज इट्स अल वाट यु नो इट्स अल अबाउट सो द्याट दे क्यान कम्पिट एमङ देमसेल्भ एन्ड देन बेस्ट विल गो टु देयर
2: त्यसैले एक डेढ करोडदेखि दुई करोड शुक्रकीटहरू जाँदाखेरि एउटा शुक्रकीटले मात्रै प्रजनन गर्ने हो नि त त्यो लेभलमा हामीले चाहिँ अगाडि बढ्नुपर्ने चाहिँ मतलब त्यो शुक्रकीटहरूले चाहिँ अगाडि बढ्नुपर्ने खालको कुरा देखियो होइन त्यसैले शुक्रकीटलाई हेल्दी बनाउनको लागि पनि मान्छेको खानपिनको व्यवस्था पनि राम्रो हुनु पर्यो
3: एक्सर्साइज रेस्ट पनि चाहियो
2: मान्छे एकदमै मतलब सबै हिसाबले फिट एन्ड फाइन हुनु पर्यो भन्नु
3: अफकोर्स
2: अब डाइटमा चाहिँ यसको केही रिलेसनसिप छ डाइट कस्तो कस्तो डाइट चाहिँ इम्पोर्टेन्ट हुन्छ शुक्रकीट हेल्दी क्वालिटी बनाउनको लागि
3: अब त्यसमा भन्दाखेरि हामीहरूले चाहिँ नि डाइटको धेरै रोल भन्दा पनि हामीले जुन खानामा चाहिँ नि हामीहरूको एन्टी अक्सिडेन्टहरू धेरै छ एन्टी अक्सिडेन्ट धेरै छ
2: अब एन्टी अक्सिडेन्ट हुने भनेको सबैले बुझ्ने गरी भन्दाखेरि अब ग्रिन भेजिटेबल्स
3: ग्रिन लिफी भेजिटेबल्स
2: फ्रुट्स
3: नट्स कमनली हुने तिनीहरू नै हो बुझ्नु भएन कमनली एन्टी अक्सिडेन्ट अब त्यसमा पनि हाम्रो पर्टिकुलरली हाम्रोमा एभाइलेबल बढी हुने भनेको सलादमा राम्रो एन्टी अक्सिडेन्ट हुन्छ टमाटोमा हुन्छ ब्रोकोलीमा हुन्छ त्यसपछि इभन क्याबेजमा पनि राम्रै हुन्छ तर समस्या के छ भन्दाखेरि तरकारीहरूमा यति धेरै विषादी छ कि विषादी मुक्त हुनु पर्थ्यो पनि
2: यहाँ एउटा महत्वपूर्ण कुरा के छ भने हामी शुक्रकीट क्वालिटीको बनाउने भनेर चाहिँ जुन तरकारीको कुरा गरिरहेछौँ
3: अथवा एन्टी अक्सिडेन्ट
2: अब खानपानमा तर त्यो एन्टी अक्सिडेन्ट उत्पादन हुने चिज खानेकुराहरूमा पनि यति धेरै
3: विषादी छ कि
2: विषादीहरू छ त्यसको कारणले गर्दाखेरि अरू फर्दर कम्प्लिकेसन्स हुने शुक्रकीटलाई पनि त प्रभाव लाग्छ त्यसले
3: सबभन्दा भल्नरेबल सेल बडीको
2: त्यसैले यो चिजलाई पनि हामीले ख्याल
3: सबभन्दा भल्नरेबल सेल तपाईँको जस्तै बोनमारो जति भल्नरेबल छ नि
2: हो
3: काउन्ट घटबड हुन्छ नि तुरन्तै दोहोऱ्याउने बित्तिकै त्यहाँ पनि हुन्छ उयो
2: त्यही हो त्यसैले एकदमै श्रोता साथीहरूले दर्शक साथीहरूले याद गर्नु पर्यो कि हामीले चाहिँ विषादी त्यसको बारेमा पनि छुट्टै हामीले एउटा छलफल गरौँ ल तर विषादी
3: एउटा
2: शुक्रकीटको लागि चाहिँ एउटा खतरनाक
3: कुरा हो किन भन्दा यत्तिकै रूपमा विषादीहरू प्रयोग गर्दै गयो भने हामीले पनाती देख्न नपाउन सक्छौँ पनाती पनातीहरू
2: एकदमै महत्वपूर्ण कुरा हो त्यसैले विषादी जुन प्रयोग भइरहेछ हाम्रो सागसब्जीमा फलफूलमा जुन विषादी प्रयोग भइरहेछ त्यसमा तत्काल सरकारले र सम्बन्धित निकायहरूले चाहिँ यसमा चाहिँ ध्यान दिनुपर्ने जरुरी देखिन्छ यदि हामीले चाहिँ निसन्तानै प्रिभेन्सन गर्ने हो भने यो महत्वपूर्ण स्टेप भयो होइन
3: हो हामीले फुडको क्वान्टिटी भन्दा पनि क्वालिटी गुणस्तरमै
2: अब निसन्तानलाई अघि डाक्टर साहबले भनिहाल्नुभयो अहिले ब्रोडली हेर्दाखेरि एउटा सब फर्टिलिटी भन्यो अनि फर्टिलिटी भन्न सक्ने भयो यसको कुनै
3: अब यसको पनि टाइपहरू मैले भने यसलाई डिफ्रेन्ट रूपमा ब्रोडली भन्न सकिन्छ एउटा प्राइमरी अर्को सेकेन्डरी सब फर्टिलिटी प्राइमरी भनेको चाहिँ नि बिहा गरेपछि कहिले पनि बच्चा नभएको द्याट इज प्राइमरी सेकेन्डरी भनेको कुनै एक दुईवटा बच्चा जन्मिएको थियो त्यसपछि केही समयपछि फेरि बेबीको लागि ट्राई गर्यो भएन भने द्याट इज सेकेन्डरी सब फर्टिलिटी
2: कारण चाहिँ उस्तै उस्तै हुन्छ दुईटामा
3: अर्को हामीले यी दुईटामा बुझ्नुपर्ने भनेको एजिङ प्रोसेस आफै पनि त हो नि त
2: एजिङ प्रोसेस आफै
3: जस्तो एउटा 30 वर्षको बाबु भन्न र 45 वर्षको बाबु भन्न र 55 वर्षको बाबु भन्न त क्षमता फरक हुन्छ नि त एजिङ प्रोसेसलाई हामीले बिर्सिनु भएन
2: एज इटसेल्फ डिजिज हो भन्छन् नि
3: एजिङ रादर व्हाट आई सेड एजिङ इज अ फिजियोलोजिकल प्रोसेस बट विथ द्याट फिजियोलोजी डिफरेन्ट चेन्जेस कम्स
2: एन्ड द्याट क्रिएट समथिङ
3: यस
2: त्यसैले यो पनि अब एउटा चाहिँ हामीले परिभाषामै अघि डाक्टर
3: अब प्राइमरी र सेकेन्डरी भयो अगेन त्यसमा मेल सब फर्टिलिटी फिमेल सब फर्टिलिटी मेलको मैले पन्डित दुईटामा डिस्क्राइब गरेँ मैले नन अब्स्ट्रक्टिभ भर्सेस अब्स्ट्रक्टिभ नाउ ओवा भर्सेस नोआ
2: त्यसो भएपछि यो दुईटा टाइपमा हामी जाँदैछौँ अहिले प्राइमेरीली एउटा चाहिँ अवरोध भएर उत्पादन भयो तर चाहिँ त्यो चाहिँ
3: फ्याक्ट्री ठिक छ आउटलेट ठिक छ
2: आउटलेट ठिक छैन एउटा चाहिँ फ्याक्ट्रीमै उत्पादन होइन यो दुईटा कुरालाई हामीले याद गरौँ त्यसैले यो दुईटा टाइप अहिले हामीले चाहिँ सजिलो व्यवस्थापनको हिसाबले पनि यो दुईटाको चाहिँ सजिलो होला त्यसैले अब हामी व्यवस्थापनतिर नै जाउँ हामीले चाहिँ फ्याक्ट्रीमा गडबड भएकोमा कसरी व्यवस्थापन गर्ने कज वाइज र चाहिँ फ्याक्ट्री त ठिकै छ आउटलेटमा चाहिँ कसरी व्यवस्थापन गर्ने
3: योभन्दा अगाडि हामीले जानुपर्ने भनेको चाहिँ टेस्टहरू गर्नुपर्ने जाँच के हुन् त्यतातिर हामीले ध्यान दिनुपर्छ पुरुषको हकमा निसन्तान पन लिएर आएको छ भने पहिलो जाँच भनेको वीर्यको जाँच हो
2: वीर्यको जाँच गर्नु पर्छ
3: 3 दिन एब्सटिनेन्स भएको हुनुपर्छ 2 दिन एब्सटिनेन्स भएको
2: एब्सटिनेन्स भन्नाले चाहिँ यौन सम्पर्क नगरेको अथवा हस्तमैथुन
3: नगरेको धेरै पुरानो सिमिलले पनि काम गर्दैन त्यसलाई हामीले चाहिँ नि इन्फर्टिलिटी क्लिनिकमा गएर पहिलो टेस्ट हामी त्यो गर्छौँ सुरुवात गर्दाखेरि पुरुषबाटै जाँच सुरु गर्नुपर्छ यो सजिलो छ र 40% or 50% of the time you detect the cause then and there itself. And most of them may be correctable also.
2: Yes.
3: So, त्यसरी जानुपर्छ पहिलो टेस्ट भनेको चाहिँ सिमेन एनालाइसिस
2: वीर्यको जाँच वीर्यको जाँच गर्नु
3: अघि मैले प्यारामिटरहरू बताइसकेँ क्लोजली अब जाउँ हामी हर्मोनको प्रोफाइल
2: अब यसमा अलिकति राख्छ भाइ अलिक क्लियर गराइदिनु पर्यो वीर्यको जाँच गर्नको लागि चाहिँ तपाईँले वीर्य चाहिँ फ्रेस चाहियो पुरानो भएन भनेपछि वीर्य चाहिँ निकाल्ने प्रक्रिया चाहिँ सम्भव भएसम्म क्लिनिकमै आएर गर्नु
3: क्लिनिकमै छ हामीहरू टिचिङ हस्पिटलमा जहाँनिर इन्फर्टिलिटी क्लिनिक छ त्यहाँ हामीसँग छुट्टै रुमको व्यवस्था छ त्यसको लागि चाहिँ लजिस्टिकहरू पनि सबै व्यवस्था छ
2: अनि फ्रेस चाहिँ वीर्य मात्रै सुकेको जाँच हुने हो
3: अफ कोर्स
2: कम्तीमा पनि आधी घण्टा भन्दा बढी
3: दुई घण्टा भन्दा बढीको त एक्सेप्ट
2: दुई घण्टा भन्दा बढीको
3: एक्सेप्ट
2: तर आधी घण्टासम्मको सबभन्दा राम्रो होला
3: अर्लियर द बेटर
2: अर्लियर द बेटर होइन त्यसै यो पनि किनभने उहाँहरूलाई थाहा जानकारी हुनु पर्यो भोलि कहाँ जाने के जाने भन्ने खालको हिसाबले त्यसैले यो महत्वपूर्ण पाटो हो पहिला हामी चाहिँ वीर्यको जाँच गरेर त्यसको गुणस्तर के छ भनेर हामी हेर्छौँ दोस्रो डाक्टर
3: पेसेन्टको फिजिकल एक्जामिनेसन टोटल्ली हेड टू टो हेर्नुपर्छ हर्मोन इम्ब्यालेन्स के छ जुङ्गाहरू खुइलिएका छन् मास्कुलिनिटी लस छ कि मसल थिन आउट छ कि धेरै कुराहरू हेर्नुपर्छ टेस्टिसको भोल्युम हेर्नु पर्यो दुइटै भास डिफरेन्स छ कि छैन प्रोस्टेटको स्टाटस के छ लिङ्गको स्टाटस के छ भेरिकोसिल हाइड्रोसिल कमन कुराहरू हामीले हेर्नुपर्छ
2: अब यसमा पनि अलिकति क्लियर गरिदिनुपर्छ किनभने हाम्रो चाहिँ दर्शक श्रोताहरूलाई यो भोलि सेवा लिन आउँदाखेरि पनि
3: सजिलो
2: फिजिकल शारीरिक जाँचमा चाहिँ डाक्टर साहबले भन्नुभयो नि यहाँ जुङ्गा छ कि छैन भनेर हेर्नु पर्यो यसको निसन्तानसँग के सम्बन्ध हुन्छ
3: बेसिकल्ली जसको मतलब मेल प्याटर्न अफ मुस्ताज अथवा जुन हो नि त्यो हर्मोनसँग डाइरेक्टली रिलेटेड छ कि
2: हर्मोन उत्पादन
3: इज पार्ट अफ सेकेन्डरी सेक्सुअल क्यारेक्टर इन मेल
2: एक्ज्याक्टली
3: इफ द्याट इज लस्ट
2: हर्मोनमा के छ
3: यस
2: भन्ने कुरा भन्नु
3: दिस क्लू फर द्याट समबडी मे हैव ब्रेस्ट इन मेल गायनेकोमास्टिया
2: अब ब्रेस्ट भयो भने ब्रेस्ट ठुलो भएको गायनेकोमास्टियाको पनि मतलब धेरै कुराहरू आइरहेको छ
3: गायनेकोमास्टिया इफ इट इज देयर देन देयर इज इस्ट्रोजन
2: आइबो
3: आइरन टेस्टोस्टेरोन आई होप सो बट देयर आर सो मेनी कजेस बट ओभरअल वी शुड नॉट मिस एनीथिंग इन द पेशेंट
2: एक्ज्याक्टली भनेपछि कोही कोही
3: वन इम्पोर्टेन्ट थिंग दैट यू हैव टू आस्क टू वेदर ही कैन बी इज एबल टू स्मेल अर नॉट
2: हो
3: देयर इज काल्मेन सिन्ड्रोम
2: काल्मेन सिन्ड्रोम मात्र स्मेल
3: है स्मेल नै हुँदैन खुशबू नै आउँदैन
2: कालमन भयो भने पनि यो हुने भयो भनेपछि यो अहिले जुन जति पनि शब्दहरूको प्रयोग गरिरहेछौँ त्यो जेनेटिकली डिटरमाइन अथवा हर्मोनसँग सम्बन्धित कुराहरू हुन सक्छन् होइन र कतिपय पुरुषहरूको चाहिँ एकदम मेरो चाहिँ स्तन चाहिँ एकदम ठुलो भयो बढ्यो भन्नेहरू पनि आउनुहुन्छ होइन अब उहाँहरूसँग पनि हेर्दाखेरि चाहिँ के देखिने भयो भन्दाखेरि चाहिँ टेस्टोस्टेरोन हर्मोनको भन्दाखेरि चाहिँ एस्ट्रोजन हर्मोन जो चाहिँ महिलामा बढी हुनुपर्ने थियो
3: अफकोर्स
2: यसको हर्मोन चाहिँ बढ्यो भने पनि त्यहाँ केही न केही हर्मोनमा असन्तुलन
3: छ किनभने यो सबै खेला नै के हो न जेनेटिक्स हर्मोनल स्ट्रक्चर र इन्भाइरोमेन्टको खेला
2: हो कि त्यसैले अब तल हामीले टेस्टिसमा आइसकेपछि टेस्टिसको भोल्युमको कुरा गर्नु पनि हेर्ने
3: साइज हेर्नु पर्यो भोल्युम त्यहाँ हामीले एउटा अर्किलोमिटर भन्ने हुन्छ त्यसमा कम्पेयर गरेर हेर्छौँ
2: त्यो चाहिँ कत्रो साइजको हुनुपर्ने हो
3: युजली हामीहरूले मेजरमेन्ट गर्दाखेरि 4x3 रफली
2: 4x3
3: 4 सेन्टिमिटर लङ अलमोस्ट 3 सेन्टिमिटर गर्थ एन्ड इट सुड बी फर्म
2: फर्म
3: नट सफ्ट इट सुड बी फर्म अनि त्यसको चाहिँ वरिपरिको रगतको नसार फुलेको हुनु
2: यो चाहिँ टेस्टिसको साइजको कुराहरू गर्यो
3: त्यसलाई भोल्युममा फेरि हामी
2: भोल्युममा हामीले कुरा गर्यौँ त्यो पनि 4 सेन्टिमिटरदेखि 3 सेन्टिमिटरको 4x3
3: लगभग अथवा 3.5x2.5 ओके बट इफ सुड नट बी स्मल
2: ए स्मल हुनु स्मल भयो भने यसले उत्पादन गर्दैन कि भन्ने कुराहरू अनि अर्को डाक्टर साहबले एकदम महत्वपूर्ण कुरा गर्नु त्यो वरिपरि रगतको नसाको कुरा गर्नुभयो नि त्यो रगतको नसा फुलेको रहेछ भने चाहिँ के हो
3: त्यसलाई हामी भेरिगोसिल भन्छौँ त्यसले टेस्टिसको वरिपरिको टेम्परेचर बढाइदिन्छ टेम्परेचर बढ्यो भने चाहिँ सबै स्पर्महरू मर्छन्
2: भनेपछि स्पर्म चाहिँ उत्पादन हुन र हेल्दी स्पर्म उत्पादन हुनलाई चाहिँ टेम्परेचरको पनि खेल्छ
3: अफकोर्स कोर टेम्परेचर चाहिँ स्ट्रिक्टली बिलो 4°C
2: एकदमै ख्याल गर्नुपर्ने कुरा के छ भने शुक्रकेट हेल्दी हुनको लागि चाहिँ टेम्परेचर पनि बडीको टेम्परेचर भन्दा -4
3: यस
2: होइन -4°C
3: हुनु शरीरले मेन्टेन गर्न कोसिस
2: गरे हुन्छ
3: नेचरली प्रोभाइड गरे हुन्छ तर भइदिन्छ के भन्दाखेरि हामीले टाइट जिन्स लाउँछौँ मोबाइल त्यही कोच्छौँ डाटा अन गरेर त्यही छोडिदिन्छौँ
2: त्यसले त यो होटलमा काम गर्ने कुकहरू हुनुहुन्छ नि उहाँहरू त भल्नरेबल हुनुभयो
3: अफकोर्स
2: होइन
3: त्यो मात्रै होइन मान्छेहरू सोखको लागि सौनाबाद जान्छन् नि
2: सौनाबाद जाने होइन
3: त्यहाँ गएर बफिया पैसा के हुने भयो
2: भनेपछि यो सबैले बुझ्नुपर्ने कुरा चाहिँ के रह्यो भन्दाखेरि चाहिँ
4: शुक्रकीटको राम्रो उत्पादन हुनको लागि चाहिँ स्क्रोटम भनौँ न हामीले अन्ड थैली चाहिँ जसरी नेचुरली यो चाहिँ अलिकति ह्याङ डाउन भनौँ न तल ह्याङ डाउन भएको हुनुपर्छ त्यसो हुँदाखेरि चाहिँ कट्टु एकदम टाइट लगायो भने पनि यो सम्भावना हुने रहेछ होइन
3: टाइटको कुरा हुँदा नि अर्को इम्पोर्टेन्ट छ ठिक र धेरै टेम्परेचर गुम्सिने खालको
4: अनि गुम्सिने खालको लगाउँछ
3: फर एक्जाम्पल हाम्रो बाजेहरूले के गर्थ्यो कटनको लगाउटी लाग्थ्यो
4: कटनको लगाउटी मात्रै लाउनुहुन्थ्यो एकदम
3: याद छ होइन कटनको लगाउटी लाउँथ्यो होइन 12-13 वर्षको वर्ष अब जब स्पर्मेटोजेनेसिस सुरु हुन्थ्यो त्यो बेला व्रत बन्द गरिदिन्थे त्यसलाई चाहिँ कोल्ड टेम्परेचर मेन्टेन गर्नलाई सजिलो थियो अहिले के आयो सबै प्लास्टिकवाला थैलो आयो
4: प्लास्टिकवाला थैलो आयो एकदमै
3: धेरैको अन्डरवेयरहरू के छ अहिले
4: प्लास्टिक
3: पेट्रोलियम थिङ्स
4: त्यसैले यो एकदमै अहिले मेरो विचारमा श्रोता दर्शक साथीहरू रमाइनिराख्नु पनि भयो होला अनि कतिपय साथीहरूको जसको निसन्तानको समस्या छ ए भनेर मैले कट्टु कस्तो लगाएछु भन्ने कुराले पनि निर्धारण गर्ने
3: कटनको
4: लुज टाइपको कट्टु लगाउनु पर्ने
3: हल्का सपोर्ट भएर केही भएन टाइट
4: गर्यो भने शुक्रकीट उत्पादनमा यसले असर गर्ने रहेछ नेचुरली जसरी ह्याङ डाउन गरेको अनि त्यो चाहिँ अर्को इन्ट्रेस्टिङ फेनोमेना छ नि डाक्टर अब जाडो महिनामा चाहिँ त्यो स्क्रोटम अलिकति माथि आउँछ तर गर्मी महिनामा त सर्टै ह्याङ डाउन हुन्छ नि त्यो पनि टेम्परेचर मेन्टेन गर्नलाई प्रकृतिले
3: बनाइदिएको त्यही नै बनाएको के हो भन्दाखेरि फेरि -4 भयो भने -8 बनाएर नि त भएन नि
4: -8
3: बनाएर नि भयो त्यहाँ यु पारेर पनि भयो नि यु पार्यो भने नि मर्छ एक्सट्रिम अफ टेम्परेचरमा चाहिँ नि शुक्रकीट बाँच्दैन
4: बाँच्दैन भनेपछि यो व्यवस्थापनमा यो चिजलाई पनि हामीले चाहिँ राम्रोसँग हेर्नु पर्यो अब भेरीको सिलमा चाहिँ हामीले यो छलफल गर्यौं भेरीको सिल भनेपछि यो
3: भेनहरू फुलेको धेरै फुलेको
4: टेस्टिसको वरिपरि होइन अन्डकोषको वरिपरि चाहिँ भेनहरू
3: भेनहरू त नर्मल्ली हुन्छ
4: हुन्छ
3: मुटुबाट रगत त्यहाँ जान्छ फिर्ता ल्याउँदा भेन चाहियो तर अब केही कारणले गर्दा त्यसको भालमा डिफेक्ट भएर त्यही नै ब्लड बस्न थाल्यो भने फेरि त तातो ब्लडले त्यो अन्डकोषको शुक्रकीटलाई खाइदिन्छ
4: हो त्यसैले कसैको अन्डकोषको वरिपरि छाम्दाखेरि अब सामान्य भाषामा भन्दा गडेवाला जस्तो ब्याग अफ होम्स जस्तो गडेवाला जस्तो भयो हो त्यो चाहिँ भेरीको सिल भएको भनेर बुझ्नु पर्यो अनि त्यसपछि त्यो डाक्टर कहाँ आउनु पर्यो डाक्टरले त्यसलाई करेक्सन गर्नु पर्यो करेक्सन गरिसके पछाडि मात्र चाहिँ शुक्रकीटको उत्पादन राम्रोसँग हुने भयो ल त्यो भयो
3: अब फिजिकल एक्जामिनेसन पछि हामीहरूले अर्को इम्पोर्टेन्ट भनेको हर्मोनल प्रोफाइल हेर्दाखेरि राम्रो हर्मोनल प्रोफाइलमा हेर्ने भनेको एलएच एफएसएस टेस्टोस्टेरोन प्रोटोन अथवा वाट एभर त्यहाँ देन प्रोलाक्टिनहरू कसै कसै हेर्नु थाइरोइड प्रोफाइल ओभरअल हेल्थ चेकअपको लागि सुगर प्रोफाइलहरू किडनीको जाँचहरू लिभरको जाँचहरू किनभने सबै अङ्गहरू इन्टरलेटेड हो कि हो शरीरमा कहीँ पनि आगो लाग्यो भने चाहिँ पहिलो असर गर्ने भनेको सेक्सुअल लाइफ र फर्टिलिटी नै हो
4: एक्ज्याक्टली
3: त्यसैले शरीर त्यो त लास्ट प्रायोरिटी भयो नि त बडीको लागि पहिला त सास गर्नु पर्यो मुटु चलाउनु पर्यो होसमा बस्नु पर्यो बुझ्यो होइन तपाईँ कुनै सकमा हुनुहुन्छ नराम्रो मेसेजमा हुनुहुन्छ तपाईँ त्यो पाटो त बिर्सिनुहुन्छ नि
4: बिर्सिन्छ शरीरले नै त्यसलाई चाहिँ प्रायोरिटी दिँदै
3: दिँदैन
4: त्यसपछि त्यो चाहिँ बिग्रे पनि बिग्रियोस् भन्छ
3: गइरहोस्
4: गइरहोस् होइन तर पहिला बाँच्नु पर्यो
3: सर्भाइभल
4: सर्भाइभल फर्स्ट सर्भाइभल
3: त्यसपछि

0: স্ট্রাকচারাল মানে স্ট্রাকচারাল ইন্টিগ্রিটি, হরমোনাল ইন্টিগ্রিটি, জেনেটিক ইন্টিগ্রিটি।
1: अब
0: जेनेटिकली ठीक छ छैन त्यो पनि हामीले फेसिलिटी पनि एभाइलेबल छ, क्यारियोटाइपिङ हेर्छौँ, अरू हर्मोन प्रोफाइलहरू हेर्छौँ।
1: अब हर्मोन प्रोफाइलमा सामान्यतया हामीले चाहिँ अब
0: प्रोलाक्टिन, एलएचएफएसएच,
1: हामीले खास त्यस्तो नै हो नि अब सेक्स हर्मोन्सहरूको कुरा र त्यसमा एसोसिएटेड
0: हर्मोन्सहरूको
1: कुराहरू हामीले हेर्ने भयौँ होइन। जस्तो अब पुरुषमा प्रोलाक्टिन एकदम बढी देखियो भने के हुन्छ डाक्टर? त्यो
0: प्रोलाक्टिन पिट्युटरीको ट्युमर हो कि प्रोलाक्टिनोमा भनेर हामीले सोध्नुपर्छ। त्यस्तो केसहरू पनि हामी गुमाएर फेरि न्युरोसर्जनमा पठाउनु पर्यो केसहरू।
1: त्यसरी
0: समस्या के थियो? इन्फर्टिलिटी थियो।
1: इन्फर्टिलिटी
0: इन्फर्टिलिटीलाई इन्फर्टिलिटी भनेर चाहिँ बुझ्नु हुँदैन। हामीले यसलाई कसरी बुझौँ भन्दाखेरि, इन्फर्टिलिटी भनेको आफैमा डिजिज होइन, यो लक्षण हो। यसका अन्डरलाइन कारणहरू डिफ्रेन्ट छ, डिफरेन्ट कारण हुन सक्छ, तर कारणमै डिग गर्नु। इन्फर्टिलिटी इज वान इफेक्ट, वी हेभ टु डिग इन टु द कज।
1: यस, त्यसरी कसैको चाहिँ मसँग एकजना मेरो साथीको चाहिँ भेरीको सिल रहेछ, उहाँले चाहिँ लाज लागेर कहिले पनि देखाउनु भएन। अनि बिहे गरिसके पछाडि जब बच्चा भएन, बच्चा नभएपछि बच्चा बनाउन भनेर जाँदाखेरि पनि डाक्टर साहबले भेरीको सिल चाहिँ डायग्नोसिस,
0: त्यो बेलाको ड्यामेज इरिभर्सिबल हुन सक्छ।
1: तर लकीली उहाँको भेरीको सिल चाहिँ करेक्सन गरिसके पछाडि उहाँको बच्चा भयो, करेक्टेबल भयो। अब यहाँ चाहिँ अघि डाक्टर साहबले पनि भनिसक्नुभयो, त्यस्तो कुनै पनि समस्याहरू देखियो भने, अन्डरकोसको वरिपरि देखियो भने चाहिँ सकेसम्म छिटो उपचारमा जानु पर्यो, त्यसले गर्दा अरू ड्यामेज चाहिँ नहोस् भन्ने कुरा।
0: यसको ड्यामेज भनेको बिरेको मात्रै होइन, हर्मोनको कुरा,
1: हर्मोनको कुरा,
0: मास्कुलिनिटीको कुरा हो, पुरुषत्वको कुरा हो, धेरै कुराहरू छ कि त्यसमा।
1: हजुर हजुर,
0: फेरि करेक्टेबल हो,
1: करेक्टेबल हो। त्यसैले हर्मोनको एउटा चाहिँ हर्मोनलाई ब्यालेन्स गर्नको लागि हामीले करेक्टिभ मेजर्सहरू लिन्छौँ। स्ट्रक्चरल कुरा पनि हामीले भयौँ। अब जेनेटिकमा चाहिँ डाक्टर साहब अलिकति हामी कहाँ चाहिँ के फेसिलिटिजहरू छ जेनेटिकको, जेनेटिक एनालाइसिसको?
0: जेनेटिक एनालाइसिसको अब हामी अब क्यारियोटाइपिङको एउटा पाटो भयो, त्यसपछि
1: क्यारियोटाइपमा हामी के हेर्छौँ?
0: मेल फिमेल, 46XXY होइन, 46XY हो कि होइन, बुझ्नु भएन? त्यसपछि गएर अरू एक्स्ट्रा जस्तो क्लाइनफेल्टरमा अरू एक्स्ट्रा आयो। फिमेलमा चाहिँ नि तपाईँको टर्नर सिन्ड्रममा मिसिङ हुन्छ जिनहरू, त्यो सबै हामी हेर्न सक्छौँ। अहिले आएर त हरेक मान्छेको जेनेटिक म्यापै बनाउन सक्छौँ नि हामी, त्यसमा अब जेनोमिक सिक्वेन्सिङ गर्न सक्छौँ। लेटेस्ट सिक्वेन्सिङ भनेको चाहिँ हजुरको होल जिनोम सिक्वेन्सिङ, डब्लुजीएस र होल एक्जोम सिक्वेन्सिङ, त्यो सबै गर्ने फेसिलिटी छ
1: हामीसँग। अहिले यहाँ
0: काठमाडौँमा एभाइलेबल छ,
1: काठमाडौँमा सबै एभाइलेबल
0: छ।
1: भनेपछि निसन्तान भएका जोडीहरूले चाहिँ उपचारको लागि अब देश छोडेर बाहिर जानुपर्ने स्थिति छैन,
0: कज फाइन्ड आउट गर्नलाई चाहिँ पर्दैन
1: पर्दैन,
0: लेट्स गो टु ट्रिटमेन्ट साइड अगेन, त्यता आउँछौँ हामी। तर डायग्नोस्टिक क्यास्केटमा चाहिँ हामीले एमआरआईदेखि लिएर सबै के जे चाहिन्छ, हामी इमेजिङमा त सबै गर्न सक्छौँ, केही समस्या छैन, कहाँ के समस्या छ भन्ने कुरो, ट्रान्सलेक्सन अल्ट्रासाउन्ड भयो, भेजियोग्राफी भयो, त्यसमा चाहिँ समस्या छैन। जेनोमिक स्टडी मैले हजुरलाई भने, क्यारियोटाइपिङबाट सुरु भए तापनि कतिपय ग्रुपमा चाहिँ हामीहरूको होल जिनोम सिक्वेन्सिङ अथवा होल एक्जोम सिक्वेन्सिङ भनेको, एक्जोम भनेको डिएनएको चाहिँ जिन, डिएनएको सबभन्दा फङ्सनिङ पार्ट हो,
1: फङ्सनिङ पार्ट हो,
0: जुन फङ्सनिङ पार्ट गरेर सही छैन भने जम्मा 3% एनालाइसिस गरे पनि धेरै आइडिया हुन्छ। त्यो भनेको जम्मा 3% हुन्छ, अर्को 100% पनि एनालाइसिस गर्न सकिन्छ। त्यसलाई होल जिनोम सिक्वेन्सिङ भनिन्छ, त्यो अलिक महँगो पर्छ, सबैमा प्र्याक्टिकल नहोला, त्यो सबै विधाहरू छ हामीसँग, त्यसरी जानुपर्छ,
1: त्यसरी जाने। अब यो चाहिँ हामीले कज अनि त्यसमा आएको धेरै कुराहरू चाहिँ सम्भव भएसम्म हामीले श्रोता दर्शक साथीहरूलाई चाहिँ बताइ नै रहेछौँ। कुनै त्यस्तो कन्फ्युजन भयो, हामीले प्रयोग गरेको शब्दहरू बुझ्नु भएन भने हामीलाई लेखी पठाउनुहोस्, हामी अर्को श्रृङ्खलामा त्यसलाई क्लियर
0: गर्छौँ।
1: अब चाहिँ अरू म्यानेजमेन्टहरू,
0: अब अरू म्यानेजमेन्टहरूमा जाउँ होइन। अब सबभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ नि, कति हतार छ त्यो उपचार गर्नलाई भन्ने कुरो चाहिँ नि फिमेल पार्टनरको एजले डिटर्माइन गर्छ। फिमेल पार्टनरको 35 वर्ष क्रस गरेपछि चाहिँ फर्टिलिटी क्यापासिटी धेरै घट्छ,
1: घट्दै जान्छ,
0: फिकन्डेन्सी विल गो डाउन। सो इट्स नट अबाउट मेल एलोन, ट्रिटमेन्ट अफ इन्फर्टिलिटी इज थिम वर्क, सब फर्टिलिटी इज थिम वर्क, यु किप दस इन सेन्टर टु द फिमेल पार्टनर अफकोर्स। मेल पार्टनरको करेक्टेबल कुरा हामी कसरी करेक्ट गर्ने त, नन अस्ट्रक्टिभ एजोस्पर्मिया भनेको चाहिँ एउटा
1: अब्स्ट्रक्सन छैन,
0: अथवा ओलीको स्पर्मिया,
1: ओली
0: संख्या नपुगेको,
1: संख्या नपुगेको, अथवा
0: एजोस्पर्मिया भनेको हुँदैन भएको,
1: हुँदैन भएको, शुक्रकृत हुँदैन भएको।
0: अब ओलीको स्पर्मियाको चाहिँ हामीले केही करेक्टेबल कुराहरू हामी करेक्ट गर्न सक्छौँ, लाइफ स्टाइल मोडिफिकेसन, ड्रग छोड्ने, गाँजा छोड्ने, साउना नजाने, धेरै टेम्परेचर मेन्टेन नगरिदिने, त्यसपछि गएर अरू इम्पोर्टेन्ट भनेको चाहिँ तपाईँको भेरीको सिल छ, भेरीको सिलको करेक्सन, त्यसो गरेर पनि हामीले नन अस्ट्रक्टिभ एजोस्पर्मियालाई म्यानेज गर्न सक्छौँ।
1: हजुर,
0: अन्त साइन्टिफिक रिपोर्ट छैन, केही स्पर्मको क्वालिटी बढाउने केही औषधिहरू छन्,

0: टाइमिङ त्यो पनि हामी हल्का निदिन अरू रुखका औषधिहरू छन् त्यसले स्पर्मको अलिकति अक्सिडेटिभ स्ट्रेसहरू चाहिँ घटाउँछ भन्ने लिटरेचरमा छ तर धेरै साइन्टिफिक इभिडेन्स अझै पनि छैन जे लिमिटेसन हामीले भन्नुपर्छ नन अस्ट्राटिभ एजोस्पर्मियामा हामीले त्यसरी चाहिँ ठिक पार्न सक्छौँ त्यहाँ कुनै इन्फेक्सन छ भने ट्रिट गर्न सक्छौँ ती कुराहरू भए हर्मोनल इम्ब्यालेन्स होइन हर्मोनल इम्ब्यालेन्स करेक्ट गर्नु पर्छ
1: हर्मोनमा केही छ भने हर्मोनलाई ब्यालेन्स गर्ने खालको ढङ्गले हर्मोन ब्यालेन्स गर्ने हर्मोनै दिने त हो नि होइन लाग्छ
0: त्यसलाई मिलाएर मिलाएर दिनु पर्यो किनभने
1: मिलाएर दिनु पर्यो
0: कहिले काहीँ हर्मोनमा के हुन्छ भने सबै नेगेटिभ फिडब्याकबाट काम गर्छ कि
1: राइट
0: त्यही भएर कहिले काहीँ धेरै नेगेटिभ भयो भने
1: धेरै दियो भने उता नेगेटिभ फिडब्याक जान्छ अर्को सपरेसन गर्छ
0: त्यसले गर्दाखेरि यो त्यति छैन कि तपाईँ तातो इनपुट दिँदैन आगै बल्छ भन्ने छैन
1: छैन
0: त्यो छ त्यसपछि नन अस्ट्राटिभ एजोस्पर्मियामा एउटा इम्पोर्टेन्ट भनेको तिनीहरूलाई चाहिँ हामीले डाइरेक्टली इन्टाइट्राइन इन्सेमिनेसनमा त्यो सिमेन राम्रो क्वालिटीको आसी दिन सक्छौँ त्यसपछि अर्को भनेको आइबिएफमा इनभिट्रो फर्टिलाइजेसनको टेक्निकहरूमा जान सक्छौँ स्पर्म त छ नि त
1: स्पर्म छ
0: क्वालिटीको
1: स्पर्म भइसके पछाडि चाहिँ त्यसको क्वालिटीको स्पर्म राखेर हामी चाहिँ अब
0: इम्ब्रियो बनाउन सक्छौँ ट्रान्सफर गर्न
1: अब त्यसलाई चाहिँ इम्ब्रियो बनाएर ट्रान्सफर गर्न सक्ने अब सजिलो भाषामा बुझ्दाखेरि त हामीले
0: टेस्ट ट्युब बेबी
1: टेस्ट ट्युब बेबी भनेर भन्छौँ
0: अब
1: इनभिट्रो फर्टिलाइजेसन
0: त्यसको करेक्ट इनभिट्रो फर्टिलाइजेसन बेबी टेस्ट ट्युबमा बस्छ टेस्ट ट्युबमा एकछिन मात्रै
1: भन्ने बस्ने हो त्यस पछाडि फेरि हामी चाहिँ पाठेघरमै
0: पठाउनु पर्छ त्यो सर्टेन सेल स्टेज भएपछि पठाउनु पर्छ हामीहरू आइबिएफ सेन्टरमा सबै काम हुन्छ यो अर्को चाहिँ नि नन अस्ट्राटिभ एजोस्पर्मियामा किन नामसँग बिरे छ नि त
1: बिरे छ
0: अस्ट्राटिभ एजोस्पर्मियामा हामीले कज अफ द अब्स्ट्रक्सन करेक्ट गर्न कोसिस गर्छौँ
1: अब त्यो नलीमा हो कि
0: कहाँ हो
1: कहाँ
0: अब्स्ट्रक्सन कहाँ छ त्यसलाई रिलिज गर्नुपर्छ सर्जिकली चाहिँ करेक्ट गर्नुपर्छ सम्भव भएसम्म तर सम्भव देखिएन भने त्यो बिरे त हामी अन्डकोस अथवा इपिडिडाइमिसबाट चाहिँ तानेर त्यसपछि गएर फर्टिलिटी सेन्टरमा हामी चाहिँ टेस्ट ट्युबमै पठाउँछौँ स्पर्म क्रायो प्रिजर्भ गर्छौँ र टाइममा चाहिँ नि फिमेल पार्टनरको चाहिँ अन्डा निकालेर त्यही नै सेचन गरेर त्यहाँ टेस्ट ट्युब बेबी बनाउँछौँ फेरि
1: भेरी इन्ट्रेस्टिङ है अब उहाँले भनेको कुराबाट म अलिकति सिम्प्लिफाई गरौँ शुक्रकृत बन्ने भनेको चाहिँ अन्डकोषमा
0: अन्डकोषमा केही समय स्टोर हुने गरेको
1: माथि बढ्दै आइसके पछाडि अर्को सानो स्ट्रक्चरमा अझ मेच्युरेसन हुने बढ्ने होइन र बस्ने ठाउँ हुन्छ भनेपछि यो दुइटै ठाउँबाट चाहिँ शुक्रकृत चाहिँ हामीले निडलको सहायताबाट लिने रहेछ निडलको सहायताबाट लिएर त्यसलाई स्पेसियल हामीले चाहिँ
0: प्रिमिटिभ रूपमा भन्दा निडलको सहायताबाट तर अहिले टेक्नोलोजिकल डेभलपमेन्टले माइक्रोस्कोपिक सर्जरी गरेर निकालेर पनि निकाल इन्डिभिजुअल ट्युब निकालेर त्यसलाई आइसोलेट गर्न सकिन्छ
1: भनेपछि एकदमै सानो माइक्रोस्कोपको प्रयोग गरेर सूक्ष्म दर्शक यन्त्र भन्छौँ के अरे हामीले त्यसको प्रयोग गरेर त्यहाँको चाहिँ शुक्रकीट उत्पादन गर्ने सेललाई नै निकालेर लिएर ट्युबलाई नै निकालेर लिएर आएर अनि त्यसबाट चाहिँ हामीले शुक्रकीटलाई एक्सट्राक्ट गरेर म्याच्योर बनाएर अनि डिम्बसँग मिलाएर पनि फर्टिलाइजेसन हुन्छ भनेपछि हामी त धेरै नै माथि पुगिसक्नु रहेछ यो त
0: छ यो चाहिँ नि मुख्य कुरो हामीले सबै सेवा त सुरु गर्यौँ यसलाई सस्टेन कसरी गर्नु र आउटकम कसरी दिने गुणस्तरीयता चाहिँ कसरी मेन्टेन गर्ने अबको हाम्रो दायित्व त्यही हो
1: भनेपछि हामीले आज चाहिँ निसन्तानको
0: पुरुषतर्फको पाटो
1: पुरुषतर्फको पाटोमा चाहिँ छोटो छलफल गर्यौँ
0: यो महासागरमा एउटा छेउको पानी खेलाएको
1: छेउको पानी इन्ट्रोडक्टरी भनौँ न
0: यस
1: हामीले हामीसँग यी सबै सेवाहरू पनि छन् हामीसँग योसँग बुझ्ने यसलाई चाहिँ प्रयोग गर्ने खालको चाहिँ विशेषज्ञताहरूको कमी पनि छैन र शिक्षण अस्पतालको हिसाबले भन्यो भने हामीसँग चाहिँ अब स्टेट अफ द आर्ट भन्छ अङ्ग्रेजीमा हामीसँग राम्रो खालको चाहिँ इन्फर्टिलिटी केयर सेन्टर पनि छ र विशेषज्ञ डाक्टर साहबहरू हुनुहुन्छ वान अफ दि विशेषज्ञहरू मध्येको एकजना विशेषज्ञ हाम्रो डाक्टर भोजराज मुइटेल पनि त्यहाँ आबद्ध हुनुहुन्छ त्यसैले नेपालमा पनि हामी अब चाहिँ यो सन्तान जोडीहरूलाई पुरुषको तर्फबाट भएको हो भने पुरुषको करेक्सन गर्ने र महिलाहरूको तर्फबाट भएको हो भने महिलाको करेक्सन गर्ने
0: अब
1: दुवैजनाको करेक्सन गर्ने
0: यसमा जोड्न चाहन्छु
1: हजुर
0: निसन्तानपन भनेको मेन्स हेल्थको एउटा पाटो मात्रै हो
1: पाटो मात्रै हो
0: पुरुष स्वास्थ्यको पुरुष प्रजनन स्वास्थ्यको एउटा पाटो मात्रै हो त्यसलाई अलिकति होलिस्टिक रूपमा हेर्नुपर्छ पुरुषलाई यसरी पनि नसोचौँ कि जस्ट स्पर्म डोनर भनेर नसोचौँ दे हेभ देयर ओन लाइफ दे हेभ देयर ओन फिलिङ विदाउट हर्टिङ देयर साइकोलोजिकल फिलिङ एन्ड infertility may be due to, you know, underlying serious health condition.
1: Yes.
0: Even in brain tumor also that can happen. Pituitary tumor also it can happen.
1: Oh.
0: So we have to see these patients more holistically. And you know, they should, we should evaluate the psychological aspect. We should evaluate the neurological aspect, hormonal aspect. So it's a bit complex.
1: त्यसैले यो चाहिँ के छ भने हाम्रो जस्तो स्पेसालिटी भएको सेन्टरमा मात्र त्यसैले मल्टी स्पेसालिटिजको कुराहरूलाई हामीले मल्टी स्पेसालिटीको सहयोग लिएर पनि गर्न सक्ने खालको क्षमता चाहिँ शिक्षण अस्पतालले विकास गरेको छ, शिक्षा अध्ययन संस्थानले विकास गरेको छ र त्यसको एकजना विशेषज्ञसँग हामीले आज छलफल गर्यौं र अरू विशेषज्ञहरूसँग पनि हामी छलफल गर्दै जान्छौँ। यो टिमवर्क हो र टिमवर्क मात्रै होइन, अघि डाक्टर साहबले मैले भन्दा भन्दै चाहिँ गर्नुभयो, अरू थुप्रै टिमहरू चाहिन सक्छ र यो एउटा चाहिँ मानव अधिकारसँग पनि जोडिएको विषय भएको हुनाले सबै चिजलाई हामीले ध्यान दिएर यसलाई चाहिँ अगाडि बढाउनुपर्छ। आजको श्रृङ्खलामा हामी यति नै गरौँ लाग्छ र अरू फेरि यसलाई चाहिँ डिटेल आउट र फेरि हाम्रो श्रोता दर्शक साथीहरूले हामीलाई प्रश्नहरू पठाउनुहुनेछ त्यसको आधारमा पनि अरू श्रृङ्खलाहरूमा हामी छलफल गरौँला। आजको श्रृङ्खलाबाट छुटौं,
0: धन्यवाद।
2: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुन्दुली, फ्रेन्डशिप र रिलेसनशिप
1: खुन्दुली .com म डाक्टर खेम कार्कीको साथ
2: जेनरेसन ग्याप हाई नपाई हुन्छ ब्रेक ओ नो टेन्सन करियरको कन्फ्युजन एजुकेसनको
1: खुन्दुली .com म डाक्टर खेम कार्की।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
3: हेलो
4: हजुर, हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
5: लो दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी।
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
13: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: बिनिसरा मसरङ्गी गाडको भन्नुमा 10 सिटाजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु। श्री बाबा म बेस्तरी खुसी, म त अहिले त अब त म त बचेँ भनेको छ नि। म
15: रामराजीपुर कल्याणपुर भन्छ न, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यही बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
16: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
17: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
18: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
17: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
18: तिलोत्तमा 5 मडग्राम रूपन्देही।
19: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
20: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9847212882 र 9847024870।
21: किन झोक्राउनु भछ काका?
22: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
21: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
22: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
23: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857271757 र 9842962228।
24: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीए मा सीमित सीटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर, फोन 071410380 071410479, मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
16: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
25: होइन पुर्खे बा,
26: किन के भयो र?
25: बाह्र चौरास घुमे
26: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
27: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
26: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
25: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
27: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071562744 562744।
28: हाय दैमा, फेरि मदिरा खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
29: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास लिन पनि गाह्रो भइरहेको छ।
30: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
31: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
28: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
29: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
32: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
33: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
34: Thank you.
0: यसरी कहाँ सकिन्छ?
33: ए बुढा हेर्नुहोस् त, आज पनि रेखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
0: ए जान त जान त।
1: होइन के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
33: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
3: उत्सवको पर्व
4: एसआर किप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
3: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
4: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
3: फोन नम्बर 071-542-6999 549-6999।
5: खुसीको खबर खुसीको खबर खुसीको खबर।
6: होइन के खुसीको खबर हो दाजु?
5: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
6: हो र?
5: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
7: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
9: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
10: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
8: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
11: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
8: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग काली तिलोत्तमा छ, गोरकट्टा।

0: दिनु तपाईको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुक ढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कम हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-33-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको 1 करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परेको थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
15: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
16: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
15: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
16: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
15: मणिमुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
17: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
18: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्कनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
17: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
18: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
17: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा 1 शङ्कर नगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
19: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
20: हाम्रा सेवाहरू
19: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
20: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
19: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
20: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
19: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही।
21: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
22: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
23: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
24: हाम्रा सेवाहरू
23: जनरल फिजिसियन,
24: स्त्री तथा प्रसुति,
23: बाल रोग,
24: छाला तथा यौन रोग,
23: हाड जोड्ने नसा तथा बाथ रोग,
24: टाउको तथा मनोरोग,
23: नाक कान घाँटी,
24: जनरल सर्जरी,
23: भिडियो एक्सरे,
24: डिजिटल एक्सरे,
23: ईसीजी,
24: डेन्टल तथा प्याथोलोजी,
23: फिजियोथेरापी
24: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
25: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
26: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही।
27: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
28: 98-570-21-835।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
29: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15, कोटीहवा बोहिया, रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
29: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
15: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
29: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
15: पशुपति कलेज तिलोत्तमा 16, कोटीहवा बोहिया, रूपन्देही।
30: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता। अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
0: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गई और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
30: ठीक बा सुनल जाए रेडियो में लगातार बाजत बा।
1: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
30: फल फूल और साग पात बच्चा के खाना साथ साथ
0: सब मिल के खियावल जाए,
30: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
0: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहलगे उसे एक जवा बेची दिहल जाए और बच्चा के महतारी के जितना देत रहलगे रोज उसे दुई जवा बेची देवल जाए।
30: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने।
0: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
2: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौं?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथी भाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुहोस् त।
28: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
28: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षकहरू। अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने सरकारको तयारी, प्रभावित हुने कर्मचारीहरू आन्दोलनमा। लुम्बिनी प्रदेशका 8 स्थानीय तहका नवप्रवर्धन साझेदारी